0: मन्त्री जस्तै ठानेर जवाब दिएको प्रतिपक्षको भनाई छ। सांसदलाई आफ्नै अभिव्यक्ति गल्पासो शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: त्रिविको प्रश्न पत्र पाँच मिनटमै व्हाट्सएपमा शिक्षक पक्राउ प्रणालीमाथि प्रश्न शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। दक्षिण छिमेकी भारतमा चिकित्सा शिक्षाका लागि राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र लीक प्रकरणले हालै लाखौं विद्यार्थीलाई सड़कमा उतार्यो। त्यसैले नरेन्द्र मोदी नेतृत्वको सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई शनिबार पद छाड्न बाध्य बनायो। उनले राजीनामा दिएकै दिन नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको मास्टर्स इन बिजनेस स्टडीज एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लीक भएको घटना सार्वजनिक भएको छ। एमबीएसको प्रश्नपत्र 8 साउनमा परीक्षा शुरू भएको पाँच मिनटमै व्हाट्सएपमा पुगेको भए पनि शनिबार प्रमाणहरू सार्वजनिक भएका छन्। यस घटनाले परीक्षा सञ्चालन, प्रश्नपत्रको गोपनीयता र सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ, तर हालसम्म प्रहरीले एक शिक्षकलाई मात्र पक्राउ गरेको छ। परीक्षा चलिरहेका बेला प्रश्नपत्र लीक गराउने कार्यमा संलग्न रहेको आरोपमा सुलभ सर भनेर चिनिने सन्दीप सिंहलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। भक्तपुरबाट पक्राउ परेका उनी हिमालय कलेज कोटेश्वर र केएमसी कलेज बाग बजारमा कार्यरत रहेको खुलेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एसएसपी अनुप शमशेर जबराका अनुसार उनलाई शिक्षा ऐन 2028 अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको कसुरमा अनुसन्धान थालिएको छ।
0: मुलुकको कुल जनसंख्याको एक चौथाई हिस्सा आबद्ध भइसक्दा पनि लगानी र लगानीकर्ताको सुरक्षा तथा प्रतिफलका हिसाबले शेयर बजार परिपक्व बन्न सकेको छैन। शेयर बजारमा लगानीका लागि आइतबारसम्म 80 लाख भन्दा बढ़ी हितग्राही खाता खुलेका छन्। यसले बजारमा लगानीकर्ताको आकर्षण बढ़ेको देखाउँछ, तर सूचना प्रवाह, लगानीकर्ता संरक्षण कोष र बजारको स्थायित्व नियमन तथा सुपरिवेक्षण अर्थतन्त्रको क्षेत्रगत प्रतिनिधित्व लगायतमा बजार निकै पछाडि छ। एक दशक अघि कुल बजार पूँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा 80% भन्दा बढ़ी थियो, अहिले घटेर 50% हाराहारी छ। यस अवधिमा उत्पादन मुलुक मध्ये जल विद्युतका धेरै, सिमेन्टका केही र अन्य क्षेत्रका सीमित कम्पनी शेयर बजारमा भित्रिएका छन्। अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान दिइरहेको कृषि, म्यानुफ्याक्चरिङ उद्योग लगायत क्षेत्रको प्रतिनिधित्व भने अझै हुन नसकेको जानकारहरू बताउँछन्। नागरिक सहभागिताका हिसाबले नेपालको शेयर बजारमा आकर्षण निकै राम्रो भए पनि त्यस अनुरूप बजारको विकास हुन नसकेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निरञ्जन भुयेलको भनाइरहेको छ। स्थापनाको 3.5 दशक र 1/4 नागरिक आबद्ध भइसक्दा पनि हाम्रो बजारमा इक्विटी मात्र कारोबार हुन्छ, अन्य औजारको विकास, लगानीकर्ताको सुरक्षा, वित्तीय साक्षरता लगायतमा अपेक्षित सुधार हुन सकेको छैन, उनले भनेका छन्। हामी डेरिभेटिभ, अप्सन, स्वाप लगायत औजारमा जान नसके पनि बण्ड बजारको विकास गर्न सक्थ्यौं, सरकारी ऋण पत्रलाई कारोबारमा ल्याउन सकिन्थ्यो, वित्तीय साक्षरता विस्तारमा धेरै काम गर्न सकिन्थ्यो, उनको भनाइ छ। सट्टेबाजी कारोबारका लागि जल विद्युत, सिमेन्ट लगायत क्षेत्रका केही कम्पनी दोस्रो बजारमा सूचीकृत भए पनि अर्थतन्त्रका अन्य क्षेत्रका कम्पनी र गैरावश्य नागरिकलाई भित्र्याउन नसकिएको उनको भनाइ छ। केन्द्रीय निक्षेप प्रणाली सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबारसम्म 80,09,623 डिम्याट खाता प्रणालीमा परिणत भएको शेयर राख्ने खाता खुलेका छन् भने हाल प्राथमिक शेयर निष्कासनमा निवेदन दिन र दोस्रो बजारमा शेयर किनबेच गर्न डिम्याट खाता अनिवार्य चाहिन्छ। यसकारण हालसम्म खुलेका डिम्याट खाताका आधारमा शेयर बजारमा लगानीकर्ताको संख्याका आधारमा विश्लेषण गरिएको हो। एक व्यक्तिले एक भन्दा बढ़ी डिम्याट खाता पनि खोल्न पाउँछ। यसका आधारमा जति खाता खुलेका छन् त्यति नै लगानीकर्ता संख्या छन् भन्न सकिने अवस्था भने नरहेको जनाइएको छ। 80 लाख नाग्यो शेयर खाता शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।

0: account open, activate any karobar, sajilai sanga. Busy life easy, banaudai harek din. Global Smart Plus Life ko besma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेर लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. संघीय संसद एक महिनादेखि बिना कार्यतालिका चलिरहेको छ. असार 15 संसदले आफ्नो 15 कार्यतालिका समेत सार्वजनिक गर्न सकेका छैनन्। करिब एक महिना कार्यतालिका विहीन बनेको संसदमा साउन 14 लागि बोलाइएको बैठकलाई ठोस एजेण्डा जुटाउन पनि हम्मे हम्मे परेको छ। यो घटनाक्रमलाई साधारण प्राविधिक ढिलाइ भन्दा बढ़ी संसद र संरचनागत तालमेल अभावको सूचकका रूपमा हेर्नुपर्ने विज्ञहरूको भनाइ छ।
7: केन्द्रमा नेकपा र एमाले बीच साउन 9 गते 3 बुँदे सत्ता साझेदारीको सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमाले गर्ने भएको छ। त्यससँगै एमालेभित्र मुख्यमन्त्री बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ। हाल एमालेभित्र 3 नेताले मुख्यमन्त्रीका लागि दावी प्रस्तुत गरिरहनु भएको छ। एमालेका वर्तमान संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्रीका दावीदार हुनुहुन्छ। चितवन 1 निर्वाचित थपलियाले यसअघि पनि मुख्यमन्त्रीमा दावी गर्दै आउनु भएको थियो। संसदीय दलको नेता भएकाले उहाँको दावी स्वाभाविक मानिए पनि एमालेको संसदीय दलको विधानमा दलको नेता नै अनिवार्य रूपमा मुख्यमन्त्री बन्नुपर्ने अवस्था छैन। मुख्यमन्त्रीको दौड़मा भक्तपुर 2 प्रदेश सभा सदस्य किरण थापा मगर पनि हुनुहुन्छ। यस्तै 2 कार्यकालदेखि बागमती प्रदेश सभामा काठमाडौँ क्षेत्र नम्बर 9 निर्वाचित पूर्व मन्त्री केशव प्रसाद पोखरेलले पनि मुख्यमन्त्रीका लागि आन्तरिक पहल गरिरहेको एमाले स्रोतको दावी छ।
6: सरकारले स्वस्थ प्रतिस्पर्धी बजार बनाउने उद्देश्य अनुरूप बजार अनुगमनलाई तीव्र पारेको बताउँछ। तर स्थानगमनको परिणाम भने अपेक्षाकृत कमजोर रहेको पाइएको छ। 10 अगाडि गरिने बजार अनुगमन र अहिले गरिने बजार अनुगमनमा भिन्नता देखिँदैन। वस्तु तथा सेवाको बढ़ी मूल्य लिने न्यापतोलमा ठगी गर्ने गुणस्तरहीन म्याद गुज्रेका सामानको बिक्री वितरण लगायतका समस्या निरन्तर रहेका छन्।
7: नेपाल भारत खुल्ला सीमाका कारण मानव बेचबिखन लागू औषध तस्करी जाली नोट कारोबार चोरी पैठारी र सीमापार अपराध जस्ता चुनौती बढ़ाउँदै आएपछि यसको नियन्त्रणका लागि नेपालको पूर्वी नाकामा सशस्त्र प्रहरीले नयाँ अभ्यासको शुरूआत गरेको छ। चुनौतीलाई आधुनिक ढंगबाट सामना गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालले झापाको काँकड़भिट्टा नाकाबाट नयाँ सुरक्षा अभ्यास शुरू गरेको हो।
6: चालू आर्थिक वर्ष 2083-84 जुम्लाका 7 सड़कको स्तर उन्नति तथा कालो पत्रे हुने भएको छ। यसका लागि सड़क डिभिजन कार्यालय जुम्लाले साउनमा नै ठेक्का आह्वान गरेको हो। चालू आर्थिक वर्षको पहिलो चौमासिकबाटै काम शुरू गर्ने उद्देश्यका साथ 7 सड़क आयोजनाको स्तर उन्नति तथा कालो पत्रेका लागि बुधबार ठेक्का आह्वानका लागि सूचना जारी गरेको सड़क डिभिजन कार्यालयले जनाएको छ।
7: प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेशी अर्बौं रूपियाँ मुद्रा सटाई गरेर देश छाड्ने गरेका छन्। उनीहरूको यही शैक्षिक लगानी नेपालको सेवा क्षेत्रमा बढ़िरहेको व्यापार घाटाको प्रमुख कारक बनेको छ। यसले पर्यटन र द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि सेवा निर्यातबाट हुने आमदानीलाई छायामा पारेको पछिल्लो सरकारी तथ्याङ्कले देखाउँछ।
6: नेपालको पर्यटकीय गन्तव्य मध्ये एक चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ़ेको छ। आर्थिक वर्ष 2082-83 चक्रीय अन्नपूर्ण पदमार्गमा 40,377 पर्यटक आएका छन्। वर्षभरि आएका पर्यटक मध्ये 24,731 पुरूष 15,633 महिला र 13 लैंगिक पहिचान नखुलेको रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याफले जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डेशो खुशीको कनेक्शन
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकाको मध्यावधि चुनाव हुन 100 दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ़ रिपब्लिकन पार्टीले सदनमा बहुमत गुम्न नदिन कठिन प्रतिस्पर्धाको सामना गर्दैछ। आगामी नोभेम्बर 3 अमेरिकामा मध्यावधि चुनाव हुनेछ। यसपटकको मध्यावधि चुनावको परिणाम राष्ट्रपति ट्रम्पका लागि महत्वपूर्ण हुनेछ। प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली समितिको नेतृत्व र अनुसन्धान तथा छानबिनका लागि समान अधिकार पाउनेछन्। यसले ट्रम्प प्रशासनमाथि 2 वर्षसम्म व्यापक अनुसन्धान हुन सक्ने सम्भावना रहने अमेरिकी समाचार संस्था एपीले जनाएको छ।
4: अब खेल र खेलाड़ीका खबर। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनबीएल को अक्सनमा सबैभन्दा बढ़ी 6,50,000 खर्च गरेको छ। आइतबार काठमाडौँमा भएको एनबीएल अक्सनमा काठमाडौँ रेड्सले 7 मध्येको 5 खेलाड़ीलाई अधिकतम बोली लगाउँदै लिएको थियो। यता प्रशिक्षक एन्डोनी इराओलाको नेतृत्वमा खेलेको पहिलो खेलमा लिभरपूलले आइतबार अर्को इंग्लिश प्रिमियर लीग क्लब सन्डरल्याण्डलाई 4-2 हराएको छ। तर यो जीत लिभरपूलका लागि महँगो साबित भएको छ र डिफेण्डर जोए गोमेज खेलको शुरूमै चोट बोक्दै मैदान छाड्न बाध्य रहे।
3: अब विचार तथा दृष्टिकोण। कस्तो चल्दैछ रवि बालेन कोर्ट छोड शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। बालेनका अराजनीतिक आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन्, उनको बचाउमा सम्झौता कहिलेसम्म गरिरहन सक्छन्, गठजोड़को भविष्य प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ। मुलुकले बालेन शासन भोग्न थालेको यो चौथो महिना हो। केही नयाँ गर्ने दबावमा रहेका बालेनमा केही गरौ भने हुटुटुने नभएको होइन। यद्यपि उनी जसरी अधिनायक मुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन् त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ।
4: विकराल बन्दै मानसिक स्वास्थ्य शीर्षकमा डाक्टर प्रकाश बुढाथोकीको विचार गोर्खा पत्रमा छापिएको छ। मानव जीवन अनुपम वरदान हो, यसले सबै तवरले सफल बनाउन आत्महत्या जस्तो अनपेक्षित र स्व अपराधको मार्गमा विराम वाञ्छनीय छ। आत्महत्या सहायताविहीन सामाजिक अवस्थाको परिणाम हो, तसर्थ नैतिक वान समाजको सिर्जना गरिनुपर्दछ। यसका लागि साक्षरता, नैतिक शिक्षा र सामाजिक सुरक्षालाई राज्यले प्राथमिकता दिनुपर्दछ।
3: हौस्त काठमाडौँमा रेडियो नारी 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4।
1: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
3: सार्वजनिक हितका लागि रेडियो आदिपुरा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जितु सुनचादी पसल
6: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
0: रेडियो आदि खोला 105.4।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा नेपाली बहसलाई यतिखेर नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क टीभीको युट्युब च्यानलबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक, परराष्ट्र क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौं र आजले स्वतः सीधा प्रश्नको सीधा जवाब पनि लिने गर्दछौं। यतिखेर तपाईँलाई जानकारी गराउँ, त्रिवीको प्रश्न पत्र 5 मिनटमै व्हाट्सएपमा शिक्षक पक्राउ प्रणालीमाथिको प्रश्न छ यतिखेर। यही कारणले गर्दाखेरि भारतमा फेरि एउटा सीजेपी ककरोचको आन्दोलन चलिरहँदाखेरि नेपालमा पनि त्यो रोग सरिसकेको छ। त्रिवीको प्रश्न पत्र व्हाट्सएपमा आउँछ भने यसको विषयमा आज निकै ठूलो बहस भएको छ, आलोचना भएको छ, टिप्पणी भएको छ। पछिल्लो डेढ़ दशकमा कक्षा 12 एमबीबीएसदेखि विश्वविद्यालय तहसम्म प्रश्न पत्र लीक घटना पटक पटक भएका छन्। शिक्षाविदहरू यसलाई शिक्षाको बढ़दो व्यापारीकरण, कमजोर अनुगमन र राजनैतिक संरक्षणको परिणाम मान्छन्। हिजो पनि यस्ता घटनाहरू हुने गर्दथे, आज पनि यी घटनाहरू निरन्तर छन् भन्ने खालको बहस पनि यतिखेर भइरहेको छ। आदरणीय श्रोता, विद्यार्थीको भविष्यमाथि यतिखेर कुठाराघात गर्ने काम भइरहेको छ। विद्यार्थीको भविष्यलाई किन यसरी बर्बाद पारिँदैछ, किन देशको संरचनालाई ध्वस्त बनाउने खेल खेलिँदैछ, किन यी कामहरू चालिँदैछन्, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अन्नदेखि तरकारीसम्मको विदेशकै भर छ। वर्ष दिनमै 4 खर्बका कृषि तथा पशुजन्य वस्तु आयात भएका छन्, तर हाम्रा प्रधानमन्त्री विदेशीलाई भेट्न मान्दैनन्, प्रोटोकलका कुरा गर्छन्, तर आज हामी आत्मनिर्भर छैनौं। आत्मनिर्भर बन्नका निम्ति देशमा सुशासन हुनुपर्छ, स्थायी सरकार हुनुपर्दछ, आफ्ना उत्पादन हुनुपर्छ, उद्योग धन्दा कल कारखाना देशमै सञ्चालन हुनुपर्दछ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। फेरि प्रदेशमा वाम सत्ता भएको छ, सर्पले भ्यागुत्व निलिसक्यो, भ्यागुत्वले फेरि भट्याङ्ग्रा खान खोजिरहेको छ भनेर आज वाम एकताको खिसीट्याउरी गरिँदैछ। यो वाम एकताको अर्थ औचित्य यो चाहिँ प्रदेशमा भागभण्डाको लागि मात्र हो त? के यो वाम एकताले एमाले लगायतका नेकपा लगायतका दलहरू एक ठाउँमा अब उभिन्छन् त? वामपन्थी दलहरू एकताबद्ध भएर अगाडि बढ्छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। केन्द्रमा एमाले र नेकपाका शीर्ष नेता बीच भएको सहमति अनुसार लुम्बिनी, बागमती र कोशीमा एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा नेतृत्वमा नयाँ सरकार बन्दैछ। गण्डकी र बदेश प्रदेशको हकमा अन्य दलसंघको परामर्शमा निर्णयमा पुग्ने सहमति एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल बीच भइसकेको छ। तर अहिलेसम्म 31 मुख्यमन्त्री फेरिएका छन्, करिब करिब 17 भन्दा बढ़ी मन्त्रालय प्रदेशमा बनेका छन्। संविधान त 7 मन्त्रालय भन्दा माथि नजान पाउने प्रोभिजन छ, तर सबैलाई भागमण्डा पुर्याउनका निम्ति 17 मन्त्रालयहरू बागमती प्रदेशमा भएको तपाईँले राम्रोसँग देख्नु भएको छ। के यो प्रदेश संरचना सेता हात्ती पाल्ने ठाउँ हो त? प्रदेशको औचित्य के छ आज? प्रदेशले के काम गर्छ? स्थानीय तह र प्रदेशको समन्वय कतिको भइरहेको छ? प्रदेशबाट कतिको कर मात्र थोपर्ने, कर मात्र उठाउने? प्रदेशले नयाँ काम के गर्न सक्यो, राम्रा काम के गर्न सक्यो? प्रदेशले रोजगारीका क्षेत्रमा के काम गर्न सक्यो? आज निकै धेरै प्रश्नहरू छन्। आज संघीयता कार्यान्वयनका बीचमा यी प्रश्नहरू आइरहेका छन्। त्यसैले आजको नेपाली बहसमा हामी यसका विषयमा पनि चर्चा गर्दैछौं। सांसदलाई आफ्नै अभिव्यक्ति पनि गलपासो हुने गरेको छन्। आफैले बोलेका शब्द असंसदीय ठहरिए अभिलेखबाट हटाइनुपर्ने अवस्था आउनु सांसद स्वयंका लागि लज्जास्पद विषय हो। यसले सांसदको परिपक्वतामाथि त प्रश्न उठाउँछ नै, समर्थक माझ पनि गलत सन्देश प्रवाह गर्छ। यसै कारण कतिपय सांसद आफ्नै भनाईको पासोमा पर्ने गरेका छन्, विस्तारै सिकिरहेका छन्। बाढ़ीले भेलले बगाएर ल्याएको छ, कतिपयलाई काकताली परेको छ भन्ने खालका विषय पनि आउँछन्, चर्चा परिचर्चा हुने गर्दछ बजारमा। त्यसैले गर्दाखेरि अब सांसदहरू सुध्रिनु पर्दछ, सांसद सुध्रिनु पर्दछ। नागडुङ्गा सुरुङ मार्ग सञ्चालनमा आइसकेको छ, सुरुङ युगमा प्रवेश गरे है नेपाल भन्दै होइन सामाजिक सञ्जालमा निकै ठूलो खुशियाली छाइँदैछ। विश्व आज चन्द्रमामा पुगिसक्यो, हामी आज सुरुङ युगमा। एउटा अण्डरग्राउण्ड पास बन्दाखेरि चाहिँ खुशी हुनुपर्ने दिन यो कहिलेसम्म नेपालीहरूको नियति? नेपालमा विकास समृद्धिको ढोका अझै पनि खुल्न सकिन रहेको छैन। नेपालमा आज तपाईँलाई जानकारी गराउँदैछु, जलविद्युतको क्षेत्रमा करिब करिब 15,000-16,000 मेगावट
क्षमता भएका जुन उद्योग के अरे जलविद्युत क्षेत्रका चाहिँ प्रोजेक्टहरू हाइड्रो पावरहरू जसरी सञ्चालन हुनुपर्ने हो, जसरी उनीहरूको पीपीए हुनुपर्ने हो, जसरी त्यो विद्युत उत्पादन हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन। पीपीए सम्झौतामा विलम्ब बन्द गरिँदैछ, किन विलम्ब गरिँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। हामी जलस्रोतको धनी देश हो, हामी जलस्रोतमा पोख्त छौं, तर हामी हाइड्रोका योजनाहरू कार्यान्वयन गर्नेतर्फ अझै पनि राम्रोसँग हाम्रा कानूनहरू बाधक बनेका छन्। कतै वन बाधक बनेको छ, कतै ऐन बाधक बनेका छन्। तर हामीले व्यापक धेरैभन्दा धेरै विद्युतहरू उत्पादन गर्न सक्यो भने, हरेक देशसँगको सम्बन्ध राम्रो बनाउन सक्यो भने नेपाल समुन्नतिको दिशामा जान धेरै टाढा जानु पर्दैन। आदरणीय श्रोता, आजको नेपाली बहसमा म चर्चा गर्न चाहन्छु, तपाईँलाई थाहा छ, अफ्रिकी देश बुर्किना फासो इब्राहिम ट्राओरे आज उनी चर्चित छन्। अफ्रिकामा मात्र होइन, विश्वमा चर्चित छन्। हिजो फ्रान्सको का सेनाहरूलाई फिर्ता पठाएर आफ्ना सुन खानीहरूलाई स्वदेशमै आफैले प्युरिफाई गरेर उत्पादन गरेर सुनलाई प्रशोधन गर्ने काम जसरी बुर्किना फासोका राष्ट्रपति इब्राहिमले गरे, आज हामी कसैलाई बोलाएर यहाँ चाहिँ ठेक्का दिँदैछौ। हाम्रा भएका कतिपय युरेनियमदेखि लिएर विभिन्न उत्खननहरू चाहिँ अरूलाई दिँदैछौ, तर नेपालले आफ्ना यस्ता संरचनाहरूमा आफैले काम गर्न सक्दैन। आज बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरे जस्तो नेपालमा कुनै पनि नेता जन्मेको छैन, अझै देश बनाउने, शासन सत्ता राम्रोसँग सम्हाल्ने, अरूकै भर पर्नुपर्ने हो। आज धेरै प्रश्नहरू उठेका छन्, त्यसैले गर्दाखेरि नेपाली बहसमा यिनै विषयमा चर्चा गर्दैछौ। एकैछिनको छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिनसिन नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120189।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट।

0: लाग्यो मलाई।
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँड।
2: हाम्रा विशेषताहरू।
0: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
0: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
0: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806661052।
3: रेडियो आदिखोला 105.4।
4: भन्ने खालको आरोपहरू आउन थाले।
5: होइन, आरोपहरू आउनु स्वाभाविक हो, किनकि प्रदेश सरकार अलि अस्थिर भएको छ। प्रदेश सरकार मन्त्रीहरूको फेरबदल, सरकारको फेरबदलले जनता आजित भएका छन्। तैपनि अब अहिले तत्कालीन अरू कुनै उपाय नभएपछि हाम्रो सहभागिता बिना प्रदेश सरकार नबन्ने, कंग्रेस र एमाले मिल्न नसक्ने, कंग्रेस एमाले नमिलेपछि हाम्रो उपस्थिति बिना प्रदेश सरकार बन्न नसक्ने, बाँकी रहेको जो डेढ वर्षको अवधि छ त्यो अवधि पूरा नहुने, होइन संवैधानिक संकट, प्रदेश सरकार विघटन गर्नुपर्ने जो बाध्यात्मक परिस्थिति सिर्जना हुने भइसकेपछि मात्र हामीले त्यो सरकारमा सहभागिता जनाउने हामीले चाहिँ अब निर्णय गरेका हौ। यसको अर्थ के थियो भने हामी सरकारमा जान हतारेका पनि थियौँ। हामीले त्यो उहाँहरूको कङ्ग्रेसमाले गठबन्धन भत्काएर होइन दुइटै मध्ये एउटासँग यसलाई सहकार्य गर्ने निर्णय गरेका पनि थियौँ। यहाँलाई थाहा छ, हामी त संयुक्त सरकारमा जान चाहन्थ्यौँ, संवैधानिक संकट टार्न चाहन्थ्यौँ। त्यस कारणले गर्दा प्रदेश सरकारमा हाम्रो सहभागिता, नेपाली कम्युनिस्ट पार्टीको सहभागिता चाहिँ बाध्यता हो, यो हाम्रो रोहर पनि होइन र हामीले चाहिँ सक्रिय सहभागिताबाट उहाँहरूको गठबन्धन ढालेर त्यहाँ पुगेको छैनौँ। त्यस कारणले भागभन्दाको निम्ति हामी गएको भन्ने कुरा चाहिँ अनुचित हुन्छ भन्ने लाग्छ।
4: होइन, कंग्रेसलाई सहयोग गरेर अगाडि बढ्न सकिँदैन थियो
5: त्यो विषयमा पनि। अब अहिले तत्कालीन नेपालको सन्दर्भमा पछिल्लो समय फागुन 21 को निर्वाचन पछिको परिणाम आउँदाखेरि नेपालको सन्दर्भमा वामपन्थी जनमत 65% हुँदाहुँदै पनि एकैपटक 65% 21%मा वामपन्थी जनमत खस्किएको, वामपन्थी जनमतमा निराशा, कहीँ न कहीँ मत बदल्ने, पार्टी बदलेका छैनन्। तैपनि परिस्थितिमा हामीले चाहिँ ठिक ढंगले ह्यान्डल गर्न सकियो भने वामपन्थी जनमतमा उत्साह र ऊर्जा ल्याउनुपर्ने, सिङ्गो एकल कम्युनिस्ट पार्टी निर्माण गर्ने, प्राप्त उपलब्धिको रक्षा गर्न हामी एक्लै नसक्ने, नेपालको सन्दर्भमा अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिमा सबभन्दा बढी भूमिका चाहिँ कम्युनिस्ट पार्टीहरूको छ, कम्युनिस्ट आन्दोलनको छ। त्यस कारणले गर्दा यो परिस्थितिमा चाहिँ हामीले कहीँ न कहीँ अब वामपन्थीहरू चाहिँ सहकार्य गर्नुपर्छ। वामपन्थी जनमतको चाहिँ अपेक्षा अनुसार चाहिँ हामीले सहकार्य अब वामपन्थीसँग गर्ने, लोकतन्त्रवादीसँग पनि मुद्दा मिल्दाखेरि सहकार्य गर्ने, मूलत चाहिँ एकतालाई केन्द्रमा राखेर सहकार्य चाहिँ वामपन्थीसँग गर्नुपर्छ भन्ने परिस्थिति र हाम्रा चाहिँ नेता कार्यकर्ता शुभेच्छुक र शुभचिन्तकको अपेक्षा पनि भएको नाताले गर्दा यो पटक हामी कंग्रेस सहितको सरकारमा जाने परिस्थिति बनेन। कंग्रेस एमाले र नेकपा सहितको संयुक्त सरकारमा जाने विषयमा नेपाली कंग्रेस तयार भएन।
4: अनि यो स्वर्ग नर्कको लागि यो यात्रा कतिको बलियो छ, अब तय भएको हो कि यो फेरि अझ बीचमा गएर टुट्छ, 74 फर्किन्छ फेरि?
5: राजनीतिमा थाई दुश्मनी र थाई दोस्ती त हुँदैन, एकता र संघर्ष भनेको मुद्दा केन्द्रित हुने गर्छ। यहाँलाई थाहा छ, 74 पनि हामीले कम्युनिस्ट आन्दोलनलाई अब केन्द्रीकरण गरौं, एकताबद्ध गरौं भनेर नै असल उद्देश्य, असल नियत सहित कमरेड प्रचण्डकै प्रस्तावमा हामीले एकता प्रक्रिया पहिले सहकार्य शुरू गर्यौं, पछि एकता प्रक्रियामा चाहिँ त्यसलाई रूपान्तरण गर्यौं र त्यो एकता प्रक्रिया 78 मुस्किलले टिकाइयो, त्यसपछि त्यो एकता आफैमा

0: राष्ट्रिय टोलीकै कारणले एकता प्रक्रिया टिक्न सकेन, यो कुरा सत्य हो, वस्तुको सत्यलाई स्वीकार्नु पर्ने हुन्छ। विगतका कमजोरीहरूको निर्मम समीक्षा गर्ने र कमजोरी नदोहोर्याउने प्रतियोगिता फेरि नयाँ सन्दर्भमा कमरेड केपी ओलीले गर्नुभएको छ। यस अर्थमा पनि मलाई लाग्छ यो सत्ता सहकार्य नभइकन वामपन्थीहरू बीचको सहकार्य हो, यो सहकार्य चाहिँ एकता प्रक्रियासम्म जान्छ। त्यसको निम्ति के छ, हाम्रो नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट अध्यक्ष कमल प्रचण्डको तर्फबाट जसरी हिजो विश्वास गरेको थियो असल उद्देश्य असल नियत सहित हामीले एकता प्रक्रिया सम्पन्न गरेका थियौँ, त्यसै गरी विगतका कमजोरी दुवै पक्षबाट नदोहोर्याउने, कमजोरीका प्रकृति फरक फरक छन्, दुवै पक्षबाट नदोहोर्याउने र अब राष्ट्रिय स्वाधीनताको रक्षा संविधान र समाजवाद निर्माणसम्म चाहिँ हाम्रो सहकार्य चाहिँ कायम राख्ने भन्ने नयाँ प्रतिबद्धता बमोजिम पनि हामी अगाडि बढेका छौँ। यहाँले भने जस्तो अब विगतको स्वर्ग र नर्कको कुरा फेरि अब चाहिँ कमजोरीको तर्फबाट त्यसरी जोडिँदैनन्। विगतमा पनि कमरेड केपी ओलीले गरेको प्रतिबद्धता हो, अब स्वर्ग गए नि सँगै जाउँ, नर्क गए नि सँगै जाउँ भनेर बालटारमै छ महिना धाएर प्रतियोगिता जाहेर गरिसकेपछि अध्यक्ष कमल प्रचण्डले विश्वास गरेर अब नेपालमा वामपन्थी आन्दोलन कमजोर हुने भयो, पश्चिम बंगाल हुने भयो, पश्चिम बंगालबाट वामपन्थी आन्दोलन बचाउन चाहिँ अब हामीले एकै ठाउँमा बस्नुपर्छ भनेर कमरेड केपी ओलीले विश्वास दिलाउनु भयो, कमरेड प्रचण्डले विश्वास गर्नुभयो, तर त्यो पछि विश्वास तोडेर सरकारै विगत चाहिँ अब बडै बाहिरिनुपर्ने परिस्थिति सृजना भयो। केपी ओली कमरेड त्यसकै जगमा प्रधानमन्त्री
1: होइन राजन दाहालजी, अहिलेको अवस्थामा त बालेन सरकारले राम्रो काम गरिरहेछ नि त, प्रधानमन्त्रीमा बालेन आइसकेपछि हेर्नुहोस् त देशमा सुशासनका फोहराहरू फुटिरहेको तपाईँले देख्नु भएको छैन?
0: बालेन सरकार आइसकेपछि राम्रो काम गरेका छ यहाँले भन्नुभयो, मलाई एउटा मात्र भन्नुहोस् न राम्रो काम चाहिँ के गरेका
1: छैन, भ्रष्टाचारीहरू कारबाही
0: तपाईँले सुकुम्बासी बस्ती हजारौं सुकुम्बासी बस्तीमा चाहिँ डोजर चलाएर रातारात बेघरबार बनाउने राम्रो काम भन्नुहुन्छ कि त्यसलाई राम्रो काम भन्नु भन्नुहुन्छ भने ठिकै छ। अहिले महँगी दक्षिण एसियामै चाहिँ सबभन्दा बढी महँगी नेपालमा बढेको छ, 100% 400% महँगी बढेको छ, यसैलाई राम्रो काम भन्नुहुन्छ कि होइन?
1: होइन
0: व्यथित अराजकता यस्तो बढेको छ, तपाईँले देख्नुहुन्छ आधारभूत वर्गमाथि कर थोपरिएको छ, बजेट ल्याउँदाखेरि करका दरमा हेरफेर भएको छ, करको दरको अग्रिम चुवाबाट भएर चाहिँ गाडी भिआइडी गाडीहरू छन् त्यत्रो गाडी
1: होइन
0: त्यसलाई राम्रो भन्नुहुन्छ त, त्यसलाई राम्रो भन्नुहुन्छ भने त अब ठिकै छ होइन? त्यो त बालेन्जीको कोणबाट राम्रो होला, बालेन्जी नै अब यति धेरै अपारदर्शी हुनुहुन्छ होइन, उहाँहरू देश राष्ट्र प्रमुख हुन्छ तर गैर जिम्मेवार पनि हुन्छ, अपारदर्शी हुनुहुन्छ, आजको दिनसम्म उहाँले के गर्नुहुन्छ भन्ने यो मुलुकलाई थाहा छैन, जनतालाई थाहा हुँदैन, तपाईँलाई पनि थाहा हुँदैन होइन? उहाँ संसदमा जानुहुन्न, जानुभयो भने चाहिँ नेपाल ले भारतीय भूमि मिचेको छ भनेर लिपुलेख लिम्पिया धुरा र कालो पानीलाई पनि भारतीय हो भन्ने ढंगले बोल्नुहुन्छ, अभिव्यक्ति दिनुहुन्छ होइन? नेपालको चाहिँ 1 रुपियाँको सिक्का अहिले पनि उहाँले चाहिँ के गर्नुभएको छ, असार 32 गरेर मन्त्रीको परिषदकै निर्णय गरेर राष्ट्र बैंकलाई चाहिँ अब यो चुतिया नक्सा हटाएर चाहिँ सिक्का जारी गर्नु भनेर निर्देशन दिनुहुन्छ। सार्वजनिक खरिद ऐन विपरीत जर्मन कम्पनीसँग राष्ट्रिय प्रतिबद्धताको ठेक्का सम्झौता भएको छ, त्यो ठेक्का नतोडिकन फ्रान्सेली कम्पनीलाई झन्नै 1 करोड बिना प्रतिस्पर्धा चाहिँ अब छाप्न दिने भनेर निर्णय मन्त्री परिषदले गराउनुहुन्छ।
1: होइन, यो राष्ट्रिय परिचय पत्रको कुरा आइरहेको छ नि, जो चाहिँ 1 करोड राष्ट्रिय परिचय पत्र चाहिँ बिना प्रतिस्पर्धा फ्रान्सेली कम्पनीलाई छाप्न दियो होइन,
0: छाप्न दिने निर्णय गर्नुभयो, त्यो पनि त
1: गलत हो नि त, प्रतिस्पर्धा हुनु पर्दैन भने तपाईँहरू कहाँ हुनुहुन्छ त्यसो भए?
0: होइन, सार्वजनिक खरिद ऐन विपरीत होइन बिना प्रतिस्पर्धा, त्यो पनि एउटा कम्पनी जर्मन कम्पनीलाई चाहिँ हामीले सम्झौता गरिराखेका छ, त्यसलाई नतोडिकन अर्को फ्रान्सेली कम्पनीलाई दिने भनेको त त्यो त क्या बन्यत देखिन्छ, कमिसनको खेल देखिन्छ, नत्र भने त अरू कुनै कारणले त्यो फ्रान्सेली कम्पनीलाई सिधै दिने, फेरि बिना प्रतिस्पर्धा दिने। भनेपछि यो मुलुकमा राज्यले गर्नुपर्ने कुनै पनि काम बालेन्जीले गर्नुभएको छ, बालेन्जीलाई मन लागेको गर्नुहुन्छ होइन? संविधानसम्म छ कि छैन, कानूनसम्म छ कि छैन भन्ने कुरा उहाँले हेर्नुहुन्न, यहाँले भनिहाल्नुभयो भ्रष्टाचार विरोधी अभियान चलाउनु नै हुनुहुन्थ्यो भनेदेखि कमल प्रचण्डकै सरकारको पालामा हामीले संस्था भ्रष्टाचार फाइलहरू खोल्न शुरू गरेका थियौँ, केही फाइल खोलिएका थिए, केही फाइल 39 फाइल त सार्वजनिक लेखा समितिबाट अख्तियारमा पुगेका फाइलहरू जसरी चल्नु पर्थ्यो चलाएका थिएनन्। संस्था भ्रष्टाचारका फाइलहरू खोल्ने निष्पक्ष र तटस्थको जगमा चाहिँ अख्तियारले काम गर्ने दबाव र प्रभावबाट मुक्त राख्ने भन्नुपर्ने उहाँले संवैधानिक अङ्गहरूलाई राज्यको नियन्त्रणमा हुनुपर्ने सरकारको नियन्त्रणमा, संवैधानिक अङ्ग चाहिँ सरकारको नियन्त्रणमा हुँदैन, संवैधानिक अङ्गहरू अख्तियार लगायतका चाहिँ सम्पत्ति सूचीकरण लगायतका जुन संवैधानिक आयोगहरू छन् यिनीहरू चाहिँ संविधानको नियन्त्रण हुन्छन्, कानूनको नियन्त्रण हुन्छन्, संविधान सम्मत चल्छन्, सन्तुलन र नियन्त्रणको चाहिँ संवैधानिक मान्यता अन्तर्गत चल्छन्। तर अहिले पछिल्लो समय यहाँलाई थाहा छ न्यायपालिकालाई पुरै के गरिएको छ, विवादित बनाइएको छ, न्यायपालिकालाई डरको शासन कायम गरिएको छ, न्यायपालिकालाई नियन्त्रण गरिएको छ, प्रेसलाई नियन्त्रण गर्न निम्ति प्रेसहरूका अगाडि गाडी नै तेर्स्याएको कुरा देखिहाल्नु, सरकारको निर्देशनमा सरकारको सुनिश्चित योजनामा प्रेस जगतलाई पुरै आतंकित बनाउन होइन मुख्य मुख्य प्रेसको चाहिँ अब ढोकामा गाडी राखिदिएको कुरा चाहिँ तपाईँले थाहा पाउनुभयो, गाडी राखेको थाहा पाउनुभयो, ती गाडीवालालाई कसका थिए र कसैले कसलाई कारवाही गरियो थाहा पाउनुभयो,
1: कारवाही गरिनुपर्ने थियो होइन
0: होइन
1: आतंक फैलाउनेहरूलाई चाहिँ कारवाही गरिनुपर्छ, डन्डा बर्साउनुपर्छ, तर
0: कारवाही गरियो त मैले सोधेँ त्यहाँ ट्राफिकमा सोद्धाखेरि गाडी लगेको एक घण्टापछि फिर्ता गरिएछ बिना कारवाही, फेरि त्यो गर्न मिल्छ? आतंक सृजना गरे त सरकारले हो नि, सरकार यति धेरै गैर जिम्मा छ, मलाई सायद इतिहासमा यति धेरै दुनियाँको इतिहास पढ्दा पनि यसरी गैरान्ती व्यक्तिहरूले चाहिँ राजनीति कब्जा गरेको विरले देखिन्छ। अहिले त लफङ्गाहरूको शासन छ होइन, डरको आतंकको शासन छ तर विश्वासको शासन छैन। यस अर्थमा बालेन सरकार पूर्णत राष्ट्रियता, जनतन्त्र, जनजीविका, अर्थतन्त्र सबै हिसाब किताबले के छ, बालेन सरकार पूर्ण रूपले असफल छ। चार वर्ष चार महिनाको अन्तरालमा कहीँ पनि अर्थतन्त्रको सकारात्मक संकेत देख्नुभयो, सुधार देख्नुभयो अर्थतन्त्रमा, फजुल खर्च नियन्त्रण गर्नु पर्ने साटो उल्टो होइन, बालेनजीले नै मन्त्री सोसर सचिव सोसर चाहिँ सेवा सुविधा दिएर 27 जना नियुक्ति गरिसक्नु भएको छ सचिवालयमा, 42 जना नियुक्ति गर्ने तयारी गर्दै हुनुहुन्छ हो, सोके सचिवहरू राखिँदैछ, फजुल खर्च बढाइएको छ, 1600 राजनीति नियुक्ति चाहिँ खारेज गरिदिनु भयो, 1600 फेरि व्यापारी घरानीहरूसँग कमिसन लिएर राजनीति नियुक्ति गर्दै हुनुहुन्छ। तपाईँ देख्नुहुन्छ नि पूर्व न्यायाधीशहरू, पूर्व सैनिक अधिकृतहरू लगायत आफ्नै इच्छाअनुसार चाहिँ व्यतिथि अराजकताको शासन गर्नुभएको छ। यो मुलुकमा अहिले पछिल्लो समय निराशा चरम बढेको छ, त्यसको आत्महत्या तपाईँले दिनदिनै देख्नुभएको छ, अराजकता बढेको छ। आज मात्र पनि यहाँले थाहा पाउनुभयो होला होइन, सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजका 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको छ प्रहरीको गोली लागेर,
1: 16 वर्षमा नभएको काम चाहिँ अब 3 महिना 4 महिना
0: संकेत के हो, अराजकता
1: राजन दाहालजी तपाईँहरूले के गर्नुभयो 35 वर्षसम्म भनेर यहाँ कमेन्ट आइसक्यो।
0: होइन 35 वर्ष यो मुलुकमा के गरियो भनेर नसोध्नु न, जति गर्नुपर्छ त्यति गर्न सकिएन होला, तर केही नगरे त होइन नि, फेरि 35 वर्ष जिम्बा नेपाली कम्युनिस्ट पार्टीले लियो, म नेकपा माओवादी तत्कालीन नेकपा माओवादी लिँदैन, हामी त शान्ति प्रक्रियामा आएकै बसेर
1: 64 पछिको
0: जिम्मा लिएन, 64 पछिको पहिलो सरकार कमल प्रचण्डको सरकारले कृषि ऋण मिना गरेको बिर्सिनु भएको छ हो, दलितहरू एकल महिलाहरू भत्ता व्यवस्था गरेको कुरा,
1: दलित
0: गरेको कुरा, वृद्ध भत्ता 100 बाट 500 बढाएको कुरा, सुरुवातमै शहरबाट गाउँ विकास पुर्याएको कुरा, 3-5 लाख मात्र जान्थ्यो गाविसमा भने एकैपटक 50 लाख भन्दा माथि 64 पछि चाहिँ बजेट गाउँमा पुर्याएर गाउँलाई सहर बनाउने योजना शुरू गरेको कुरा, चाहे 65 को सरकार भनौँ, त्यसपछि लगातार 2 सरकार पछिल्लो 18 महिना सरकारमा लिएको सुशासन समग्र सामाजिक न्यायको विषयमा मिटर राज सहकारी पीड़ित, मिटर राज पीड़ित, लघुवित्त पीड़ितहरूलाई चाहिँ अब न्याय निरूपण गर्ने प्रक्रियाको शुरूआत गर्ने, हाम्रो तर्फबाट जति सक्यौं राम्रो काम गर्यौं, गर्ने प्रयत्न गर्यौं, तर कयौं काम बाँकी छन्, बाँकी काम
1: गर्नु बढ्यो, रातारात धनी हुनु पर्यो होइन, रातारात चाहिँ आलिसान महल चाहियो, प्राडो गाडीहरू चाहियो, ल्यान्ड क्रुजरहरू चाहियो, दौडिन पर्यो, माटो लाग्न थाल्यो जङ्गल के अरे जनयुद्धबाट आइसकेपछि होइन, त्यो त हो नि त, त्यो त स्वीकार्नुहुन्छ नि,
0: होइन त्यसै नभनौ म हामीले भनिराखेका छौँ कि हाम्रै तर्फबाट अध्यक्षमा प्रचण्डकै प्रस्तावमा होइन सार्वजनिक लाभका पदमा बस्ने व्यक्तिहरूको सबैको सम्पत्तिको छानबिन गरौँ, सम्पत्ति छानबिन चाहिँ आयोग बनाऊ, त्यसपछि जसले कमजोरी गरेको छ, जसको स्रोत देखिँदैन, ज जसले गल्ती गरेका छन् तिनलाई दण्डित गर्नुपर्छ भन्ने मान्यता त हामीले राखिरहेका छौँ नि त। त्यसो हुँदाखेरि छानबिन प्रक्रिया अगाडि बढाउँदा सम्पत्ति छानबिन आयोग अहिले बालिन सरकारले बनाएको छ, तर एउटा शर्त छ, घण्टी र घण्टीका समर्थक बाहेकलाई चाहिँ अब अनुसन्धान गर्ने, गिरफ्तार गर्ने भनेको छ, त्यो ठिक हो त? राज्यले विरोध गर्न मिल्छ? सुदन गुरुङको चाहिँ अब अपारदर्शी सम्पत्तिको छानबिन गर्न नपर्ने, बालिन शाहको अपारदर्शी सम्पत्तिको छानबिन गर्न नपर्ने, अरूलाई प्रक्रिया र प्रमाण नपुर्याइकन गिरफ्तार गर्ने, प्रक्रिया र प्रमाण पुगेपछि गिरफ्तार गर्दा पो दण्डित हुन्छ, प्रक्रिया र प्रमाण नपुर्याइकन गिरफ्तार गर्ने सफाई पाइरहेका छन्, देख्नु भएको छ नि यहाँले होइन, सम्पत्ति छानबिन आएको नाममा आफ्ना विपक्षीहरूलाई तर्साउने, कर्मचारीहरूलाई तर्साउने, प्रहरीलाई तर्साउने, आतंकको राज सृजना गर्नको निम्ति मात्र उहाँले दुरूपयोग गर्नुभएको छ, उहाँले असली सुशासनप्रति इमान्दार भएर आफ्नो भूमिका निर्वाह गरे देखिँदैन, मैले कुनै आरोप लागेको छैन, तथ्यको जगमा उभिएर पनि हामीले बहस गर्न सक्छौँ, यी सबै घटनाक्रमले के पुष्टि गर्छ, 4 महिनाको सरकार पूर्णत असफल छ, 4 महिनाको सरकार जनउत्तरदायी छैन, जवाफदेही छैन, अहिले किसानहरूले 83% कृषि मतलब रोपाई गरिसके तर मल छैन, मल बिना किसानहरू चाहिँ रोपाई गर्न बाध्य छन्, यसको जिम्मा कसले लिने, कृषि मन्त्रीलाई सोधेको हिजो मात्र सोधेको, उहाँले भन्नुहुन्छ अब 15 दिनपछि मल आउँछ, 15 दिनपछि मल आएर के काम,
1: त्यो मल अब पकाएर खाने त होला नि
0: खेतबारीमा 15 दिनपछि मल आएर के काम लाग्छ ल तपाईँले भन्नु स्वास्थ्य बिमा खारेज गरिदिएको सबै गरिबहरूलाई उपचारको एउटा माध्यम बनेको थियो अहिले स्वास्थ्य बिमा कुनै पनि हस्पिटलले स्वास्थ्य बिमा लागू गरेका छैन स्वास्थ्य बिमा खारेज
1: होइन मल छैन भनेर त राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले हामीसँग पटक पटक भनेका छन् छ भने फोरेर निकाल्नुहोस् त भण्डारण गरेको मल कहाँ छ दिनु पर्यो किसानलाई किसानले गाली गर्न थालिसके हाम्रो क्षेत्रमा भनेर राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू बोलिरहेका छन् सरकारले अब कृषि मन्त्रीले मल छ मल आउँछ भन्दै होइन टारिरहनु भएको छ यो त यो विडम्बना छ किसानहरूका लागि यस्तो गर्न मिल्दैन
0: यति मात्र यहाँले भन्नुभयो स्वास्थ्यमा शिक्षामा लगाएको कर
1: फिर्ता
0: सञ्जालबाट बालेन्जीले फिर्ता लिनुभएको छ तर अहिलेसम्म कर त उठाइराखेका छ यो बिचमा उठाएको कर कसरी फिर्ता गर्नुहुन्छ यो पनि तर्क छ विद्युतमा कर लगाइदिनु भयो घरायसी प्रयोजनार्थ 5% व्यवसायिक प्रयोजनार्थ 13% कर लगाउनु भयो त्यसले के गरेको छ भने खानेपानी लिफ्ट खानेपानी लिफ्ट सिंचाइ लगायतका सामान्य गरिबले चाहिँ गाउँघरमा पनि सानातिना काम गर्ने र जीविकोपार्जन गरेका थिए त्यो सबै के भएको छ अब समस्या पैदा भएको छ होइन त्यसको मार त जनता परेको छ सामान्य भनौँ न यही राइडरवालाको 6% कर वृद्धि गर्दा पनि हामी चढ्ने हो नि त मोटरसाइकल ट्याक्सीमा त चाहिँ पठाओमा याङ्गोमा तर त्यसको पनि म पनि पठाऊ नै चल्ने हो सार्दिन वर्षै चल्ने हो होइन हजुरले अहिले बोलाउनु भने मैले सार्दिन वर्षमा आउने हो
1: अथवा
0: पठाउ गर्ने हो मसँग साइकल पनि छैन साइकल मैले समग्र
1: जनताका समस्याहरू बुझेको नेता होइन राजनजी
0: होइन प्रयत्न गरेको होइन जनताको सेवा
1: मौका नपाएर पनि हुन सक्छ कतिपयले मौका नपाएर पनि जोड्न सकेका छैनन् भनिन्छ नि त तपाईँले
0: होइन यो इमान्दारीको प्रश्न हो इमान्दारीको प्रश्न हो निस्वार्थ र निस्वार्थ
1: होइन कुमार बेला तल पठाइएछ क्या उता भारततिर गएको कुरा आयो होइन प्रधानमन्त्रीका सल्लाहकार यो किन पठाएको बुझ्नुभयो कि तपाईँहरूले
0: मैले यहाँलाई अघि नै भने कि उहाँको अन्तर्राष्ट्रिय कूटनैतिक सम्बन्ध पूर्णतः असफल भएको छ पहिले भारतीय अधिकारी उच्च स्तरीय अधिकारी नेपाल आउँदा बालेन्जीले के भन्नुभयो तपाईँले सुन्नुभएको छ नि हैसियत मिल्दैन त्यसकारण भेट्दिनु भन्नुभयो क्या हैसियत चाहियो उहाँलाई हो त्यसपछि अहिले भारतको कार्यालय सहयोगी आयो नि भेट्छु भन्दाखेरि भारतले नपठाएपछि लौ न हजुर मलाई भेट दिनु पर्यो मलाई बोलाइदिनु पर्यो भनेर अन्य विनय गर्न
1: कुमार पहिला चाहिँ बोलाउँदा वास्ता नगर्ने अहिले बोला भन्दा गएको त्यसो भए
0: अहिले बोला भन्दा गएको तर उहाँहरूले सुनेको जस्तो देखिँदैन भारतले
1: तर यसरी लम्पसार भयो नि त यो त हिजो जस्तै भइगयो नि त टेन्डेन्सी होइन हिजो नि यस्तै
0: पछिल्लो सुरुमा उहाँको त्यस कारणले त गैर राजनीतिक व्यक्तिहरूले राजनीतिक नेतृत्व प्रदान गर्न सक्दैनन् भने हो कि उहाँको राजनीतिक अपरिपक्वता हो नि त कूटनीतिक अपरिपक्वता
1: हिजो पनि त्यहाँ बालबालै परराष्ट्र मन्त्रीहरू गएर होइन रातभरि दुई चार दिनै त्यहाँ धेरै जमाउने तर भेटै नदिने भन्ने खालको आउँथ्यो नि त आरोपहरू लाग्थ्यो नि त होइन त्यस्तै अहिले पनि
0: अहिले त्यति मात्र भएन अहिले चाहिँ पछिल्लो समय उहाँले यति धेरै तारदारी गर्नुभएको छ होइन एक रुपियाँको सिक्काबाट चुचे नसा निकालिदिँदा ल भइगयो लिपुलेक लिम्पिया दिएर कालो पानी तपाईँले चलाउनुहोस् भन्दा किनकि रविजीले दिल्लीमै गएर बोल्नु भएको छ पुरानो बोझबाट मुक्त भएर आएका छौँ हामी भनेको पुरानो मुद्दा उठाउँदैनौँ भनेर प्रतिबद्धता जारी गर्नुभयो ती सबै गरेका के देखिन्छ भने अब राष्ट्रियता राष्ट्रिय स्वाधीनता दृष्टिकोणबाट चाहिँ गलत छन् होइन राजनीतिक कूटनीति अपरिपक्वता त छँदैछ त्यो राष्ट्रघाती अभिव्यक्ति राष्ट्रघाती कदमहरू चालिएका छन् त्यसो हुँदाहुँदै पनि अब पछिल्लो समय भारतले पत्या छैन हो बताएको थिएन लौ न हजुर बोलाइदिनु पर्यो भने अन्य विनय गर्न गएको देख्दछु
1: हस् राजनजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हस् यहाँलाई विशेष धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुनेछौ
2: ए भतिज त एकाएक शाकाहारी भइस रे
3: ए सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
4: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
3: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
4: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
3: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
4: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
3: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ 8 मोडको ओह्रालो VIP टोल सम्पर्क मोबाइल 98460 71481 र 98013454 होइन, के भयो? किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइस।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
3: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
3: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
7: रेडियो आदिखोला 105.4।
8: पुराना विगतका राजनीतिक पार्टीहरूलाई सत्ताबाट बाहिर फालेर अहिले नयाँ युवा पुस्ताले जुन राजनीतिलाई एउटा नयाँ बागडोर लिएर अगाडि बढ़िरहेका छन्, यस सन्दर्भमा अब नयाँ पुस्तालाई पनि यत्रो जनताको चाहना र आकांक्षा अनुसार अगाडि बढ्नलाई चुनौती छँदैछ। त्यत्तिकै ठूलो चुनौती र चाहिँ अब सुध्रिने मौका छ भने अबको दिनमा कुनै पनि पोलिटिकल पार्टीले कुनै काम गर्छन् भने जनताकै लागि, जनताको हितको लागि आफूलाई परिमार्जन गरेर अगाडि बढ्दैछन्। त्यो सन्दर्भमा कुनै पार्टी मिल्नु पर्ने या कुनै पार्टी मिल्न नसक्ने यो सामान्य प्रक्रिया हो, यसलाई अन्यथा नलिऊ। अब हामी सुध्रिने भनेको या राम्रो काम गर्ने भनेको अब राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो, उनले मात्रै देश बनाउँछन्, अरूको कुनै मतलबै छैन भन्ने नै होइन। यिनीहरूले नेतृत्व लिएका हुन्, जनताको चाहना र दुई चाहिँ बहुमतको नजिक दिएको सरकारले जनताको चाहना र आकांक्षालाई आत्मसात गरेर कानमा राखेर अगाडि बढेका छन् र त्यसलाई होस हैसियतमा पनि अरूले सहयोग गर्नुपर्ने भन्ने अर्थमा
1: लिउँ। भागभण्डाको लागि हो कि साँच्चै सुध्रिएकै हुन्छ?
8: होइन, त्यो त भागभण्डाको लागि, सत्ताको दोहन गर्नको लागि, राज्य कब्जा गरेर चाहिँ आफ्नो सहयोग सुविधामा बस्नुपर्छ भन्ने कुरालाई चाहिँ जनताले त इन्कार गरिसकेका छन् नि। त्यसैले अब त्यसबाट शिक्षा लिनु पर्यो। यदि अहिले पनि ती पोलिटिकल पार्टीले हिजैका भएका घटनाक्रम जनताको अभिमतलाई यदि बुझ्न सक्दैन भने त उनीहरू त इतिहासमा विलयर भएर जान्छन्। त्यसमा हामी तपाईँ चिन्ता लिनु पर्दैन। अहिले मलाई के लाग्छ भने चाहे नेपाली कङ्ग्रेस पनि सुध्रिने पक्षमा छ, एमाले नेपाली कङ्ग्रेस सबै सुध्रिनुपर्छ र माओवादी पनि सुध्रिनुपर्छ र अहिले गुण र दोषको आधारमा सरकारलाई विरोध पनि गर्नुपर्छ, समर्थन पनि गर्नुपर्छ र अन्तर्भुत्ता यो देशलाई एउटा नयाँ तरिकाबाट अर्थतन्त्र जर्जर अवस्थामा छ, देश बडो संकटपूर्ण अवस्थामा छ, हातले माले गरेर यदि अगाडि बढ्यौँ भने आखिर हामी जनताकैलाई राजनीति गर्ने हो, जनताको हितको लागि छौँ भने जनतालाई सर्वोपरि नमानिकन यदि स्वार्थमा जान्छौँ भने त त्यो राम्रो कुरा भएन।
1: होइन, तिनजना न्यायाधीशहरूलाई चाहिँ महाभियोग लगाउने तयारी हुँदैछ अरे नि त, होइन भित्रभित्रै?
8: होइन, यो सुन्नु न, न्यायाधिवेशन चाहिँ महाअभियोग लगाउने या नलगाउने कुरा न्यायाधीश मात्रै होइन, नेपालको संविधानलाई म तपाईँको श्रोताबाट बुझाउन चाहन्छु। यहाँ धेरै महाअभियोगको कुनै व्यक्तिमा लगाउनु क्वेसन, जस्तै संविधान कानुन मिच्यो, जस्तै कार्यक्षमताको अभाव छ जसमा, जस्तै इमान्दार पूर्वक आफ्नो पदवी कर्तव्य पालन गर्दैन, यस्ता व्यक्तिहरूलाई चाहिँ महाभियोग लगाएर हटाउन सक्ने हाम्रो नेपालको संविधानले व्यवस्था गरेको छ। यो संवैधानिक व्यवस्था हो। यो संवैधानिक व्यवस्था भनेको कसैलाई कार्यपालिका या व्यवस्थापिकाले कसैलाई चाहिँ क्षेत्र कन्ट्रोल गर्न खोजेको होइन। शक्ति प्रतिक्रियाको सिद्धान्त, सेपरेसन अफ पावरले र यो चाहिँ सन्तुलन र चाहिँ नियन्त्रणको सिद्धान्त अनुरूप यो अधिकार दिएको यो विशेषाधिकार हो. तर मलाई के कुरामा दुःख लागिरहेको छ भने आज महाभियोग लाग्न सक्ने सम्भावना छ. न्यायपालिकामा आमूल सुधार परिवर्तन गर्न पनि र पुनर्नियुक्तिको कागज उठिरहेको ठाउँमा कुनै ठाउँमा कुनै न्यायाधीशका विगतका आचरण र अहिले गरेको आचरणबाट यदि हटाउन चाहियो महाअभियोगको प्रस्ताव ल्याउनलाई अधिकार नेपालको संविधानको धारा 101 चाहिँ यो संसदका सदस्यले दिएको छ. यो विशेषाधिकार हो, यो प्रयोगै हुन नपाउँदै आइसिजे एमनेस्टी इन्टरनेसनल लगायत आइएनजीका अब जेनेभा लगायत अन्तर्राष्ट्रिय फोरमबाट नेपालमा चाहिँ यी न्यायाधीशलाई कारवाही हुन खोजेको छ. यो चाहिँ शक्ति यो चाहिँ न्यायपालिकाको स्वतन्त्र हस्तक्षेप हो भनेर अनुमानको भरमा यदि यस्ता वक्तव्य आएर विदेशमा यदि नेपालमा बोलिन्छ भने हिजो हामीले भनेको आएर आज पुष्टि भएको छ कि यो देशमा हिजोदेखि यो आइएनजिओबाट गाइडेड जुडिसियरी छ. विभिन्न निवेदनहरू आउने खर्च गरिन्छ यो यसबाट हामी बच्नुपर्छ. मलाई थाहा छैन महाभियोग ल्याउन आफैमा खराब त होइन तर के भने महाभियोग ल्याउने
1: त्यो अवस्था आइसक्यो हो त न्यायालयमा महाभियोगको प्रस्ताव गर्नुपर्ने अवस्था आइसक्यो सरकारले यो गर्न खोजिरहेको
8: हो. आउने कुरा चाहिँ यो विशेष कुरा हो आउन सक्छ. यदि कुनै न्यायाधीशले आफ्नो कार्यक्षमता न्यायाधीश हुनु नै के भगवान् हो र भनेको ऊ निम्चो गरेर आएको छ आएपछि उसले कुनै निर्णयको माध्यमबाट संविधान
1: भगवान् त होइन यही ग्रहबाट आएको मङ्गल ग्रहबाट नै आएको होइन नि त आनी बानी होइन
8: अनि कार्यक्षमता नियुक्त भएपछि अभाव पनि हुन सक्ला या उनीहरूले चाहिँ पदीय अनुसारको आचरण पनि नगर्दन् या आचार संहिता उल्लङ्घन गर्यो भने के त्यही संविधानले नै महाभियोग ल्याऊ भनेकै छ. फेरि महाभियोगको प्रस्ताव पास गर्दैमा महाभियोग पास हुन्छ भने होइन महाभियोगको संविधानको धारा 101 अनुसार 25% सांसदले संसदको प्रतिनिधिहरूले महाभियोगको प्रस्ताव पेश गर्छ. महाभियोगको प्रस्ताव पेश गरिसकेपछि त्यही संविधानको धारा 2 के भन्छ भने यसरी पेश भएको प्रस्ताव आधार कारण विद्यमान छ कि छैन भनेर जाँच्नको लागि महाअभियोग छानबिन समिति छ. त्यो प्रस्ताव चाहिँ आधार कारण छैन भने प्रस्ताव अगाडि बढ्दै बढ्दैन भनेको मतलब त्यो प्रस्ताव बढाएपछि पनि फेरि छलफल हुन्छ. संसदमा पनि वृहत छलफल भएर मात्र चाहिँ महाअभियोग प्रस्ताव पास हुन्छ. आफैमा यस्तो कुरोको एउटा प्रक्रियागत रूपबाट नै सुनिश्चित गरेको छ कि कुनै 25% यहाँको सांसदले प्रतिशोधको आधारबाट धारा आधार नभइकन कसैलाई प्रयोग गर्न खोजेको छ भने त्यसले निषेध गर्ने त्यसलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था छ. र हिजो हामीले एउटा यही मलाई एउटा हाँसो के लाग्छ र तपाईँको श्रोताले के बुझ्नु जरुरी छ भने यही विषय चाहिँ सर्वोच्च अदालत जुन बेलमा पहिलाको राणालाई महाअभियोग प्रस्ताव ल्याऊ भनेर यही अहिलेका न्यायाधीशहरू चाहिँ सिनियर न्यायाधीशहरू लागेका थिए. त्यो बेला मैले बोलेको थिएँ यो तरिकामा रहेन है संविधान कुनै व्यक्तिलाई महाअभियोग ल्याउनु भनेको गुण दोषको आधारबाट त्यो आधार र प्रमाण बिना ल्याउनु हुँदैन भन्दाखेरि त्यो प्रस्ताव ल्याइयो उसलाई हटाइयो.
1: अहिले बालबालाई यिनै न्यायाधीशहरूले नै हो त्यो ल्याएको छ
8: अनि हिजो त्यो बेलामा चाहिँ उसलाई चाहिँ ल्याइएको थियो अब सुशीला थापाको बेलामा थियो आदेश जारी गर्ने
1: सुशीला कार्की
8: यावत कुरा गर्दाखेरि मैले बोलेको थिएँ महाअभियोगको दुरुपयोग भएको छ त्यहाँ आँखा आज जुन तरबारले हिजो आज चोलेन्द्र खायो त्यो तरबारले तिमीलाई खान्छ भनेर तपाईँको रेडियोहरू मैले टिभीमा बोल्दाखेरि आँखा चुलेर बसे आज त्यही कुरा आयो के र यो क्रिम किम भन्छ के कहाँबाट के आधारबाट चाहिँ यो ल्याउँदैछ चारजना ल्याउँछ सबै हामीले पनि अनुमान गर्छौँ नि राम्रो काम गर्यो भने इन्जिनियरिङ जाला भने त हामीले सोध्दैन हामीले सोध्दैन हामीले वक्तव्य दिन्छौँ र आधार कारण छ र त्यसैले अब यो म कुन न्यायाधीशलाई महाअभियोग प्रस्ताव ल्याउँछ या ल्याउँदैन ल्याउनुहुन्छ ल्याउँदैन म बोल्दिनँ. म के कुरामा चाहिँ बढी चाहिँ सशङ्कित छु भने यस्ता अन्तर्राष्ट्रिय आइएनजिओ जसले जुडिसियरको स्वतन्त्रताको नाममा हाम्रो जुडिसियरको चाहिँ स्वतन्त्रताप्रति हस्तक्षेप गर्ने गर्छ त्यसलाई रोक्नैपर्छ. सरकारले यसको बारेमा कुरा खण्डन गर्नै पर्छ किनभने आउने या नआउने कुरा चाहिँ कसैलाई थाहा छैन. तपाईँलाई थाहा छ मलाई अनुमानको भन्ने कुरा बोल्दिने
1: होइन आन्तरिक रूपमा त्यसको तयारी गरिरहेको र प्रेसर आइरहेको विषय त व्यापक आइसक्यो नि त एमनेस्टीदेखि लिएर सिआइजेले त
8: सर महाअभियोगको प्रस्ताव राखिसकेपछि या त यो महाअभियोगको प्रस्ताव भन्ने चिजै राख्नु हुँदैन. यसले स्वतन्त्रता न्यायपालिका स्वतन्त्रता यदि हनन हुन्थ्यो भने किन धारा 101 राखियो र यही हाम्रो सांसदले राखेको यही संविधानमा राखेको संविधानमा आउँदाखेरि यसको के अरे संविधान इच्छाले पनि गरिएको छैन यसलाई मान्यता दिएकै छ. एकातिर महाअभियोगको प्रस्ताव
1: यसको मतलब डाक्टर साहब अब तपाईँले के भन्न खोज्नुभयो भने महाअभियोग ल्याउने बेला भयो होइन
8: होइन त्यो भनिनँ मैले
1: प्रस्ताव ल्याउने बेला भयो प्रस्ताव गर्ने बेला भयो महाभियोग लगाउने बेला भयो अब होइन अराजकता भयो
8: होइन थाहा छैन मैले भने नि महाभियोग लगाउनको लागि इच्छा होइन तपाईँले लायो यो मेरो चाहिँ मेरो सरकारको इच्छा अनुसार निर्णय भएन सरकार अनुसार काम गरेन भनेर स्वतन्त्र न्यायपालिका चाहिँ महाभियोग ल्याउने महाभियोग ल्याउनलाई संविधानको धारा 101 उपधारा 2 स्पष्ट बुझ्नुभयो कुनै पनि प्रधान न्यायाधीश न्यायाधीशलाई महाभियोग ल्याउन उल्लेख कानुनको उल्लङ्घन गरेको हुनुपर्ने उसमा कार्यक्षमताको अभाव हुनुपर्ने, उसले खराब आचरण गरेको हुनुपर्ने, वा उसले आफ्नो प्रत्येक कर्तव्यको पालन नगरेको वा आचार संहिता उल्लङ्घन गरेको आधार हुनुपर्छ, आधार र कारण पुष्टि पनि हुनुपर्छ। त्यसै हुनाले तपाईँले के बुझ्नु पर्यो खेमजी भने, हामी यो शक्ति पितृको सिद्धान्त अनुसार न्यायपालिकालाई स्वतन्त्र चाहिँ राख्ने भन्ने पनि न्यायपालिका जे पनि
1: पछिल्लो समय जति पनि सरकारले आफ्ना कदमहरू एक्सनहरू गरिरहेछ, न्यायपालिकाबाट गइसकेपछि उल्टिरहेका छन् सबै, होइन बन्द भइरहेको बन्दकमा परिरहेका छन् सबै निर्णयहरू। हुन त अब त्यो अधिकारको विषय छ, सार्वभौमिकताको विषय छ, शक्ति पृथकीकरणको विषय छ, तर सरकारलाई लागेको हुन सक्छ हामीले जे जे निर्णय गर्दैछौ त्यो कुरा न्यायालयबाट रोकिँदैछ।
8: अहिले त कुष्ठि हुनुपर्छ, निर्णय गर्दैमा सरकारले काम गर्दै गर्दा त्यसमा बन्दै लागेको कारणै महाभियोग प्रस्ताव ल्याउने आधार होइन। महाप्रस्ताव त्यो निर्णय बद्धतापूर्वक गरिएको छ कि त्यो चाहिँ आफ्नो पदीय आचरण अनुसार गरिएको छैन कि, अब के अरे उसले कार्यक्षमता नभएर गरेको छ, एउटै निर्णय कुनै बेला एउटा गर्ने त्यही विषयमा अर्को गरे भनेको कार्यक्षमता अभाव हो। बदनीयत हो, यस्ता धेरै कुराहरूलाई हेरेर कुनै मान्छेले महाभियोग प्रस्ताव आउनु पनि पर्छ। त्यो गर्यो भने न्यायाधीशप्रति भएको असत्यता, म एउटा उदाहरण लिन्छु, म नामै दिएर भन्न चाहन्छु, म एकदम राम्रो न्यायाधीश हो, आनन्द मोहन भट्टराईजीको बेन्चमा आजभन्दा मैले उहाँ रिटायर हुनु अगाडि मैले बहस गर्दै जाँदा उहाँले एउटा तर्क राखेँ, श्रीमान यो भएन, होइन तपाईँले भन्नुहुन्थ्यो, होइन यो तपाईँले व्याख्या गर्नुहुन्छ कानुन यो क्षमता, होइन म न्यायाधीश हो मैले आज बोलिसकेँ तपाईँ रोक्नुहोस् भनिदिनुहुन्छ, त्यो उहाँले मैले बहस सिद्धाउनुभन्दा अगाडि नै उहाँ आदेश दिने तपाईँ रोक्नुहोस् भनेको, त्यो आज मान्छे उहाँले जागरण गरेको होइन, त्यो किसिमको परिस्थिति थियो। हिजोका दिनमा न्यायाधीशलाई नियुक्त गरेपछि यति घमण्ड थियो कि राजनीतिक पार्टीको नजिक भयो भने जे पनि गर्न सक्ने, त्यो आडम्बर थियो नि, त्यसलाई रोकिनुपर्छ भनेको। मैले आनन्द मोहनजीलाई मैले व्यक्तिगतमा उहाँ मेरो साथी पनि हो, तर उहाँले जानेर नजाने एउटा मुद्दामा बहस गरे, त्यो साथै मैले केही अरू पनि न्यायाधीशहरू हामी जाँदाखेरि जो स्वतन्त्र भएर जाने न्यायाधीशले को अगाडि जाँदाखेरि हामी स्वतन्त्र न्यायपालिकामा हामीले स्वतन्त्र रूपमा बहस गर्दा एउटा आचरण, पोलिटिकल पार्टीले एउटा समूहको व्यक्तिहरूको अनुवाद देखाउँदाखेरि उनीहरूले गर्ने आचरण जुन फरक छ, त्यो भनेको कार्यक्षमताको अभाव हो, त्यो भनेको बन्दियत हो। अब ती चिज बिस्तारै हट्दै गएका छन्।
1: सरकार कस्तो छ रक्षा भाइले, सरकार राम्रै गतिमा छ होइन, सरकारको कूटनीतिक सम्बन्ध राम्रो छ
8: होइन, हामी गुण अनि दोषको आधारमा बस्छौँ, किनभने हिजोको दिनमा यो व्यक्तित्वलाई हटाउनको लागि यत्रो ठुलो चाङ उठाएको छ। बालेन सरकारका केही कमजोरी पनि छन्, हाम्रा पछि पनि छन्, कमजोरीको रूपमा जुन उनले सल्लाहकारप्रति जुन विरोध भयो त्यसको खोरी हिजो माधव खनाल भन्नेलाई उहाँले निष्कासन गर्नुभयो नि त, हटाउनु भयो, यो एउटा जनताको चाहना पनि हुनसक्छ, भोलि सल्लाहकार राम्रो काम गर्ने अरू हटाउनुहुन्छ, केही कमजोरी छन्, तर त्यो कमजोरी भन्नेमा सरकार सिद्धिसकेको छ, नियत राम्रो छ, नियतमा त राम्रो राम्रो र राम्रो काम भविष्यमा गर्न सकिनु पनि सरकारको विरोध त हुन्छ, केही न केही रूपबाट सरकारप्रति र काम गर्ने शैलीमा जनताको अलिक चाहिँ खबरदारी बढेकै छ। यो खबरदारीप्रति जनता यो सरकार सचेत भएर जनताको चाहना र आकाङ्क्षा अनुसार एउटा दृढ भएर अगाडि बढ्छ। मेरो चाहिँ अहिलेको बाह्य सरकारलाई यो विनम्र अनुरोध के छ भने, यो देश समग्र रूपबाट निर्माण गर्नको लागि अरू पोलिटिकल पार्टी पनि सहनशीलता बढाउँ, उनीहरूसित हातेमाल गर्ने परिपाटी नै अगाडि बढाउँ। केही हदसम्म रवि लामी छाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षजीले गर्नुभएकै छ, र त्यसलाई चाहिँ अझै मलजल गर्ने काम चाहिँ बालेन सरकारले गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने मेरो धारणा
1: हस्। डाक्टर साहब, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
8: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम हुन्छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछ।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि। हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ। यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ। हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रंगको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रंगको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
10: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
11: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
10: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
11: वालिङ आठ पतञ्जल योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
10: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
7: रेडियो आदि खुला 105.4
1: चिनाउन सक्नुभयो विश्वभरि?
8: हजुर,
1: गैंडाकोटलाई विश्वभरि चिनाउन सक्नुभयो? राम्रो काम गर्नु भएको छ आफ्नो कार्यकालमा, तपाईँले गरेका राम्रा कामहरू बताउनु यतिखेर जनतालाई।
8: होइन मैले अब मेरो कार्यकालमा काम चाहिँ मैले राम्रै गरेको छु जस्तो मलाई लागेको छ, तर मलाई भन्दा पनि के अरे जनतामा गएर चाहिँ तपाईँहरूले सोध्नु भयो भने अझ हुन्छ, मैले त के अरे राम्रो काम नगरे नै गरेको छु भनेर भन्छु मैले। त्यस कारणले गर्दाखेरि यो मलाई भन्दा
1: गैंडाकोट एउटा राम्रो ठाउँ हो, होइन? पर्यटकीय ठाउँ पनि हो, एउटा बिजनेस हब पनि हो, व्यापारिक ठाउँ पनि हो, होइन? त्यसमा चाहिँ अब एउटा कुरा के छ भने स्थानीय तह आइसकेपछि जनताहरूले सुख पाउनु पर्यो, नजिकको सरकार भएको अनुभूति गर्न पाउनु पर्यो, हाम्रो घर आँगनको सरकार हो, राम्रो अभिभावकत्व ग्रहण गरेको छ भनेर जनताहरू चाहिँ कतिको खुसी छन्। तपाईँले मूल्याङ्कन गर्नु भएको छैन, अब जाने बेला भइसक्यो।
8: होइन मैले त मेरो मैले चाहिँ जनताहरू खुसी नै बनाएको छु। मैले अहिलेसम्म मैले गरेको कामहरू ले चाहिँ मैले गरेको कामहरू देखेर जनताहरू खुसी नै भएको छन्।
1: के काम गर्नुभयो त यो आफ्नो कार्यकालभित्र अहिलेसम्म?
8: मैले अब काम त मैले अब मेरो चाहिँ ऊ के अरे शिक्षा र स्वास्थ्यमा मैले चाहिँ धेरै फर्को पारेको छु।
1: जस्तै
8: के अरे स्वास्थ्यमा दुईटा हस्पिटल बनाइदिन्छु, नगर हस्पिटलमा चाहिँ सामुदायिक के अरे आधारभूत सामुदायिक हस्पिटल, यहाँ यो दुईटा हस्पिटलले चाहिँ निकै जनताहरूलाई चाहिँ सेवा दिएको छ। र शिक्षामा मैले आठ क्लाससम्म निशुल्क गरेको छु, अब दौरो 10, 11, 12 निशुल्क गर्ने मेरो चाहिँ चाहना थियो, तर त्यसमा चाहिँ म मेरो चाहिँ केही कारणले गर्दाखेरि मैले त्यो गराउन सकिनँ। सायद अब आउने मेयरले चाहिँ त्यही गराउनुहुन्छ भन्ने मलाई लागेको छ। सिँचाइ र खानेबारीमा मैले चाहिँ प्रशस्त मात्रा काम गरेको छु। सिँचाइमा मैले चाहिँ के अरे डिप बोरिङहरू राखिदिएर अहिले जतासुकै धान खेतीहरू चाहिँ के अरे फसाएका छन्। हिउँदे धान पनि के अरे हाम्रो यहाँ राम्रो भइरहेको छ, र अरू धानहरू पनि चाहिँ राम्रो भइरहेको छ। हामीले चाहिँ सिँचाइ राम्रो भएको हुनाले हाम्रो 11 र 12 नम्बरमा धान जाउँ भनेर चाहिँ हामीले चाहिँ राखेका छौँ। त्यहाँ के अरे कृषकहरूले हाम्रो चाहिँ धान जोड भनेर राखेका छौँ, मकै जोड भनेको छौँ, हाम्रो चाहिँ कोदो जोड भनेका छौँ। त्यसरी हामीले चाहिँ के अरे कृषिमा चाहिँ हामीले चाहिँ धेरै फड्को पारेका छौँ।
1: अब स्थानीय तहको विषयमा धेरै विषयहरू जोडिएर आउँछन्। अहिले त अब नेपाल सरकारको प्रधानमन्त्री पनि स्थानीय तहबाटै गएको बालेन्द्र शाहजी, होइन? काठमाडौँ महानगरबाट चाहिँ हिजो उहाँको कार्यकाल काठमाडौँ महानगरमा पनि प्रशंसा नै हुन्थ्यो, अब त प्रधानमन्त्री बन्नु भएको छ। समन्वयका हिसाबले चाहिँ संघसँगको तपाईँहरूको प्रदेशसँगको समन्वय चाहिँ कतिको राम्रो बन्दै गयो, वा हिजो कस्तो थियो र आज त झनै राम्रो भयो होला नि त, होइन?
12: राम्रोसँग सुनिएछ क्या तपाईँहरूको यो
1: संघसँग प्रदेशसँगको तपाईँको सम्बन्ध नै कस्तो छ यतिखेर मदनजी?
12: अहिले हाम्रो सङ्घ प्रदेशसँग सम्बन्ध त हाम्रो अब राम्रै हुनुपर्छ, राम्रै गरेको छौँ। किनभने अब हाम्रो चाहिँ के अरे स्थानीय तह प्रदेश सङ्घ चाहिँ एक आपसमा चाहिँ नमिलिकन त हुँदैन, त्यस कारणले हाम्रो राम्रै सम्बन्ध छ हाम्रो।
1: प्रधानमन्त्री बालेन्द्र शाह आइसकेपछि भेटघाट गर्नुभयो? तपाईँ त नजिकै हुनुहुन्छ नि त होइन काठमाडौँबाट?
12: भेटघाट गरेर काठमाडौँ गएर सामसँगले त पाउँदैन बहिले, एउटा बिहेर काट भेटघाट गरेर पाउँदैन भेटघाट गर्ने
1: होइन। अब हिजो स्थानीय तहमै हुँदाखेरिको अब एउटा सारथी भएपछि तपाईँहरूसँग त झन् कोलाबोरेसन हुनुपर्ने हो नि त, उहाँको छैन त्यस्तो?
12: अब त्यो अब के छ उहाँको छ होइन, हामीले त राम्रै भन्छ के अरे
1: होइन। यो सरकार आइसकेपछि के आशा पलाएको छ होइन स्थानीय तहमा पनि? त्यसो भए उहाँले त दल बिहे बनाउँछौ भन्दैछ नि त उहाँहरूको पार्टीको त अब स्थानीय तह।
12: हजुर हजुर,
1: उहाँको पार्टीले त अब दल विहीन बनाउँछौ भनिरहेछ क्या स्थानीय तहलाई, राष्ट्रपति दल भन्दा दल विहीन बनाउँदा राम्रो हुन्छ, विकास हुन्छ भन्ने छ क्या?
12: पछि उहाँले भनाइसकेपछि भविष्यले देखाउँछ, अब दल विहीन बनाउनु छ कि दलीय व्यवस्था गर्नुहुन्छ त्यो अब भविष्यले उहाँहरूले भविष्यले देखाउँछ। अब अहिलेसम्म थाहा छैन के अरे के दल विहीन बनाउने नबनाउने अहिलेसम्म थाहा छैन, पछि के गर्नुहुन्छ उहाँको गभर्मेन्टले गर्ने कुरो हो
1: होइन। समानीकरणका विषयहरू अनि अनुदानका विषय त्यसै गरी केन्द्रले पठाउने बजेटमा चाहिँ कस्तो छ अहिलेको बजेटमा? राम्रै प्रतिनिधित्व गरेको छ स्थानीय तहलाई?
12: पहिला पहिला पोहोर प्रहार जस्तो चाहिँ अब चाहिँ बजेट चाहिँ छैन, अहिले चाहिँ बढी चाहिँ कटाएर पठाएको छ। अब त्यसैमा हामीले त्यसैमा हामीले चाहिँ के अरे विकास निर्माणका कामहरू चाहिँ हामीले त्यसैमा चाहिँ त्यही गरेर काम गर्नुपर्छ। अब अहिले चाहिँ पोहोरको भन्दा त केही कम पठाएको छ
1: होइन। तपाईँहरूलाई बजेट प्राप्त हुन्छ राम्रो काम गर्दाखेरि चाहिँ? जस्तो अब होइन कतिपय बेरोजगारहरू पनि देखिन्छन् धेरै ठाउँहरूमा नगरहरूमा होइन, तर चाहिँ सिस्टममा काम गर्दाखेरि सरकारले पठाएको बजेटको कुरा तपाईँहरूले पनि स्थानीय तहमा जस्तो अलिकति राम्रा कामहरू अरूलाई इन्सपायर हुने कामहरू होइन स्थानीयको सहभागितामा चाहिँ गरिने कामहरू कतिको सक्सेस बन्नुभयो स्थानीय तह, कतिको चाहिँ त्यसमा चाहिँ सबल बन्नुभयो यो अहिले कार्यकालभरि?
12: होइन हाम्रो अब स्थानीय तहमा काम गर्दाखेरि अब सहयोग ऊ हामीले पाएकै छौँ स्थानीयबाट, अब हाम्रो बाटोघाटो सब चाहिँ के अरे त्यही के अरे बढिरहेको छ। अब जति आवश्यकता हो आवश्यकता अनुसार बाटोघाटो बढिरहेको छ त हुन्छ, तर अब अहिले अब धेरै चाहिँ के अरे यो के अरे विकास निर्माणका कामहरू गर्दाखेरि अलिकति केही त्रुटिहरू त हुन्छ, त्यसमा चाहिँ बेरोजगारहरू पनि केही निस्किन्छ भन्ने चाहिँ अब हुन्छ। अब अब जनसङ्ख्या बढी वृद्धि भइरहेको छ, बाटोघाटो जति बनाए पनि जनसङ्ख्या वृद्धि भएको कारणले गर्दाखेरि धेरै किसिमको बाटोहरू खोलिरहेका हुन्छन्, त्यसमा चाहिँ गर्नलाई चाहिँ हामीले गर्न कोसिस त गरिरहेका छौँ, तर मलाई लाग्छ त पर्याप्त मात्रामा बाटोहरू चाहिँ निर्माण त भइरहेका छन्, तर अब नयाँ खोली बाटोहरू चाहिँ अब त्यसलाई गर्नुपर्ने कालोपत्रहरू पिचहरू त्यो चाहिँ बाँकी नै छन्।
1: जनसङ्ख्याको हिसाबले गैंडाकोटमा धेरै छ होइन पब्लिसिटी पपुलेसन?
12: हजुर
1: जनसङ्ख्या धेरै छ, जनसङ्ख्यालाई व्यवस्थापन गर्न नगरलाई हम्यामै परेको छ होइन?
12: त्यो त अब जनसङ्ख्या वृद्धि भइरहेछ, त्यो के अरे त्यसलाई चाहिँ हामीले चाहिँ त्यो सहयोग गर्नलाई चाहिँ अलिक केही चाहिँ कठिनाइहरू परिरहेछ।
1: अब घर घरमा सिंहदरबार आयो भनिन्छ होइन स्थानीय तहलाई, तर कतिपय ठाउँमा त सिंह जन्मिए भन्ने पनि आरोप लाग्छ। तपाईँ सिंह बन्नुभयो कि सेवक बन्नुभयो? तपाईँ जनताको पक्षमा सिंह बन्नु भएको छ कि सेवक बन्नु भएको छ?
12: होइन
1: स्थानीय तहमा जनप्रतिनिधि आइसके पछाडि नगरमा गाउँपालिकामा जनप्रतिनिधि आउँदै गर्दाखेरि सेवक बनेर आउनुभएको कतिपय ठाउँका उदाहरणहरू छन् होइन, कतिपय ठाउँमा सिंह बनेर आए भन्छन् क्या?
12: तपाईँको आवाजै एकदम मधुरो आएको
1: सुन्नुभएन? अब जाँदा जाँदै यो आफ्नो कार्यकालमा चाहिँ के छ तपाईँको लक्ष्य आगामी दिनमा, म के गरेर जाउँ गैंडाकोटलाई? अब अधुरा केही कामहरू त्यस्तो छन् जनतालाई गर्नै पर्ने कामहरू?
12: मेरो अब तपाईँको के प्रश्न रूपमा सुनिएको छ?
1: होइन होइन, अब कार्यकाल पनि अन्तिम चरणमा छ होइन, अधुरा कामहरू के छन्? अब म यस्तो गर्न सकौँ है, मैले यो गरेर जान्छु है भन्ने खालको के छ?
12: होइन मैले मेरो अधुरा कामहरू त मेरो अधुरा कामहरू त मैले होइन भइसकेँ, मैले चाहिँ के अरे शिक्षामा 9, 10, 11, 12 चाहिँ स्कुल गर्ने मेरो चाहिँ आकाङ्क्षा थियो, त्यो चाहिँ पुरा भएको छैन, त्यसलाई त्यो नै अब चाहिँ पुरा गरी चाहिँ उसमा म लागेको थिएँ, अब त्यो चाहिँ पुरा भएन। अब अरू कामहरू त प्रशस्त मात्रामा छन्, अब मैले जति सकेँ विकास निर्माण कामहरू चाहिँ गरेर सकिएर त्यसो भएर चाहिँ मेरो आकाङ्क्षाहरू त थुप्रै छन् विकास निर्माणमा, तर के गर्ने म अब मेरो अब अवधि सकिलो लाग्छ, जति सकेँ मैले गरेको छु, मैले अहिले भनिसकेँ मैले गरेको कामहरू मसँग सोध्नुभन्दा चाहिँ जनताहरूसँग गएर सोध्नुभयो भने यो चाहिँ अझ प्रश्न हुन्छ, उहाँहरूले भन्नुहुन्छ मैले गरेको कामहरू कति चाहिँ सफल छन् कति असफल छन्, त्यो चाहिँ जनतामा गएर सोध्नुभयो भने थाहा हुन्छ।
1: हस् मदन भक्तजी, हामीले जनतालाई सोधेर फेरि हामी तपाईँलाई पनि सोध्नेछौँ, धन्यवाद सबैका लागि। उहाँ गैराकोटका मेयर मदन भक्त अधिकारी आज श्रोता नेपाली बहसमा, पालिका बहसको समय पनि सकिएको छ, खेमबम बिदा हुन्छु, नमस्कार।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: ए नानी, त्यो पानी नपिउ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत आरती कुंवर। सैंजा जिला को पहला आवाज रेडियो आधी खोला को समाचार मूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसार को जुनसुक स्थान में बसेर पनि हामीलाई प्रत्यक्ष रूप में सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबर को साथ में हिमाल सुनचांदी पसल उच्च क्वालिटी का आकर्षक गरगहना ग्यारेन्टी का साथ खरीद बिक्री असल तपाईकै सुख दुख को साथी हिमाल सुनचांदी पसल वालिंग बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। कालीगण्डकी गाउँपालिकाद्वारा गत आर्थिक वर्षमा 3 सन्तान जन्माउने 17 परिवारलाई प्रोत्साहन रकम वितरण। गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति अर्यालद्वारा बलानका पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण। र तनहुको आबू खैरेनीमा भूमिहीनलाई लाल पुर्जा दिने तयारी। आधी खोला खबर अब विस्तारमा। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसंख्या घट्दै जाने प्रवृत्तिलाई निरुत्साहित गर्न लागू गरेको 3 सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष 2082/83 17 परिवार लाभान्वित भएका छन्। गाउँपालिकाले कार्यविधि अनुसार तेस्रो सन्तान जन्माउने योग्य परिवारलाई मासिक 4,000 रूपियाँका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। यो कार्यक्रम परिवारलाई सन्तानप्रति सकारात्मक सोच विकास गराउने, घट्दो जन्मदरलाई सन्तुलनमा ल्याउने तथा पोषण मैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाकी सूचना अधिकारी तथा प्रशासकीय अधिकृत टीका कुमारी छेत्रीका अनुसार 3 सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि 2082 अनुसार आवश्यक मापदण्ड पूरा गरेका 17 परिवारले अनुदान पाएका हुन्। वहाँले कार्यविधि अनुसार लाभग्राही परिवारलाई 2 वर्षसम्म मासिक 4,000 रूपियाँ उपलब्ध गराइने बताउनुभयो। कार्यक्रमको उद्देश्य केवल आर्थिक सहयोग गर्नु मात्र होइन, पछिल्ला वर्षमा घट्दो जन्मदरप्रति समुदायको ध्यान आकर्षण गराउँदै परिवारलाई केही राहत पनि उपलब्ध गराउनु हो। कार्यविधिमा तोकिएका सबै मापदण्ड पूरा गर्ने परिवारलाई पारदर्शी रूपमा वितरण गरिएको छ वहाँले भन्नुभयो। कार्यवाहक अध्यक्ष सावित्रा कोइरालाले पछिल्ला वर्षमा गाउँपालिकामा जन्मदर निरन्तर घट्दै गएको अवस्था विश्लेषण गरेर यो नीति अघि सारिएको बताउनुभयो। पहिले 2 सन्तानलाई आदर्श मान्ने अभियान चलाइयो, तर अहिले धेरै ठाउँमा जन्मदर अत्याधिक घट्दै गएको चुनौती देखिएको छ। त्यसैले स्थानीय आवश्यकता र भविष्यको जनसांख्यिक अवस्थालाई ध्यानमा राखेर परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएका हौं। वहाँले भन्नुभयो, यसले आर्थिक सहयोग सँगै सन्तान हुर्काउने परिवारलाई स्थानीय सरकारले साथ दिएको अनुभूति पनि गराउने विश्वास लिएका छौं। गाउँपालिकाले 2082 साल साउनपछि तेस्रो सन्तान जन्मिएका स्थायी बासिन्दालाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन आह्वान गरेको थियो। निवेदनसँगै आमा बुवाको नेपाली नागरिकताको प्रतिलिपि, तीनै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र तथा बसाईसराई सरी आएको हकमा बसाईसराई प्रमाणपत्र पेश गरेका परिवारमध्ये 17 परिवार प्रोत्साहन रकमका लागि योग्य ठहरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख एक बहादुर थापा बताउनुभयो। गाउँपालिकाले कार्यविधि मार्फत तेस्रो सन्तान नेपाल सरकारबाट सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने व्यवस्था पनि गरेको छ। स्थानीय सरकारले जनसंख्या सन्तुलन, मातृ तथा शिशु स्वास्थ्य प्रवर्धन र परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले शुरू गरेको यो कार्यक्रम जिल्लामै फरक अभ्यासका रूपमा हेरिएको छ। गण्डकी प्रदेश सभा अर्थ विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जाको गलाङ नगरपालिका 6 फेणी खोला पुगेर बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नु भएको छ। असार 29 गते आएको बाढ़ीले गलाङ 6 को डुणे बजार तथा नरोदय माध्यमिक विद्यालयमा पुर्याएको क्षति विद्यालयमा क्षति पुगेको थियो भने असार 32 गते गल्याङ 6 को पातिखर्क वनपाला गाउँमा गोठ भत्किँदा स्थानीय धनबहादुर थापाको निधन भएको थियो। अरियालले निधन भएका थापाको घरमा पुगेर परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ। बाढ़ी पहिरो प्रभावित स्थानीयसँग भेटघाटका क्रममा क्षतिको वास्तविक अवस्था बुझ्नका लागि स्थलगत निरीक्षण गरिएको अरियालले बताउनुभयो। प्रभावित परिवारको राहत पुनस्थापना तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकाय आवश्यक पहल गर्ने सभापति अरियालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अरियालसँग नेपाली कांग्रेस गल्याङ नगर सभापति श्याम प्रसाद बस्याल, गल्याङ 6 का वडा अध्यक्ष दीप छिरिङ गुरूङ, नेपाली कांग्रेस वडा नम्बर 6 का सभापति चन्द्र चापागाई, महाधिवेशन प्रतिनिधि चन्द्र राणा, नेपाली कांग्रेसका नेता गोपीकृष्ण पाण्डे, बालप्रसाद डुम्रे, बाबुराम गहिरे तथा सुदीप अरियाल लगायतको सहभागिता थियो। अहिले डुणे बजार नै जोखिममा परेको छ। त्यहाँका सिंचाईका कुरोहरू बाढ़ीले बगाएको छ भने किसानले रोपेका धान खेतीमा समेत क्षति गरेको छ। वडा सचिव रश्मी भूषाल चापागाईका अनुसार क्षति भएका स्थानीयहरूले वडामा निवेदन पेश गरेका छन्। वडाले तत्काल गर्न सक्ने तिरपालहरू दिएर पानी तर्काउने कार्य गरिएको थियो। नरोदय माध्यमिक विद्यालयको शौचालय भत्किएको थियो भने कम्पाउण्ड भत्किएर बाढ़ी विद्यालयमा पुगेको थियो। अहिले बर्खे विदाका कारण विद्यालय बन्द छ। विद्यार्थी वारपार गर्ने पुल समेत बगाउँदा अहिले स्थायी रूपमा बाँसको फड्के बनाएर स्थानीयले वारपार गरेका छन्। वडाले निवेदन संकलन गरी नगरपालिकाको विपद शाखामा पठाउने र सोही अनुसार राहत प्राप्त गर्नेछन्। तनहुको आबु खैरेनी गाउँपालिकाले भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढ़ाएको छ। गाउँपालिकाका वडा नम्बर 1 देखि 6 सम्मका 38 जना भूमिहीन सुकुम्बासीको विवरण प्रमाणित गरी लालपूर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष पेश गरिएको गाउँपालिकाले जनाएको छ। भूमिहीनको हातमा धनी पूर्जा समतामूलक समाजको ऊर्जा भन्ने नीति अंगीकार गर्दै समावेशी विकास र भूमि अधिकारका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो। यसैबीच जिल्लामा दक्ष प्राविधिक कर्मचारीको अभाव हुँदा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य प्रभावित भएको छ। विश्वना अमीनको दरबन्दी रहेको जिल्लामा हाल 11 जना मात्रै कार्यरत रहेको नापी कार्यालय तनहुका प्रमुख विजय कुमार सिंहले जानकारी दिनुभयो। कर्मचारी अभावका बावजूद पनि भूमिहीनलाई छिटो लालपूर्जा वितरण गर्न तदारूकताका साथ काम भइरहेको र सबै पालिकालाई काम चाँडो सक्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताउनुभयो। तनहुमा हालसम्म 26,000 भन्दा बढ़ी भूमिहीन तथा अव्यवस्थित बसोबासीले आवेदन दिएका छन्। आबु खैरेनीसँगै देवघाट र बन्दीपुर गाउँपालिकामा पनि भूमिहीनलाई लालपूर्जा वितरण गर्ने तयारी भइरहेको प्रजीय तिवारीले जानकारी दिनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
3: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा 1 वर्षमा गुल्मीका स्थानीय तहका 132 जोड़ी कायम रहेको पाइएको छ। गत आर्थिक वर्ष 82-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटोलमा यस जिल्लाका 2 नगरपालिका र 10 गाउँपालिकाका गरी 12 स्थानीय तहका सो संख्यामा उजुरी कायम रहेको तथ्याङ्कमा उल्लेख छ। यहाँ कायम रहेका उजुरीहरू विशेष गरी भ्रष्टाचार, अनियमितता, प्रशासनिक ढिलासुस्ती लगायतका विभिन्न विषयसँग सम्बन्धित रहेका अख्तियार चुरू प्रयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकारी कमला घिमिरेले जानकारी दिनुभयो। आर्थिक वर्ष 82-83 यस कार्यालयमा परेका उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त सँगै अघिल्लो आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएका कायम भएका उहाँले जानकारी दिनुभयो। सूचना अधिकारी घिमिरेका अनुसार एक वर्षमा कायम भएका उजुरी मध्ये छानबिन तथा अनुसन्धानबाट 114 फर्सोट भएका छन्। 18 उजुरी फर्सोट हुन बाँकी रहेका छन्। आयोगमा प्राप्त उजुरी मध्ये विभिन्न निकायमा कार्यवाही लेखी पठाउनका साथै सुझाव सहित कार्यान्वयनका लागि लेखी पठाइएको उहाँले बताउनुभयो। एक वर्षको अवधिमा सबैभन्दा बढ़ी उजुरी रेशुङ्गा नगरपालिकाको कायम रहेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यस नगरपालिकाको 37 उजुरी कायम रहेको हो, जसमध्ये 29 उजुरी फर्सोट भएका छन्। 8 उजुरी फर्सोट हुन बाँकी रहेको पाइएको छ। बागलुङ नगरपालिका एक र सीमामा अवस्थित नडाई घाटलाई धार्मिक गन्तव्य बनाउन 108 मोठ बनाई तुलसी रोपिएको छ। नडाई घाट मानव सेवा धाम विकास समितिले मानव सेवा आश्रम परिसरको सड़क किनारमा बनाएका मोठमा शनिबार तुलसी रोपिएको हो। हरेक व्यक्तिले फरक फरक मठमा तुलसी रोपेको समितिका अध्यक्ष सहदेव राज भण्डारीले जानकारी दिनुभयो। 10,500 रूपियाँ तिरेपछि नडाई घाट मानव सेवा धाम विकास समितिले बनाएको मठलाई उनीहरूले आफ्नो बनाउन पाउने व्यवस्थापन गरिएको थियो। आश्रमले आह्वान गरेपछि स्थानीयले आफ्नै खर्चमा मठ बनाएर तुलसी रोपेका हुन्। ती मठमा स्थानीयले आफन्तको सम्झना र सामाजिक कार्य मार्फत तुलसी रोपेका हुन्। आफ्ना दिवंगत आमा बुवाको सम्झनामा मठ बनाएर तुलसी रोपेको छु, पाङलुङ बजारमा व्यवसाय गर्दै आउनुभएका मधुई ढुंगानाले भन्नुभयो। कालीगण्डकी तोपेको समितिका अध्यक्ष सहदेव राज भण्डारीले जानकारी दिनुभयो। 10,500 रूपियाँ तिरेपछि नडाई घाट मानव सेवा धाम विकास समितिले बनाएको मठलाई उनीहरूले आफ्नो बनाउन पाउने व्यवस्थापन

बेलपत्र रोप्ने 108 तुलसी मठ बनाउने सतीढुंगा संरक्षण र गार्डन क्रियापुत्री भवन कालीगण्डकी स्नान कुण्ड ज्येष्ठ नागरिक आश्रम तथा दिवा सेवा केन्द्र संचालन गर्ने योजना बनाएको छ। नराईघाटमा मानव सेवा आश्रमको भवन समेत बनिरहेको छ। गत कार्तिकमा संचालित महायज्ञबाट संकलित 8,50,00,000 रूपियाँको अक्षयकोष बनाइएको छ। यो भवनको अगाडि 108 शिवलिंग बनाई सबैले पूजापाठ गर्न पाउने गरी व्यवस्थापन गरिने राज भण्डारीले जानकारी दिनुभयो। अब अन्तिमादी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एक पटक। कालीगण्डकी गाउँपालिकाद्वारा गत आर्थिक वर्षमा 3 सन्तान जन्माउने 17 परिवारलाई प्रोत्साहन रकम वितरण। गण्डकी प्रदेश अर्थ विकास समितिका सभापति अरियालद्वारा गल्याङका पहिरो तथा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र तनहुका आबु खैरेनमा भूमिहीनलाई लाल पूर्जा दिने तयारी। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई पनि प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउने पहिलो स्तम्भमा राखेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आज

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट

आज मिति 2083 साल साउन महीना को 11 गते सोमवार तदनुसार सन् 2026 जुलाई 27 तारीख असार शुक्ल पक्ष को त्रयोदशी तिथि दिवसो 4-5 बजेदेखि चतुर्दशी तिथि बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ। मेहनती जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दाम इनाम र प्रतिष्ठा हात पार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने समय छ। वृष राशि हुनेहरूको लागि परिबन्धले अप्ठ्यारो स्थिति निम्ति आउन सक्छ। फाइदा उठाउन निकै मेहनत पर्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बिहोर्न पर्ला। अरूको भर पर्दा काम रोकिनेछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। उठ्नुपर्ने रकम हात लागि हुनेछ। मिथुन राशि हुनेहरूको लागि परिस्थिति अनुकूल रहनाले लक्ष्य प्राप्ति हुनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने लेखन कलामा निखारता आउनेछ। उपहार र खानपानले दिन आनन्दमय रहनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउने मौका छ। सेवामूलक कामले नाम दाम र प्रतिष्ठा दिलाउनेछ। कर्कट राशि हुनेहरूको लागि प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरूषस्वार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढ़ाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। सिंह राशि हुनेहरूको लागि आठले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुख समाचारले दिन उत्साहपूर्ण रहनेछ। अधीनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दुःख पाइनेछ। कन्या राशि हुनेहरूको लागि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ़दा विस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उत्साह पनि मानिसजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला। विस्तारै लाभ हुनेछ। तुला राशि हुनेहरूको लागि सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड़ लिनेछ भने मेहनतले नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। मेहनत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मेहनतले सम्मानित स्थान दिलाउनेछ। तर आफ्नो उपलब्धि अरूलाई सम्पन्न पर्ने परिस्थिति आउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। सजग रहनुहोला। धनुराशि हुनेहरूको लागि इच्छा शक्ति बढ़नुका साथै कृतिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा मान सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ़नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।
मकर राशि मकर राशि उनीहरूको लागि दिगो योजनाका लागि धेरै रकम जुटाउनु पर्ला अवसरका लागि केही दौड़धूप गर्नुपर्नेछ आकस्मिक खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ अरूको करकापमा परेर निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ आफन्तबाट टाढिनुपर्ने परिस्थिति रहनेछ खर्च लागे पनि गरेका कामबाट तत्काल फाइदा नहुन सक्छ कुम्भ राशि उनीहरूको लागि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ थोरै लगानीबाट नाफा उठाउन सकिनेछ परिश्रमको फल प्राप्त हुनुका साथै आय आर्जनका स्रोत बढ़नेछन् व्यापार तथा साझेदारीमा मनज्ञ लाभ हुनेछ महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ उठ्नुपर्ने रकम हात लागि हुनेछ र पछिका लागि समेत लगानी गर्न सकिनेछ राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि उनीहरूको लागि आजको दिनमा सामाजिक कार्यले हौसला प्रदान गर्नेछ प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़नेछ आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ पुरूषार्थी कामले समाजमा स्थापित बनाउनेछ चुनौती पछ्याएर पनि नयाँ काममा जग बसाउने मौका छ परिश्रम परे पनि समय फलदायी रहनेछ भूमि तथा पशुधनबाट लाभ मिल्नेछ हजुर यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस् निरन्तर लागि पर्नुहोस् पक्कै पनि सफलता हात प्राप्त हुनेछ हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा

हजुर, हामी यति बेला कार्यक्रम गदमाणी नदी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 2285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानी बाजामा पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्न छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9803-54415।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849-68921 र 9842-39399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364-33-331। मोबाइल 9856-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकै को बिउहरू, तरकारी का बिउ तथा घाँस का बिउहरू, आलू तथा टमाटर मा लाग्ने डडेलो को विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुरा को दाना पानी का भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाज का चल्ला, कोइलर तथा ब्रोइलर का कुखुरा का दानाहरू, गाई भैंसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोग को सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770771।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856049440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 9856040502 र 9864051। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनु कार्यहरूका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855501119 र 9855332446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
5: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
7: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
7: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
7: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9800847723।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860408822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: हाङसाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना:
9: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
5: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
9: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
5: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना, कार्यालय सचिव, मोबाइल 9841648515 र 9855787573।
9: हाङसाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, हाङसाङदी।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842939।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-441-6-24।

0: माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहे

0: यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गर गहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: छोरी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
5: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
6: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
9: किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98464-54123 र 98066-61052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: फिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9864-69-7174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864-86-00-5।
6: भावपूर्ण श्रद्धांजलि एस आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला 105.4 मेगाहर्ज, वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी, संचालक समिति सदस्य चक्रबन्धु रेग्मी, सेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला परिवार, वालिङ 8 स्याङ्जा।

0: दिदी पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
2: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 जना भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्र अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग टूको तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको ज्यान गएको छ, 12 जना भन्दा धेरै घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भीड़ नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगंज 3 का 24 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा सशस्त्र प्रहरी निरीक्षक सहित 8 जना प्रहरी सहित अरू केही व्यक्ति घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डीजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो। झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरूमा अश्रु ग्यास प्रहार गर्यो, त्यसपछि हवाई फायर गर्दा असमेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ। यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले 5 वटा इलाकामा कर्फ्यू लगाएको छ। प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ। यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका 7 बजेसम्मका लागि 5 जना भन्दा बढ़ी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि जारी गरिएको छ। देशकै सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आज औपचारिक उद्घाटन हुँदैछ। काठमाडौँलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाडौँ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। आज उद्घाटन भएपछि केही दिन सुरुङ मार्ग परीक्षण अवधिका रूपमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै शुल्क नलिने पनि सड़क विभागले जनाएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्रे गाड़ी, त्यसै गरी पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूले निर्धारित शुल्क तिर्नुपर्नेछ। कार तथा भ्यानलाई काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ तथा बाहिरिँदा 60 रूपियाँ, मिनी बस, ट्रक तथा टिपरलाई काठमाडौँ प्रवेश गर्दा 115 रूपियाँ तथा बाहिरिँदा 80 रूपियाँ, ठूला बस तथा ट्रकलाई काठमाडौँ प्रवेश गर्दा 260 रूपियाँ तथा बाहिरिँदा 200 रूपियाँ शुल्क लाग्नेछ। भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिएको छ। सुरुङ मार्गको सञ्चालनसँगै नेपालमा आधुनिक सड़क पूर्वाधारको नयाँ युग शुरू भएको मानिएको छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फको एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र शिक्षकले नै सार्वजनिक गरेको खुलासा भएको छ। काठमाडौँमा 2 वटा कलेज पढ़ाउने कैलाली घर भएका शिक्षक सन्दीप सिंहले प्रश्नपत्र सार्वजनिक गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पत्ता लगाएको हो। भक्तपुर बस्ने 33 वर्षीय शिक्षक सिंहलाई हिजो दिउँसो पक्राउ गरेर थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ। गएको शुक्रबार एमबीएस पहिलो सेमेस्टरको एमजीटी 515 अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन भएको केही मिनटमै वाट्सएप ग्रुपमा सार्वजनिक भएको थियो। त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानूनी कार्यवाही गरिने बताउनु भएको छ। काठमाडौँ उपत्यका सहित देशका मध्य तथा पूर्वी भेगका धेरै ठाउँमा रातभर झरी परेको छ। काठमाडौँ सहित धेरै ठाउँमा अहिले घाम लागेको छ भने केही ठाउँमा अहिले पानी परिरहेको छ। अहिले घाम लागेका ठाउँमा पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै ठाउँमा, बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तथा कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भेगका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार भरे राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
5: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
5: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा वीरगंजको नारायणी अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ। आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा कर्मचारीहरूले आफूहरूमाथि अस्ति शनिबार कुटपिटको भएको भन्दै विरोध जनाएपछि हिजोदेखि आकस्मिक सेवा बन्द भएको हो। आकस्मिक सेवा बन्द हुँदा बिरामी प्रभावित भएका छन्। अस्पतालका अनुसार चिकित्सकले आकस्मिक कक्षमा काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन्। अस्ति शनिबार वीरगंज महानगरपालिका 25 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा ज्यान गएपछि परिवारका सदस्य तथा आफन्तहरूले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद रामलाई कुटपिट गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो। उहाँको त्यही अस्पतालको सघन उपचार कक्ष आईसीयूमा उपचार भइरहेको छ। यसैबीच नेपाल चिकित्सक संघले विज्ञप्ति निकाल्दै मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि भएको आक्रमणका दोषीलाई कानून बमोजिम कार्यवाही गर्नुपर्ने माग गरेको छ। भारतसँग सीमा जोड़िएको बाँकेको जमुनाहा सीमा नाकामा आजदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्स्ट्रक्सन बीआईडी टोली परिचालन भएको छ। सीमामा आवत जावतलाई सहज बनाउन मानव बेचबिखन नियन्त्रण गर्न तथा लागू औषध र अवैध सामान ओसार प्रसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा विशेष टोली परिचालन गरिएको छ। देशका प्रमुख सीमा नाकाहरूमा परिचालन गरिएको बीआईटी टोली प्रत्येक ठाउँमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा 14 सदस्यीय रहने व्यवस्था गरिएको सशस्त्र प्रहरी बल नम्बर 30 गण बागेश्वरीले जनाएको छ। अब विदेशको खबर। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा आफ्नो अभियान पूरा गरेका दुईजना रूसी र एकजना अमेरिकी अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। रूसको अन्तरिक्ष निकाय रोसकोसमोसका अनुसार सुएसएमएस 28 अन्तरिक्षयानले रूसी अन्तरिक्ष यात्री सर्गेई कुदसोर्जकोभ र सर्गेई मिकाएभ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अन्तरिक्ष यात्री क्रिस्टोफर विलियम्सलाई लिएर हिजो कजाकिस्तानको झेजगाजगान शहर नजिक सुरक्षित अवतरण गरेको हो। रूसी समयअनुसार दिउँसो 1:27 अन्तरिक्षयान प्याराशूटको सहायताले निर्धारित ठाउँमा अवतरण गरेको थियो। त्यसपछि उद्धार टोलीले तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य परीक्षण गर्दै सुरक्षित रूपमा उद्धार गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। रोसकोसमोसका अनुसार अभियान पूरा गरेर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यो सफल अवतरणसँगै अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रूस र अमेरिका बीच अन्तरिक्ष अनुसन्धान र सहकार्य निरन्तर जारी रहेको पनि पुष्टि भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्ड्समा नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 र नेदरल्याण्ड्सले 6 हराएका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। आज दुवै टोली खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन्। नेपालले चौथो खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा झडप हुँदा एकजनाको ज्यान गयो, 12 भन्दा धेरै घाइते, कर्फ्यू र निषेधाज्ञा जारी। नागढुङ्गा सुरुङ मार्गको उद्घाटन आज, सुरुमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, परीक्षण अवधिमा सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क नलाग्ने। शिक्षकले नै एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको खुलासा, सीआईबी र त्रिवीले छुट्टा छुट्टै अनुसन्धान गर्दै। अन्तरिक्ष केन्द्रबाट 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण, रूस र अमेरिका बीच अन्तरिक्ष क्षेत्रमा निरन्तर सहकार्य। र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियासँग खेल्दैछ।

0: रेडियो आधी खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9803-54415। खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भेटीद्वारा
1: पनि सुपथ मूल्यमा,
2: गुणस्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय।

0: जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकेडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9856-31-733, 9856-55-536 र 9843-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856-54963, 9856-55104 र 9008-47723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849-18921 र 9862-39399।
0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856-54313 र 9841-4342।
4: मूल्य होइन स्वास्थ्य रोजौं।

0: यो खै
1: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
2: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
1: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
3: छिटो भनेको वर्ल्ड लिङ्क
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
5: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7363443031 मोबाइल 9856553031
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने?

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमेट प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844-85411।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9855-29440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460514001।
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
0: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिपा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560-85-667।
5: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
5: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560-30-829। ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 98462-98145।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
6: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
6: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
6: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
6: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
6: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
6: फोन 0360 4406।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
10: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866।
11: पर्वत जाने गेट, सहारा एग्रोभेट।
12: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
11: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
12: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
11: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
12: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
11: फोन 0364142558।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
14: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
14: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
14: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
14: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
14: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
14: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
14: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
14: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
14: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
14: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
14: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: बारिश न अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
4: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
4: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
4: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
4: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
4: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
4: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
4: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा
4: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
4: स्वच्छ चमेना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
4: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224
1: 98460-71-184
4: 98460-43-799
1: 98560-55-141
4: 98460-86-125
1: 98461-5708
4: 98461-24276
1: र 98461-17661
4: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा।
5: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
6: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
5: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
6: तिमीले जहाँ सोच्यौ मैले नै त्यही त हो अर्डर दिएको ढुक्क बस न
5: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
5: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
5: मोबाइल नम्बर 98060-41870 र 98665-94497
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
7: रेडियो आदिखोला 105.4

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रीका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468332809 र 9856502171।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: स्नातकतः भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातकतः प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबाडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
1: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 03-60-441-6624।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
4: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-5168 र 98-673-70-771।
6: रेडियो आदिखोला 105.4

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: सरा, किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-5123 र 98-066-6152।

0: होइन के भयो, किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850604502 र 9840551401।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ईसीजी सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701-7140।
0: ए दिदी, पक्नुस् त, पक्नुस् त, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9850603988 र 9850655988।
6: रेडियो आदिखोला 105.4

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा 100 बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आम खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121833।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहर खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
8: छिटो भनेके वर्ल्ड लिङ्क।
9: रेडियो आदिखोला 105.4।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
5: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-3031। मोबाइल 98560-55-331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: to all.
1: छानछानी छायाक्षेत्र शिव मन्दिरको सूचना
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841484515 र 9857875373।
2: छाङछाङदी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङछाङदी।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो प्लेट प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
3: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
2: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ
3: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
2: भावपूर्ण श्रद्धाञ्जली एस आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी संचालक समिति सदस्य चक्रबन्धु रेग्मी सेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ शोकको यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ शान्ता थापा अध्यक्ष तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ 8 स्याङ्जा

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त?
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न
1: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
7: हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9560131966।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ, बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
4: नमस्कार हल्दर साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
4: अच्छा क्यानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-7878।
2: कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ, VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921474029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
10: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
10: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
10: पाण्डे सु सेन्टर वालिङ बजार,
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
10: मोबाइल नम्बर 98460-86005।
11: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560-38029।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे, आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
8: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
7: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
8: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
7: मोबाइल 9135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्दमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसटी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुर लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोरको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

0: डाक्टर गोविन्द केसी पक्षबीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास। कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमै मात्र 1,000 नयाँ संक्रमित थपिए। र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको समेत जगत्तमा 5 सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। सुनसरी घटनाका विषयमा छलफल गर्न आज बेलुकी 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक समेत बोलाइएको छ। समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिएको छ। सुनसरी घटनाबारे सुरक्षा समितिको बैठकमा समेत गम्भीर छलफल हुने भनिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूह बीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। सड़क पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुंगा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सा लगायतको उपस्थितिमा सुमरुङ मार्गको आज औपचारिक उद्घाटन गरिएको हो। काठमाण्डुलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङ मार्ग देशकै पहिलो व्यवस्थित सड़क यातायात सुरुङ मार्ग हो। यसले काठमाण्डु प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ। अब केही दिन सुरुङ मार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ। यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाड़ी तथा अन्य अत्यावश्यक सेवाका गाड़ीलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ। सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रक्रियाको परीक्षण पूरा भएपछि क्रमशः सबै योग्य गाड़ीहरूका लागि सुरुङ मार्ग खुला गरिने सड़क विभागले जनाएको छ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने गाड़ीहरूबाट कुनै पनि शुल्क नलिइने समेत विभागले जनाएको छ। आयोजनाका परामर्शदाता संस्था निपन कोइकाका इन्जिनियर रमेश प्रसाद कोइरालाका अनुसार सुरुङ मार्गलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित बनाइएको छ। पैदल यात्री, मोटरसाइकल, स्कूटर, 3 पाङ्रे गाड़ी, पेट्रोल, डिजल, ग्यास लगायत प्रज्वलनशील पदार्थ बोकेका गाड़ी, विस्फोटक पदार्थ बोकेका गाड़ी भने प्रवेश गर्न पाउने छैनन्। परीक्षण अवधि समाप्त भएपछि सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीहरूको शुल्क समेत निर्धारण गरिएको छ। दक्षिण कोरियामा काम गर्न जानेहरूका लागि आजदेखि भाषा परीक्षाको आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको यूपीएस कोरिया शाखाका अनुसार आउँदो साउन 17 गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ। कोरिया र नेपाल सरकारबीच भएको सम्झौता अनुरूप कोरियामा कामदारका रूपमा जाने नेपाली छनौट गर्न कोरियन भाषा परीक्षा ईपीएस टोपिक सञ्चालन हुँदै आएको छ। सूचना अनुसार इच्छुक नेपालीले eoers.eps.epsnepal.gov.np गएर आवेदन दिनुपर्नेछ। वेबसाइटमा आवेदन दिने प्रक्रिया सम्बन्धी डेमो समेत भिडियो पेजमै राखिएको ईपीएस शाखाले जनाएको छ। आवेदन दिँदा तोकिएको मापदण्ड अनुसारको फोटो, इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य रूपमा भर्नुपर्नेछ। भाषा परीक्षाका लागि $28 लाग्ने पनि भनिएको छ। अर्सनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच धनगढ़ीमा निर्णायक वार्ता चलिरहेको छ। हिजो लामो छलफलपछि धेरै विषयमा सहमति नजिक पुगे पनि केही प्राविधिक विषय भने टुंग्याउन बाँकी रहेकाले आज फेरि वार्ता हुन लागेको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको व्यवस्थापन र निजी मेडिकल कलेजमा सीट वृद्धि सम्बन्धी विषयमा थप कानूनी तथा प्राविधिक विषयमा आवश्यक परेपछि आज फेरि निर्णायक वार्ता गर्ने सहमति भएको थियो। आजको छलफलबाट यी विषयमा सहमति जुट्ने अपेक्षा गरिएको छ। वार्ताको सबैभन्दा पेचिलो विषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको व्यवस्थापन बनेको छ। डाक्टर केसीले विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका विवादास्पद नियुक्ति तत्काल खारेज गर्न, निजी मेडिकल कलेजमा मापदण्ड बिनै सीट वृद्धि गर्ने निर्णय फिर्ता लिन, राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 अनुसार चिकित्सा शिक्षालाई पूर्ण गैर नाफामूलक बनाउन, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन गर्न तथा सुदूरपश्चिमका नागरिकका आधारभूत सेवा विस्तार लगायतका माग अघि सार्दै गएको बिहारदेखि धनगढ़ीमा अनशन शुरू गर्नुभएको हो। आज देशका विभिन्न 23 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डु, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहु, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व र पश्चिम बर्दिया दार्चुला बझाङ बैतडी डडेलधुरा डोटी कैलाली कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा बाढ़ीको जोखिम छ। महाशाखाको बुलेटिन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। महाशाखाले बाढ़ीको जोखिम भएका जिल्ला आसपास भएर बहने खोला तथा नदीहरूमा पानीको बहाव बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य बढ़्यो, कंगोमा युवला संक्रमितको संख्या 3,000 नाघ्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिजेल हामीले सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, नागढुंगा सुरुङ मार्गको उद्घाटन लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाव आज सामान्य बढ़ेको छ। सुनको भाव आज 1400 रूपियाँले बढ़ेर तोलाको 2,88,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 35 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव तोलामा 4,445 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,410 रूपियाँ थियो। अब विदेशको खबर। कंगोमा फैलिएको इबोलाको 17 प्रकोप तीव्र बन्दै गएको छ। अधिकारीहरूका अनुसार संक्रमितको संख्या 3,000 नआएको छ भने ज्यान गुमाउनेको संख्या 1,354 पुगेको छ। पछिल्लो 10 दिनमै थप 1,000 नयाँ संक्रमित फेला परेका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ। गत मे 15 घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुण्डी बुग्यो स्ट्रेनका कारण फैलिएको खबरमा उल्लेख छ। बुण्डी बुग्यो स्ट्रेनका लागि अहिलेसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार समेत उपलब्ध नरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। जुलाई 15 संक्रमितको संख्या 2,000 पुगेको थियो भने अहिले 5 प्रान्तमा फैलिएको प्रकोपबाट कुल 3,075 जनामा संक्रमण पुष्टि भएको बताइएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ। यो खेल नेदरल्याण्डसमा नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल र नामिबिया बीचको यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। यसअघि नामिबियाले नेपाललाई 8 विकेटले र नेदरल्याण्डसले नेपाललाई 6 विकेटले हराइसकेका छन्। नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्याण्डसँग 58 रनको हार बेहोरेको थियो। दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा छन्। नेपालले 4 खेल पर्सि फेरि नेदरल्याण्डसँग खेल्ने तालिका छ। कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डसमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटना छानबिनका लागि 5 सदस्यीय समिति गठन, 1 हप्ताभित्र प्रतिवेदन बुझाउने समय सीमा, नागढुंगा सुरुङ मार्गको उद्घाटन, शुरूमा अत्यावश्यक गाड़ीलाई मात्रै अनुमति, सरकारी टोली र डाक्टर गोविन्द केसे बीच आज निर्णायक वार्ता, प्राविधिक विषयमा सहमति गर्ने प्रयास, कंगोमा इबोला संक्रमितको संख्या 3,000 नाग्यो, 10 दिनमा मात्रै 1,000 नयाँ संक्रमित थपिए, र विश्वकप लीग 2 को तेस्रो खेलमा नेपालले आज फेरि नामिबियाको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्ते, म हो तपाईहरुका आफ्नै गायक तिलक बम्मल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगला जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्न छ। फेरि पर्सी घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा।
5: धत, यति सानो कुरामा पनि के को चिन्ता। वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
5: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
5: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा।
5: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौर प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98-460-71-481 र 98-013-54-415।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, ईर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 98467 21380।

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805230050, सहयोगका लागि मोबाइल 9805230051।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दे करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0367443331, मोबाइल 9856553331।
1: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 0367441624।

0: ट्वांग।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
3: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
4: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
6: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्च भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ्सा मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-44।
2: चा कस्तो सास गनाएको तिम्रो त,
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560-39988 र 98560-55988।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-183।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट

अह पानी को आको इस जीवन में बिर्सने गाह्रो हो तिमीहरू आको अत्यन्त मधुर अनि मान्छेले खालको भाका सँगै पुनः स्वागत गर्दछौं कार्यक्रम गाविसका भाकामा विभिन्न समाजमा हाम्रो समाजमा घटेका घटनाहरूदेखि लिएर माया विरतीका कुराहरू समेटेर लोक भाकाहरू बजारमा भित्रिने गर्दछन्। तिनी भाकाहरूलाई हामी कार्यक्रममा स्थान दिने गर्दछौं र अत्यन्तै सुमधुर खालको भाका मायामा चोट पाएको र बिर्सन नसकिने कुरा व्यक्त गरिएको भाका तपाईँहरू समक्ष जोड्यौं र सोही भाकासँगै हामी आजकै सुन्दर व्यवसायी सोमबार व्यवसायको शुभारम्भमा दैलो पनि उखार्यौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ। यो भाका जोड्छौं तपाईँहरू समक्ष। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850405002 र 9840501 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरम पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास नेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698

0: 145।
1: कार्यक्रममा थियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
3: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
4: वालिङ्गाट मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ्गाट मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856-51068 र 9876-70771।
6: ओ माइलाबा, बिरामी हुनुभयो कि कस्तो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
6: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9846-85-411।
8: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
9: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
8: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
9: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
8: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैं तयार छौं।
9: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिंग, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विशेष भागमा। आज हामी दोपहर समक्ष सोमबार व्यवसायमा रहेर सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। विशेष गरी पुराना पुराना लोकगीत भाकाहरू रहेका छन्। तिनी भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़ने झमर्कोमा जुटिरहँदा यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

आहा धोका दिने लायक भनौ राखै तिमी हास भो मै बाछौला र यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसीका भाकमा। आजकै सुन्दर व्यवसाय सोमबारी व्यवसायमा रहेर पुराना पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै रहरसँगै सहयात्रा गरिरहेका छौं। यति बेलाको क्रममा हामीहरूको भाका जोड्छौं, सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पनि उपस्थित हुने नै छौं, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
5: के भयो दाई हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
3: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
10: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
9: मोबाइल नम्बर 98467213380।

0: Duong.
1: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560 3829।
3: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका विस्तृत भागमा। आज हामी तपाईँहरू समक्ष पुराना लौकिक भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर बसाई सोमबारी व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: रेडियो तो साथ ही एक से पाँच तो प्लो चार मेगा हर्ट्ज को रेडियो आदि खोले क्या
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोकलायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4 मेगा

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439390।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855054104 र 9800847723।
3: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
4: यही साउन 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
4: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363441163, मोबाइल 9841698070।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
8: छिटो भनेको ओल्ड लिङ्क।
9: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन? यो घर कहाँबाट ल्याउनु भएको?
10: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
9: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
10: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
9: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ। प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
11: सम्पर्क मोबाइल 97484-34484।
12: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, सेन्जा।
13: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
14: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
13: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
14: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
13: हाम्रा विशेषताहरू:
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
13: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
14: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
13: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
14: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
13: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
14: शान्त, अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
13: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
14: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
13: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
14: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
13: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
14: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
13: स्वच्छ चमेना गृहको व्यवस्था,
14: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
13: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13224,
14: 98460-71184,
13: 98460-43789,
14: 98560-55141,
13: 98460-86125,
14: 98461-5780,
13: 98461-2076
14: र 98461-17661।
13: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।

0: बुथोल पावर कम्पनी लिमिटेडको सूचना आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा 100 बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
2: र मिर्दी करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 67443331। मोबाइल 98565531।
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देख्दैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
3: सम्पर्क फोन नम्बर 37341640624।
0: भावपूर्ण श्रद्धांजलि। यस आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला 105.4 मेगाहर्ज, वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी, संचालक समिति सदस्य चक्रबन्धु रेग्मी, सेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण सदस्य चक्रबन्धु रेग्मी, सेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही साउन 16 गते शनिबारका दिन
0: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्खने, सड्कने, खिएको, फाटिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझुने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856555266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
5: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162223।
6: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
7: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
6: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
7: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
6: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
8: सुखको गहना, दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
8: फोन नम्बर 0363440235, मोबाइल नम्बर 9855655250।
1: छाङछाङदी छाया क्षेत्र शिव मन्दिरको सूचना।
9: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
9: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 9841648515 र 9855687573।
9: छाङसाङ्दी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङसाङ्दी।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: एउटा होइन, यो दुइटै ब्याग लिएर जाऊ, जाऊ तिम्रो प्रेमिकालाई बचाऊ।
1: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्मार्ट डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9860216629 र 9861168251।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, गुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560585667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
6: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9864971।
5: छ्या, कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9864648622 र 9921440629।
10: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
11: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
10: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
11: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
10: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
11: पाण्डे सु सेन्टर, वालिङ बजार।
10: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
11: मोबाइल नम्बर 98460-86-005।
12: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
13: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
12: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
13: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
12: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
13: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
12: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
13: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
12: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
13: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
12: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
13: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
12: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
13: फोन 0340-46600।

0: ए दिदी पक्लिस्टा भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्न म कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
7: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
7: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
11: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
12: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
11: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
12: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
11: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
12: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
11: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
12: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
11: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
12: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
11: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
12: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
9: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू गत्रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
12: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
12: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: भइरहेकाले समस्या अभाव नहुने अमेरिकाले इरानमा आक्रमण तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। गैराती दुई पक्षीय बीचको झडप नियन्त्रणका क्रममा गोली चल्दा एकजनाको ज्यान जानुका साथै नौजना गोली लागेर घाइते भएका थिए। यो घटनापछि जिल्ला प्रशासन कार्य सुनसरीले देवाञ्जगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लंघन गर्दै आज दिउँसोदेखि प्रदर्शन शुरू भइरहेको छ। प्रदर्शनकारीहरूले आगजनी र तोडफोड़ शुरू गरेपछि अवस्था नियन्त्रण बाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो। यसैबीच सुनसरीको पछिल्लो सुरक्षा अवस्था र घटनापछिको परिस्थितिको समीक्षा तथा आवश्यक सुरक्षा अवस्थाबारे छलफल गर्न आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। बेलुका 5 बजेका लागि बैठक डाकेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो। यस्तै आजै गृह मन्त्रालयले सुनसरीमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। समितिलाई दुई पक्ष बीचको झडपबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपायसहित सुझाव पेश गर्न 1 हप्ताको समय दिइएको छ। नागढुङ्गा सुरुङ मार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते शिलान्यास गरेपछि सुरुङ निर्माण थालिएको थियो। आज औपचारिक उद्घाटन गरी गाड़ी सञ्चालन गर्न थालिएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाडौँको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड़ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक दार सुरुङ अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़ सहुलियत ऋण र नेपाल सरकारको 5 अर्ब 67 करोड़ गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो परियोजना सम्पन्न भएको हो। शुरूआती चरणमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अरू गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनले जनाएको छ। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। दुई पाङ्ग्रे गाड़ी भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौंको ट्राफिक जाम घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरिया माई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत खाने पानी र सड़कतर्फ गरी 537 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेको छ। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। उपभोक्ता संघका अनुसार उद्योग संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याएकाले अस्थायी अभाव देखिएको छ। नेपाल एलपी उद्योग ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1 करोड़ 50 लाख थान सिलिण्डर छन्। जसमध्ये 50 लाख सिलिण्डर ग्यास डिपोसँग छन्। सरकारले गएको फागुन 28 देखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन्। सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिन निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथिको सुनवाईमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,235 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्नेछन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरेको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले जानकारी दिनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरेको छ। सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। अब विदेशको खबर। अमेरिकाले इरानमा आक्रमण रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अत्यधिक घटेको छ। पुनः वार्ता अघि बढ़ने र हर्मुज जलमार्ग पुनः खुल्ने आशासँगै तेलको भाउ घटेको हो। ब्रेन्ट क्रूड तेलको मूल्य 5% धेरैले घटेर प्रति ब्यारल 91 डलर आसपासमा झरेको छ। तेलको मूल्य घटेसँगै मूल्य वृद्धि र ब्याज दर थप बढ़ने चिन्ता केही कम भएको समाचार संस्था एएफपीले जनाएको छ। यसले धेरैजसो एसियाली शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सैनिक कार्यवाही रोकेको हो। इरानले पनि क्षेत्रीय देशमाथि गरिरहेका प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। घटनाक्रमले खाड़ी क्षेत्रमा पानी जहाजको आवत जावत तथा तेल उद्योगलाई केही राहत दिएको छ। इरानले हर्मुज जलमार्गको ओमानी जलक्षेत्र हुँदै जाने पानी जहाजमाथि आक्रमण गरेपछि तनाव सर्किएको थियो। त्यसपछि युद्ध विराम भंग हुँदै यसै महिना अमेरिका र इरानबीच पुनः सैन्य गतिविधि शुरू भएको थियो। तनाव सर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको थियो। गएको हप्ता कच्चा तेलको मूल्य मे महिना यताकै पहिलो पटक प्रति ब्यारेल 100 डलरभन्दा माथि पुगेको थियो। यसैबीच चीनको पहलमा पाकिस्तानले अमेरिका इरान बीच शान्ति वार्ता पुनः शुरू गराउने प्रयास गरिरहेको एउटा प्रतिवेदनले उल्लेख गरेको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24 दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा काजकिस्तानसँग 3-2 दोस्रो खेलमा श्रीलंकासँग 3-2 तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यससँगै नेपाल प्रतियोगितामा 3 अंकसहित तालिकाको पुछारमा छ। छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका दुई खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 गते हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीमा कर्फ्यू तोडेर प्रदर्शन भएपछि सेना परिचालन परिस्थितिको समीक्षा गर्न आज बेलुका 5 बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने। नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा, सड़क यातायातमा नयाँ युगको शुरूआत। आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकाले समस्या नहुने भनाई। अमेरिकाले इरानमा आक्रमण रोकिसँगै कच्चा तेलको भाव 5% धेरैले घट्यो। युद्धविराम र हर्मुज जलमार्ग पुनः सञ्चालनबारे वार्ता अघि बढ़ने आशा। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
6: रेडियो आदिखोला 105.4।
7: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
9: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
9: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
10: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
9: मोबाइल 98 4 69 18 921 र 98 4 62 39 399।
11: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
12: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
11: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
12: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
11: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 5 60 55 271, 98 4 68 32 809 र 98 5 60 50 271।
13: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
14: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
13: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
14: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
13: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
14: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
13: मोबाइल नम्बर 9855 54313 र 9841 43 48 48।
14: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
15: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
14: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
15: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
14: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
15: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
14: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9863770171।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको इएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिन्चिन नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120199।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न

0: सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
2: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
2: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
1: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
2: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440
3: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचानी पसलमा मात्रै पाइन्छ
3: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
4: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
1: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
5: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: आज सरा किन बोलाको मलाई?
1: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कति छैन अलि विश्वासिलो ज्योतिष।
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: यस आँधी खोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आँधी खोला 105.4 मेगाहर्ज, वालिङ आठ सेन्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार, वालिङ आठ सेन्जा।
5: सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
6: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
5: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
6: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
5: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
6: साथै विवाह, व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
5: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
6: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
5: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9846071481 र 9803454415।

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ सम्पर्क नम्बर 063-441-220 मोबाइल नम्बर 9560-31-730 9560-55-536 र 9843-41-010
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा
4: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो भागादौड़ गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308239

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ आठ मोड,
4: फोन 063-4141-258।
5: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
4: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
4: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।

0: सुनो ना, अले हाम्रो गर्नेमा 4 बजेको छ।
1: त्यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
8: सम्पर्क मोबाइल 97-484-34484।
9: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
11: र मिर्दी करिडोर आदिको छेउमा
10: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98560-55331।
12: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छा भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
14: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
10: सम्पर्क फोन नम्बर 03741 6024

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो

0: आइसकेको छु। बलियो भरपर्दो टिकाउ पनि हुने ढुक्क छु म त।
1: बाबा फर्निचर वालिङ दस भकुण्डे
0: प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966।

0: स्नातकतह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातकतह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मरिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: हैन ए दाई, बिमारले फेरि च्यापेबी क्या हो, गुनगुनाइरहनु भएको छ त।
1: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 98-560-85-667।
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ईसीजी सेवा।
3: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41-087। मोबाइल 98-469-7174-47।
5: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि

0: त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्ते केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
0: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501119 र 9856333246।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9846086005
4: लौ फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
5: सावधान तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
6: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
6: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
6: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
6: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
6: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
6: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दि स्याङ्जा
6: फोन 0363 44 600
0: ए दिदी पक्लुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
8: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
8: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुङ भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856303988 र 9856555988।
4: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रोको साइन लगाएर हिँडेका छौ त। यति राम्रोको साइन कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
4: मोबाइल 9815564396।

0: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
0: स्वच्छ समिना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224
1: 9460171184
0: 9460437799
1: 9560551141
0: 9460861125
1: 9460557080
0: 9460242076
1: र 9460177661
0: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0364405094
4: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
5: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
4: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
5: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364-12-133
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 9840516635 र 9817969611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98 0661 4870 र 98 65 94 497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469 18921 र 98 62 39 399।
7: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल, ठिकै छुटेछ, टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
4: मोबाइल नम्बर 98467 21380।
9: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
10: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
9: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
10: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
9: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565 2071, 98468 32809 र 98565 2071।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
11: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
11: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
11: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9841443 32।
11: मूल्य होइन स्वास्थ्य रोजौं।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ऋषा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 063-441-0044, मोबाइल 98-65-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 061-582-778-582-779 र 582-780।
5: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
5: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
6: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खेल्नेको ठ्याक्कै अगाडि। मोबाइल 98-560-5108 र 98-673-70-771।

0: best to all.
1: ओ माइला बा बिरामी हुनु भयो कि कस्तो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9864 85411

0: टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-441-0006, मोबाइल 98-65-256।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साखेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।

0: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235। मोबाइल नम्बर 98-55-55-250।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
7: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
8: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
7: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
7: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
7: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
7: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल
10: हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
10: मोबाइल 9846216629 र 9841868251।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनः फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-051, मोबाइल 9956-52-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला, सम्पर्क नम्बर 063-41-246, मोबाइल 9556-50-119 र 9556-33-246।
5: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9557-62-866 र 9847-29-866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: मृदी क्लिनिकमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मृदी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-441-0087, मोबाइल 9849-71-4740।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
2: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 063-441-0063, मोबाइल 9841-98870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
4: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
5: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ। साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।
1: भावपूर्ण श्रद्धाञ्जली एस आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला 105.4 मेगाहर्ज, वालिङ 8 स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी, संचालक समिति सदस्य चक्रबन्धु रेग्मी, सेयर सदस्यहरू चन्द्रावती पंगेनीका पिता एवं यस संस्थाका सेयर सदस्य विष्णु प्रसाद पंगेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला परिवार, वालिङ 8 स्याङ्जा।

0: ना अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदिपुरा 105.4
4: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो
4: नाडुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा सड़क यातायातमा नयाँ युगको शुरूआत पहिलो चरणमा आपतकालीन गाडीलाई मात्र प्रवेश अनुमति
6: पहिलो दिनदेखि लिएर केही समय चाहिँ आपतकालीन सवारी साधनहरू एम्बुलेन्स समकल सुरक्षा निकायका सवारी
5: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई
4: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाउ 5% भन्दा धेरैले घट्यो इरान युद्धमा 18 जना अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक
5: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 वटै खेलमा पराजित
7: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
7: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
9: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
10: फोन 0556943334955
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
11: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 0825626601 98578935990 98578135684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: नेपाल दर्पणमा अब खबरको सिलसिला सुनसरीको दिवानगंज घटनाका विषयमा भएको सर्वपक्षीय भेलाले शान्ति संयमता र सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ दिवानगंजमा गैराती दुई समूहबीच भएको झडप त्यस क्रममा एकजनाको ज्यान गएपछि आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय भेलाले संयमता अपनाउन अपील गरेको हो भेलामा राजनीतिक दल धार्मिक आस्थाका व्यक्ति जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो घटनापछि दिवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ सुनसरीको घटनापछि सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ। यस्तै सर्लाहीमा पनि प्रदर्शनहरू भएका छन्। सुनसरी घटनाको स्वतन्त्र छानबिनका लागि राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियार सहितको टोलीले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराएको छ। अन्य विपक्षी दलहरूले पनि संयमता अपनाउन अपील गरेका छन्। सुनसरीमा भएको दुई समूह बीचको झडपबारे छानबिन गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधानको उपाय सहित सुझाव पेश गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बिहान गृहमन्त्री गुरूङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझाव सहित सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको छ।
5: यसैबीच गृह मन्त्रालयले गैराती सुनसरीमा भएको घटनालाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अर्याललाई खटाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिदेशक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेवेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हटाएर थेवेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन थापालाई नाथलाई पठाएको छ।
4: यसैबीच देवानगंजमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू र सेना परिचालनकै बीच आज प्रदर्शन झनै उग्र बनेको छ। कर्फ्यू आदेश उल्लंघन गर्दै सड़कमा निस्किएका प्रदर्शनकारीहरूले देवानगंज र सदरमुकाम इनरुवाका विभिन्न ठाउँमा तोड़फोड़ आगजनी र भौतिक आक्रमण गरेका छन्। पूर्व पश्चिम राजमार्ग अवरूद्ध हुनुका साथै सर्वसाधारण र व्यापारी त्रसित बनेका छन्। गैराती बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीको पोल झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइन्छ। तराई मधेसका जिल्लामा यस किसिमका घटनाहरू पछिल्ला वर्षहरूमा बारम्बार दोहोरिने गरेका छन्। केही समय अघि पर्सा रौतहट र धनुषा सहितका ठाउँमा यस्तै प्रकृतिका तनाव देखिएका थिए। यस्ता घटनाहरू बारम्बार देखिन थालेपछि धेरैले त्यसको जरा पही ल्याएर समाधान खोजिनुपर्ने बताएका छन्। विश्लेषकहरूका अनुसार फरक समुदायका अगुवा वा ठूलो जनसंख्या आपसी सद्भावमा विश्वास राख्ने भए पनि केही व्यक्तिका कारण घटना हुने गरेका छन्। यस्ता घटना रोक्न हुन नदिन स्थानीय प्रशासनले पर्याप्त सतर्कता अपनाउन नसकेको धेरैको ठहर छ।
5: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले सुनसरीको देवानगंजमा भएको घटनालाई लिएर सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। दुई समुदायबीच झडप र प्रहरीले गोली चलाएको घटनापछि विकसित अवस्थाबारे आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले विज्ञप्ति निकालेर सद्भाव कायम गर्न अपील गर्नुभएको हो। विज्ञप्तिमा आयोग अन्तर्गत कोशी प्रदेश कार्यालय विराटनगरको टोलीको प्रारम्भिक अनुगमन गरिरहेको उल्लेख छ। घटनापछि घटनाको विरोधमा ठाउँ ठाउँमा टायर बालिएको तथा चोकमा आन्दोलनकारीले लाठी रड लगायतका सामग्री बोकेर प्रदर्शन गरिरहेका पाइएको आयोगले जनाएको छ। अहिले स्थिति तनावग्रस्त भएको र सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन गरिएको जानकारी प्राप्त भएको पनि आयोगले जनाएको छ। घटनापछि सुनसरीमा देखा परेको कमजोर शान्ति सुरक्षाको स्थितिलाई मजबूत बनाउन घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको निशुल्क र प्रभावकारी उपचार गर्न आयोगले सरकारलाई निर्देशन दिएको छ।
4: सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। गएको असार 30 गते बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। त्यो निर्णय बदरको माग सहित अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दर्ता गराउनु भएको रिटमाथि सुनवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शुक्रबार दर्ता भएको रिटमा आज न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ।
5: लोकसेवा आयोगको अधिकारमा हस्तक्षेप भएको आरोप लगाउँदै लोकसेवा तयारीमा रहेका विद्यार्थीले माइती घरमा प्रदर्शन जारी राखेका छन्। साउन 4 गते मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले गरेको निर्णयको बुदा नम्बर 11 खारेज गर्नुपर्ने उनीहरूको माग छ। यो निर्णयले लोकसेवा आयोग जस्तै संवैधानिक तथा स्वायत्त निकायको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको उनीहरूको दावी छ। लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी विज्ञापन प्रकाशन गर्नुअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था संविधान विपरीत रहेको उनीहरूको भनाई छ। विद्यार्थीहरूले करार सेवामा कार्यरत कर्मचारी मध्ये कार्य सम्पादनका आधारमा 10% कायम राखी बाँकी पद खुला प्रतिस्पर्धा मार्फत स्थायी रूपमा पूर्ति गर्नुपर्ने माग राखेका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना नयाँ दरबन्दी सृजना गर्न नपाइने निर्णय गरेको थियो।
4: पहिरो पन्छाएपछि नारायणगढ़ मुगलिन सड़क दुईतर्फी सञ्चालनमा आएको छ। बिहान चितौनको 17 किलो र सिमलताल नजिक पहिरो खसेपछि अवरूद्ध बनेको सड़क दिउँसो 3:15 दुईतर्फी रूपमा सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय चितौनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। यस्तै बाढ़ी र पहिरोको कारण देशका धेरै ठाउँमा सड़कहरू अवरूद्ध भएका छन्। दोलखाको लामा बगर रामेछाप राजमार्ग, रसुवाको त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क, स्याङजाको बेनी जोनसन सड़क, रोल्पाको चौरही थवाङ शहीद राजमार्ग, पाल्पाको सिद्धार्थ राजमार्ग, रूकुम पश्चिमको भेरी करिडोर तथा मुगुको नागमगमगढ़ी सड़क पूर्ण रूपमा अवरूद्ध बनेका छन्। दोलखामा भने वैकल्पिक मार्गबाट गाड़ी आवागमन भइरहेको प्रहरीले जनाएको छ। बागलुङको कालीगण्डकी करिडोर सड़क एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। यसैबीच मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै दैलेखमा 36.2 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाले आज राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नागढुङ्गा सुरुङ सञ्चालन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
13: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
13: विशेषताहरू, ₹2 करोड़सम्मको कर्जा सुविधा।
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
13: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संहिता अप्नाउन सर्वपक्षीय अपील, सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन, सुनसरीका प्रमुख जिल्ला अधिकारी र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो, सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतको अस्वीकार लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग, नागढुङ्गा सुरुङ मार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। 2076 साल कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि सुरुङ मार्गको निर्माण थालिएको थियो। आज पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाइकाका अध्यक्ष तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा टोरूले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल औपचारिक रूपमा आधुनिक सड़क सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। काठमाण्डुको नागढुङ्गादेखि धादिङको सिस्ने खोला जोड्ने यो सुरुङ मार्ग 2688 मिटर लामो रहेको छ। यसका साथै 2557 मिटर लामो आकस्मिक उद्धार सुरुङ, अप्रोच मार्ग र फ्लाइओभर सहितका थप संरचनाहरू पनि तयार पारिएका छन्। दात्री संस्था जाइकाको 17 अर्ब 15 करोड़
16: सहुलियत ऋण र नेपाल सरकारको 5,67,00,00,00,000 गरी झण्डै 24 अर्ब रूपियाँको लागतमा यो आयोजना सम्पन्न भएको हो। सुरुङ मार्ग प्रयोग गरे बापत सरकारले गाड़ीको क्षमता अनुसार वर्ग छुट्याएर प्रवेश र प्रस्थान शुल्क निर्धारण गरिसकेको छ। न्यूनतम 60 रूपियाँदेखि अधिकतम 600 रूपियाँसम्म तोकिएको छ। दुई पाङ्रे गाड़ीले भने सुरुङ मार्गमा प्रयोग गर्न पाउने छैनन्। सुरुङ मार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा नौबिसे सड़क खण्डमा हुने घण्टौको ट्राफिक जाम, घुमाउरो बाटो र उकालो हट्नेछ। यसबाट ठूला गाड़ीको 35 मिनट र साना गाड़ीको 20 मिनट समय बचत हुनुका साथै ठूलो परिमाणमा इन्धनको समेत बचत हुने अपेक्षा छ। मुस्ताङको प्राचीन गुफा र 400 वर्ष अघिको चुरियामाई सुरुङको इतिहास बोकेको नेपालमा पछिल्लो समय जलविद्युत, खानेपानी र सड़कतर्फ गरी 737 किलोमिटर भन्दा बढ़ी सुरुङ निर्माण भइसकेका छन्। नागढुङ्गा सुरुङ मार्गको सफल सञ्चालनले देशको समृद्धि र पूर्वाधार विकासमा नयाँ आशा र उत्साह जगाएको छ। शुरूआती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ी सञ्चालन गर्ने र अवस्था हेरेर अन्य गाड़ीलाई क्रमशः अनुमति दिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालन कहिलेदेखि हुन्छ भनेर साथी कृष्ण शर्माले नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाललाई सोध्नु भएको छ।
6: केही समय चाहिँ आपतकालीन सवारी साधनहरू, एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधनहरू चाहिँ प्रवेश हुन्छन्। केही समय त्यो भइसकेपछि हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि ओपन गर्छौँ। त्यो बीचमा चाहिँ हाम्रो जडान भएका इलेक्ट्रोमेकानिकल इक्विपमेन्टहरू, सेफ्टीका इक्विपमेन्टहरूको चाहिँ परीक्षण कार्य अगाडि बढ्नेछ। त्यसपछि चाहिँ हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई पनि त्यहाँबाट प्रवेश गराउँछौँ। सुरुमा आपतकालीन सवारी साधनहरू, त्यसपछि साना सवारी साधन, त्यसपछि ठूला सवारी साधनहरूलाई ठ्याक्कै यही मितिबाट यसरी गर्ने भन्दा पनि त्यो हाम्रो भित्रपट्टिका सिस्टमहरूको चाहिँ कम्प्लायन्सहरू, टेस्टहरू, फङ्सनिङ राम्ररी, ट्राफिक आवागमनमा समस्या भएको छ कि छैन भन्ने कुराको चाहिँ यकिन गरेर हामीले क्रमिक रूपमा अन्य सवारी साधनहरूलाई ओपन गर्छौँ।
17: सुरुङ मार्गमा कस्ता नै अनुमति छैन त?
6: यातायात व्यवस्था विभागबाट नागढुङ्गा सुरुङ मार्गभित्र आवागमन व्यवस्थापन सम्बन्धी एउटा निर्देशिका जारी भएको छ। यसले चाहिँ कस्ता सवारी साधनहरूलाई निषेध गर्ने भनेर स्पष्ट रूपमा स्वीकृत भइसकेको अवस्था। पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, हार्मफुल केमिकल बोकेका सवारी साधनहरू, अनि दुई पाङ्रे, तीन पाङ्रे, ओभर साइज, ओभर वेट, यस्ता सवारी साधनहरू चाहिँ सुरुङ मार्गबाट प्रवेश पाउँदैनन्। अन्य सवारी साधनहरू, ती चार पाङ्रे सवारी साधनहरू चाहिँ सबै प्रवेश पाउँछन्। यो चाहिँ परीक्षण अवधि सम्पन्न भइसकेपछिको विषयमा।
17: अब यो कुनै चालकले सुरुङ मार्ग प्रयोग गर्न चाहँदैनन् र उनीहरूले चाहिँ पुरानै सड़क प्रयोग गर्ने इच्छा राख्छन् भने के हुन्छ त्यस्तो सवालमा?
6: पक्कै पनि नेपाल सरकारबाट सुरुङ मार्ग प्रवेश गर्दाखेरि टोल दस्तुर तोकिएको छ। परीक्षण अवधि सम्पन्न भइसकेपछि प्रवेश गर्न चाहने सवारी साधनहरूले चाहिँ तोकिएको दस्तुर तिरेर मात्र सुरुङ मार्ग प्रयोग गर्न पाउनुहुन्छ। अब कुनै सवारी साधनले चाहिँ सुरुङ मार्ग प्रयोग गर्दैन, म माथिको बाटोबाटै, सबैको बाटोबाटै प्रयोग गर्छु भन्नु भने त्यो उहाँहरूको इच्छा हो। त्यसमा चाहिँ कुनै रोकटोक छैन।
17: अनुमति प्राप्त सवारी साधनहरू छन्, तिनीहरूका लागि शुल्क पनि निर्धारण गरिएको छ, तर तिर्ने व्यवस्था के कस्तो छ प्रश्न पारिदिनुहोस् न।
6: यसमा मुख्यतः हामीले तीनटा मेकानिजमबाट अहिले टोल दस्तुर लिने गरेर तयारी गरिरहेका छौँ। एउटा क्यास नै भइहाल्यो, त्यसपछि क्यूआर कोड बेस्ड मेकानिजम पनि छ केही समयको लागि, र अल्टिमेटली चाहिँ अब हामीले यो आरएफआईडी बेस्ड गाडीको सिसामा एउटा ट्याग टाँसे, त्यो ट्याग चाहिँ ब्याङ्क खातासँग आबद्ध हुन्छ र हरेक चोटि सुरुङ मार्ग प्रयोग गर्दाखेरि अटोमेटिक रूपमा त्यो कार्डबाट चाहिँ ब्याङ्क खातामा जडान भएको त्यो एसोसिएटेड ब्याङ्क खाताबाट चाहिँ पैसा पठाउँछ, त्यसरी तयारी गरिरहेका छौँ। यो अल्टिमेटली सबै सवारी साधनहरूले चाहिँ यो आरएफआईडी बेस्ड ट्यागमै जानुहुन्छ भन्ने हाम्रो तयारी हो। तर सुरुको अवधिमा सबैलाई फेसिलिटेट गर्नको लागि चाहिँ म्यानुअल पेमेन्ट, क्यास पेमेन्ट पनि हामीले लिने गरेर तयारी गरिरहेका छौँ।
17: सुरुङ मार्ग प्रयोग गर्दा चालकले ध्यान दिनुपर्ने कुराहरू के के छन्?
6: मुख्य हाम्रो सुरुङ मार्ग ओभरटेकिङ सेरोडिजहरु छ, लाइट अनिवार्य जानुपर्ने अनिवार्य गरिएको छ। सवारीको सीमा पनि अधिकतम 60 किमी प्रति घण्टा तय गरिएको छ, यद्यपि यो परीक्षण अवधिमा हामीले केही घटाउने गरेर 30-40 किमी प्रति घण्टा गर्ने गरेर तयारी गरिरहेका छौँ। अधिकतम 60 किमी प्रति घण्टा छ। अन्य ओभरटेकिङ गर्न नहुने, रोक्न नहुने यी विषयहरू छन् चालकले अप्नाउनु पर्ने सावधानीहरू।
17: कहिले काहीँ जस्तो अपवादमा सुरुङभित्रै सवारी बिग्रिने अवस्था सिर्जना भएर त्यस्तो स्थिति बन्यो भने के हुन्छ?
6: मुख्य यसमा चाहिँ हाम्रो सुरुङ मार्ग सञ्चालन मर्मत कार्यको लागि चाहिँ 5 वर्ष एकजना सेवा प्रदायक कम्पनी चाहिँ छनौट हुनु भएको छ, उहाँहरू फिल्डमा मोबिलाइज भइसक्नु भएको छ। उहाँहरूले सुरुङ मार्गमा सवारी साधनहरू त्यसरी रोकियो, बिग्रियो भने चाहिँ इमिडिएटली त्यसलाई चाहिँ रेस्क्यू गरेर तानेर बाहिरपट्टि ल्याएर सुरक्षित रूपमा चाहिँ राख्ने म्यान पावरहरू र तान्ने टोइङ भेहिकलहरू चाहिँ स्ट्यान्डबाई नै हुन्छ। पोर्टलबाट चाहिँ उहाँहरूले 5-10 मिनट भित्रमा त्यस्तो रोकिएको सवारी साधन रोकिएपछि 10 मिनट भित्रमा बाहिर ल्याइहाल्नुहुन्छ, त्यसरी तयारी भइरहेको छ।
4: उहाँहुन्थ्यो नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजनाका प्रमुख सौजन्य नेपाल। नेपाल दर्पणमा खबरको सिलसिला नेपाल एलपी ग्यास उद्योग संघले धेरै उपभोक्ताहरूलाई आवश्यकता भन्दा बढ़ी जगेडा नगर्न आग्रह गरेको छ। संघका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिण्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्रा घटेको छैन। अध्यक्ष चन्दका अनुसार उपभोक्ताहरूले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो। एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिण्डर दिन सुझाएको भए पनि ढिला हुँदा यसको प्रभाव अहिले देखिएको बताउनुहुन्छ। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति नै ग्यास आइरहेकाले समस्या नहुने उहाँको भनाइ छ। अहिले बजारमा 1,50,00,000 थान सिलिण्डर छन्, जसमध्ये 50,00,000 सिलिण्डर ग्यास डिपोसँग रहेका छन्। सरकारले गएको फागुन 28 गतेदेखि आधा सिलिण्डर ग्यास वितरण शुरू गरेको थियो। अहिले नेपालमा 59 एलपी ग्यास उद्योग छन्।
16: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 33.28 अंकले घटेर 2,701.32 बिन्दुमा छरेको छ। आज बैंक र म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 334 कम्पनीको शेयर बढ़ेकामा 36 घटेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 6,26,00,000,000,000 कारोबार भएकोमा आज 360 कम्पनीका 1,39,00,000,000 कित्ता शेयर 6,08,00,000,000,000 रूपियाँमा किनबेच भएको छ।
4: नेपालमा आँपको उत्पादन क्षेत्रफल र उत्पादकत्व लगातार बढ़दै गए पनि उपभोक्ताहरूले तिर्ने मूल्य भने घट्नुको सट्टा बढ़िरहेको छ। राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार आर्थिक वर्ष 2078-79 नेपालमा 4,98,859 टन आँप उत्पादन भएको थियो। आर्थिक वर्ष 2081-82 अर्थात गएको आर्थिक वर्ष बढ़ेर 5,05,137 टन पुगेको आँपको उत्पादन गत आर्थिक वर्ष अझै बढ़ेको र एकिन विवरण आइ नसकेको केन्द्रले जनाएको छ। स्वदेशी उत्पादन बाहेक भारत र चीनबाट समेत करोड़ौं मूल्यको आँप आयात हुने गरेको छ, तर उत्पादनसँगै भाव पनि बढ़िरहेको छ। प्रतिकूल मौसम, ढुवानी र प्याकेजिङ खर्चमा भएको वृद्धि तथा बिचौलियाका कारण मूल्य नघटेको व्यापारीहरू बताउँछन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज मालदह र दशहरी जातको आँपको थोक मूल्य प्रति किलो न्यूनतम 180 अधिकतम 200 रूपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
18: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
16: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: प्रति किलो न्यूनतम 180 अधिकतम 200 रूपियाँसम्म रहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 11,232 किसानलाई 5,58,00,000 रकम उपलब्ध गराएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर शोभा शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाको प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड छ। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग दिने गरिएको छ।
5: सहकारी पीड़ितले बचत फिर्ताको माग गर्दै काठमाडौँमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गरेका छन्। माइतीघरबाट शुरू भएको रयाली बुद्ध नगरमा रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पुगेको छ। प्रदर्शनकारीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेका छन्। वर्तमान सरकारले बचत फिर्ताको नाममा साना ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर र एमफिल तहका परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन कड़ा परीक्षा आचार संहिता जारी गरेको छ। सार्वजनिक सूचना अनुसार परीक्षार्थीले हरेक दिन अनिवार्य रूपमा प्रवेश पत्र साथमा ल्याउनु पर्ने छ भने तोकिएको रोल नम्बर अनुसारको सीटमा मात्र बस्न पाइनेछ। परीक्षा शुरू भएको पहिलो एक घण्टाभित्र परीक्षा भवन बाहिर निस्किन पाइने छैन। परीक्षा भवनभित्र मोबाइल, स्मार्ट वाच सहितका सबै इलेक्ट्रोनिक उपकरण, चिट र पुस्तक लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। नक्कल गर्ने, अरूको सट्टा परीक्षा दिने वा परीक्षामा अवरोध पुर्याउनेलाई विश्वविद्यालय नियमावली अनुसार परीक्षा रद्द गर्ने र निश्चित अवधिसम्म परीक्षा दिन रोक लगाउने चुनौती दिइएको छ। गएको शुक्रबार परीक्षा शुरू भएको केही मिनटमै व्हाट्सएप ग्रुप मार्फत प्रश्नपत्र बाहिरेपछि महाशाखाले सूचना निकालेर आचार संहिताबारे जानकारी गराएको हो।
5: आज साउनको दोस्रो सोमबार बिहानदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको भीड़ लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीना कुमारी श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार आज बेलुका 8 बजीसम्म 4 वटै ढोका खुल्ला रहनेछन्। साउने झरीको पनि वास्ता नगरी भक्तजनहरू बिहानदेखि मन्दिरमा दर्शनका लागि पुगेका थिए। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाएको श्रेष्ठले बताउनुभयो। आज पशुपति सहित शिवालयहरूमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।
6: काठमाडौँको चन्द्रगिरी नगरपालिका 15-3 थाना चौक सड़कमा आज बिहान स्कूटर र मिनी ट्रक ठोकिँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी 12 बस्ने 40 वर्षीय दीपक नेपाल र स्कूटरमा सवार चन्द्रगिरी 14 बस्ने 56 वर्षीय सुभद्रा कुमारी नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ललितपुरको ग्वारकोमा रहेको बीएनडबी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
5: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले इरानमाथि गर्दै आएको आक्रमण रोकिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। ब्रेन्ट क्रूड तेलको भाउ 5% भन्दा धेरैले घटेर प्रति ब्यारेल 91 डलर आसपासमा झरेको छ। अमेरिकाले आक्रमण रोकेपछि इरानले पनि क्षेत्रीय देशहरूमाथिको प्रतिशोधात्मक आक्रमण रोक्ने घोषणा गरेको छ। यसबाट युद्ध विराम कायम हुने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशासँगै धेरैजसो एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। अहिले चीनको पहलमा पाकिस्तानले दुवै देशबीच शान्तिवार्ता आउन प्रयास गरिरहेको खबर छ। यसैबीच इरानसँगको युद्धमा अहिलेसम्म 18 जना अमेरिकी सैनिकको ज्यान गएको छ।

0: भने 624 जना घाइते भएका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार गएको फेब्रुअरी 28 शुरू भएको एपिक फ्यूरी र जुलाई महिनामा पुनः शुरू भएको सैन्य अभियानका क्रममा यी क्षति भएका हुन्। गएको जुलाई 7 हर्मुज जलमार्गमा व्यापारिक पाइन जहाजमाथि इरानले आक्रमण गरेपछि दुई देशबीच पुनः तनाव चुलिएको थियो। अमेरिकाले आक्रमण रोकेपछि अहिले खाड़ी क्षेत्रको तेल उद्योग र पानी जहाज आवत जावतले भने केही राहत पाएका छन्।
1: नेपाल दर्पणमा अब केही खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो सेटमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 को सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 सहित तालिकाको पुछरमा छ। 6 सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल पर्सि बुधबार 13 हुनेछ।
0: आईसीसी क्रिकेट विश्वकप लीग 2 नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ। नेदरल्याण्डसको उट्रेसमा अहिले ब्याटिङ गरिरहेको नेदरल्याण्डसले ताजा अवस्थामा 47 एक बलको खेल सकिँदा 4 विकेट गुमाएर 190 रन बनाएको छ। अहिले चलिरहेको श्रृंखलामा नेपाल र नामिबिया दुवै टोलीको यो तेस्रो खेल हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्याण्डसँग पराजित भएको थियो। यस श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि बुधबार नेदरल्याण्डसँग खेल्नेछ। लीग 2 तालिकामा नेपाल र नामिबिया दुवैले 30 खेलमा 24 अंक जोडेका छन्। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 7 स्थानमा छ। नेदरल्याण्ड 30 खेलमा 36 अंक सहित तेस्रो स्थानमा छ।
1: र फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नो नेतृत्व संस्था र विश्वकप बारे घृणा र गलत हल्ला फैलाउनु, यसको साटो ध्यान गर्न, प्रार्थना गर्न वा फुटबल हेर्न आलोचकहरूलाई आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको पोस्ट मार्फत विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष इन्फान्टिनोले कलम कापी र स्क्रीनको पछाडि बसेकाहरूलाई सम्बोधन गर्दै उनीहरू घृणाको बिउ रोप्न व्यस्त रहँदा फिफाले भने विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन गरिरहेको बताउनु भएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनाबारे अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाउन सर्वपक्षीय अपील। सुरक्षा स्थिति मजबूत बनाउन सरकारलाई मानवाधिकार आयोगको निर्देशन। सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी खोसियो।
0: नागढुङ्गा सुरुङ मार्ग आजदेखि सञ्चालनमा। सड़क यातायातमा नयाँ युगको शुरूआत। पहिलो चरणमा आपतकालीन गाड़ीलाई मात्र प्रवेश अनुमति।
1: आवश्यकता भन्दा बढ़ी ग्यास जगेडा नगर्न नेपाल एलपी ग्यास उद्योग संघको आग्रह। नियमित आपूर्ति भइरहेकोले अभाव नहुने भनाई।
0: अमेरिका र इरानले एक अर्कामाथि आक्रमण रोकेसँगै कच्चा तेलको भाव 5% भन्दा धेरैले घट्यो। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गिवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़क अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सङ्गा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioaandhikhola.org/ लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाका सिग्देल्द अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित। श्रावणको दोस्रो सोमबार छाङछाङदीमा 68,981 रूपियाँ भेटी संकलन र बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी। स्याङ्जाका दुई क्रियाशील पत्रकार नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ। नेपाल प्रेस युनियनको विधान 2048/6 संशोधन 2079 धारा 21 झ बमोजिम स्याङ्जाका दुई क्रियाशील पत्रकार सहित 7 केन्द्रीय सदस्य र 2 आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको हो। स्याङ्जामा 3 दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नुभएका पब्लिक आवाज साप्ताहिक पत्रिकाका अध्यक्ष श्रीकृष्ण सिग्देल र स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिकका सम्पादक भवानी अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो। पत्रकार सिग्देलले अघि नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष हुँदै हाल नेपाल पत्रकार महासंघको प्रदेश सदस्य हुनुहुन्छ। सिग्देल यस आँधीखोला संचार सहकारी संस्थाद्वारा संचालित रेडियो आँधीखोला एफएमका संचालक सदस्य समेत हुनुहुन्छ। अर्का सदस्य भवानी अधिकारी यसअघि संचारिका समूहकी जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुँदै हाल प्रेस रजिष्ट्रको कार्यालय गण्डकी प्रदेश पोखराका संचार समन्वय समिति सदस्य रहनु भएको छ। यसैबीच नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको रिक्त पदमा उपमहासचिव द्वय दिलीपाश्री अधिकारी र युवराज गौतम मनोनित हुनुभएको छ। संज्ञाकी अधिकारी यसअघि केन्द्रीय सदस्य हुँदै हाल उपमहासचिव रहनु भएको थियो। उहाँ काठमाडौँमा बसेर पत्रकारिता गर्दै आउनुभएको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार युनियनको विधान 2048/6 संशोधन 2079 परिच्छेद 4 दफा 31 उल्लेखित प्रावधान र केन्द्रीय समितिको पहिलो बैठकको म्यान्डेट अनुसार सचिवालयका रिक्त 2 पदमा उहाँलाई मनोनित गरिएको हो। विधानमा अध्यक्षको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी 9 सदस्यीय सचिवालय समिति गठन गर्ने व्यवस्था रहेको छ। केन्द्रीय समितिले 7 सहित 10 जना केन्द्रीय सदस्य र आमन्त्रित 2 केन्द्रीय सदस्य मनोनित गरेको छ। स्याङ्जाका प्रसिद्ध मन्दिर छाङछाङदी मन्दिरमा साउनको सोमबार 68,981 रूपियाँ भेटी संकलन भएको छ। साउनको महिना भगवान शिवको प्रिय महिना भएकाले साउनको महिनाभर शाकाहारी भोजन गरी सोमबार शिवको पूजा आराधना गर्ने गरिन्छ। भगवान शिवको पूजा आराधना गरीमा परिवारमा सुख शान्ति र समृद्धि प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरू साउनको सोमबार शिव मन्दिरमा गई स्नान तथा पूजापाठ गर्ने गर्दछन्। 4 सोमबार परेको यस वर्षको साउनको दोस्रो सोमबारका अवसरमा गौमुख धाराबाट 15,005, आजीवन सदस्यताबाट 10,105, स्वयं रसिदबाट 10,126, दान पेटिकाबाट 13,300 र भजन मण्डलीबाट 20,445 रूपियाँ भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव एवं आर्थिक संकलन उपसमितिका संयोजक शिवाकान्त पौड्यालले बताउनुभयो। साउन महिनाको सोमबार र हरिशयनी एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार आज बेलुका 7 बजेबाट महाआरती तथा भजन कीर्तन गरिँदैछ। आफ्ना दिवंगतको सम्झना, जन्मदिन वा अन्य विशेष अवसरमा पनि मन्दिरमा भक्तजनहरूले पनि महाआरती गराउन सक्नेछन्। यसरी विभिन्न पर्वहरूमा मन्दिरमा संकलित रकम मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गर्ने गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। भगवान शिव पार्वतीको कथासँग प्रत्यक्ष जोड़िएको सँगसँगै मन्दिरको ऐतिहासिक महत्व बनिरहेको छ। मन्दिरको महिमाका विषयमा श्री सुस्तानी व्रत कथामा पनि उल्लेख छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवीको मृत शरीरलाई लिएर डुल्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष पतन भएको, महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराए आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाड़बाट झरेकाले यो स्थानको नाम नै छङछङ दिइरहेको किम्वदन्ती छ। स्याङ्जाको पुतलीबजार नगरपालिका 8 स्थित बाहाकोट कालिका मन्दिरको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय विकासलाई गति दिन बाहाकोटका पूर्व सहपाठीहरू एकजुट भएका छन्। गाउँमा जन्मिएर हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीले स्थानीयवासीसँग अन्तर्क्रिया गर्दै मन्दिर परिसरको दीर्घकालीन विकास र पर्यटन प्रवर्धनका योजनाहरू अघि सारेका छन्। बाहाकोट सेरेफेरूका पूर्व सहपाठीहरूले आयोजना गरेको वृहत अन्तर्क्रिया र अनुभव आदान प्रदान कार्यक्रममा मन्दिरको संरक्षण, पर्यटक आकर्षण, स्थानीय संस्कृति प्रवर्धन र रोजगारी सृजनाको लागि सम्भावनाबारे छलफल गरिएको छ। छलफलपछि दीर्घकालीन विकास योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको कार्यक्रम संयोजक सुबेदार इन्द्रबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार 2072 सालको भूकम्पबाट क्षतिग्रस्त बनेको कालिका मन्दिर पुननिर्माण सम्पन्न भइसकेपछि अब मन्दिरलाई धार्मिक पर्यटन जोड्दै बाहाकोट क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गरिएको छ। अन्तर्क्रियाबाट मन्दिर परिसरको करिब 3 रोपनी क्षेत्रफलमा स्थानीयको साझेदारीमा मौलिक होमस्टे सञ्चालन गर्ने, साइकल एक्सपेडिशन आयोजना गर्ने, क्रस कन्ट्री दौड़ प्रतियोगिता सञ्चालन गर्ने र स्थानीय खानपान, कला संस्कृतिको संरक्षण र प्रवर्धनलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको थापाले बताउनुभयो। सुबेदार मेजर सूर्यबहादुर थापाले मन्दिर पुननिर्माणपछि आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढ़न थालेको उल्लेख गर्दै अब आवश्यक पूर्वाधार व्यवस्थापन र सेवा सुविधा विस्तार गर्नुपर्ने अवस्था आएको बताउनुभयो। चण्डीकालीका आमा समूहकी मीरा दर्लामी मगरले कार्यक्रममा तय भएका योजनाहरूलाई योजनाले बाहाकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्य रूपमा स्थापित गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। अर्बा खोला, अरौदी खोला र बुढो खोलाको बीच पहाड़ी डाँडामा अवस्थित बाहाकोट कालिका मन्दिर प्रदेश सरकार, पुतलीबजार नगरपालिका र स्थानीयवासीको साझेदारीमा 1,18,00,000 रूपियाँको लागतमा पुननिर्माण भई 2080 साल असोजमा सम्पन्न भएको थियो। मन्दिरका पुजारी उदयराज मरासनीका अनुसार यहाँ चैते दशैंको अष्टमी र बड़ा दशैंको महानवमीमा विशेष पूजा हुने गर्छ भने वर्षभर नियमित रूपमा पनि पूजा हुने गर्छ। स्थानीय भरत कुमार राणाका अनुसार बाहाकोट कालिका मन्दिर परिसरबाट संज्ञा तनहु परासी गोर्खा म्याग्दी लमजुङ पर्वत बागलुङ र पाल्पा लगायतका जिल्लाका मनोरम दृश्यहरू अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय संस्कृतिको संगम बनेको बाहाकोटलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय र पूर्व सहपाठीहरूको पहल अघि बढ़ेको हो। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा 100 बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेशबाट 11,232 किसानले 5,58,00,000 रूपियाँ रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रूपमा प्रदान गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्री परिषद कार्यालय मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर सुभाष शर्माले बताउनुभयो। उहाँले दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताउनुभयो। हरेक आवमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढ़ीमा 17,50,000 प्रोत्साहन रकम सहयोग गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनुभयो। किसानलाई प्रति लिटर दूधमा 5 रूपियाँका दरले प्रोत्साहन सहयोग गरेको छ। कतिपय सहकारीमा मागेर धेरै हुँदा प्रोत्साहन रकम केही कम हुने गरेको छ। उहाँले भन्नुभयो, सहकारीले प्राप्त गरेका प्रोत्साहन रकममा 4% कार्यक्रम संचालन र व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलिवास नगरपालिका देवीस्थानका किसान चिन्तित बन्न थालेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आशाबाट भारतबाट नियमित आयातित धानको बिउ प्रयोग गरेको किसान अहिले चिन्तामा परेका छन्। स्थानीय ठाकुर प्रसाद भूषालले घर वरिपरि लगाएको करिब आधा रोपनी धानको रोपो एक सातामै पात सुक्न थालेको बताउनुभयो। देवीस्थानका मात्र होइन अरू क्षेत्रका खेतमा पनि यस्तै समस्या देखिन थालेका छन्। धानको गाँजामा पात पहेलिँदै सुक्ने लक्षण देखिएपछि किसान चिन्तित बनेका हुन्। फलिवासका गुवा किसान भरत कुमार श्रेष्ठले सरकारले प्रतिबन्ध लगाएका र स्थानीय हावापानीसँग नमिल्ने धानका बिउ प्रयोग गर्दा समस्या देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, स्थानीय माटो र वातावरण सुहाउँदो जातको धान रोप्नुपर्ने रहेछ। उत्पादनको लोभमा अनुभव नभएको अपरिचित धानका बिउहरू प्रयोग गर्दा हामीलाई समस्या देखिन थालेको छ। फलिवास नगरपालिका कृषि प्राविधिक सागर लामी छाने नगरपालिकाले सिफारिश गरेका जातभन्दा फरक धान रोपिएका क्षेत्रमा समस्या देखिएको बताउनुहुन्छ। नगरपालिकाले हरेक वर्ष स्थानीय माटो र हावापानी सुहाउँदा जेठो बुढो र खुमल जातका धानका बिउमा 50% अनुदान दिँदै आएको छ। जिल्लामा वार्षिक करिब 25,000 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यो वर्ष पनि अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भएका छन्। बन्तीमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। संघका सिग्देल र अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित। साउनको दोस्रो सोमबार छाङछाङदीमा 68,981 रूपियाँ भेटी संकलन र बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठीहरू। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

एस आधिफ्ला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
1: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रतबन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9847-71481 र 9803-54415।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
7: सम्पर्क मोबाइल 97484-34484।
8: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
1: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
9: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0363-441-0044, मोबाइल 9956-81173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9956-54313 र 9841-43-48-32।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
11: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
11: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
2: मोबाइल नम्बर 9855619076 9861 7976 र 9817 16 82 23।
12: होइन के भयो किन बन्द भएको गाडी?
13: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
12: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
13: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
12: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
13: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
14: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
15: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
14: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
15: फोन नम्बर 0364145002, मोबाइल 9855640502 र 9864501।
16: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
17: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
16: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
17: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
17: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9855685667।
18: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
19: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
18: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
19: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
19: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
18: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
19: मुटुको जाँच, ईसीजी सेवा।
18: भाँचिएको हड्डी प्लास्टर सेवा।
19: डिजिटल एक्सरे सेवा।
18: छिरफार गर्ने,
19: थाइराइड जाँच,
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
19: सर्वसुलभ फार्मेसी सेवा।
18: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
19: फोन नम्बर 0364141087, मोबाइल 9849701747।
12: च्या कस्तो सास गनाएको तिम्रो त?
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
12: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
12: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
0: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
21: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465848622 र 98241400029।
22: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
21: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
22: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
21: पोसाक बगैंचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98560308029।
23: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
24: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
23: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
24: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
21: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560309888 र 98560555988।
25: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
26: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
25: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
26: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा,
25: मोबाइल 98135564496।
21: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
22: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
21: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
22: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
21: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
22: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
21: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
27: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
22: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
6: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: हुनुहुन्छ। रेडियो आदि खोला 105.4।
7: सुख दुखका तरेलीहरू सँग रम्दै
8: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
7: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
8: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
7: 105.4 MHz।
9: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
28: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
9: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
28: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
9: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
28: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइएका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
9: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
28: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
9: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
28: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
29: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
30: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
29: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
30: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
29: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
30: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
29: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143-4832।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो। हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भचाई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मिर्दी स्याङ्जा।
1: फोन 0 3 4 4 6 6।
2: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0 3 4 4 1 2 5 8।
4: आहा, कति राम्रो हो बालीनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क।

0: रेडियो आदि खुला 105.4
1: को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सांसदलाई स्वकीय सचिव दिने निर्णयबारे सर्वोच्चको कारण देखाओ आदेश। सुनसरीमा भएको हिंसात्मक घटनापछि प्रमुख सुरक्षा अधिकारीहरूको जिम्मेवारी हेरफेर। शान्ति र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति।
2: सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्य तर्फ तुरन्त बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन अब केही सहमति भएको।
1: बजेट कार्यान्वयनका लागि महालेखाको 44 बुँदे मार्गदर्शन जारी। रासायनिक मलको आयात बढ़ाइँदै मल अभावको समस्या केही दिनमा नै समाधान हुने। आवश्यकता भन्दा बढ़ी ग्यास मौजदात नराख्न उपभोक्तालाई आग्रह।
3: भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला।
1: निर्माण शुरू भएको करिब 8 वर्षपछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा। विदेशमा दक्ष कामदारको माग बढ़दो। विदेशी नै नेपाली मध्ये 3 मध्ये 1 दक्ष श्रमिक। प्रतिबन्धित वस्तु बिक्री नगर्न वाणिज्य विभागको चेतावनी।
4: त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौ भन्ने हिसाबले यो सूचना जारी गरिएको।
1: र विश्व चर्चित अलराउण्डर सकिब अल हसन पोखरा एभेन्जर्समा अनुबन्धित।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सुनसरीको घटनाले सामाजिक सद्भाव र सहिष्णुताको महत्व फेरि स्मरण गराएको छ। कुनै पनि विवादलाई हिंसामा होइन संवाद र कानूनी प्रक्रिया मार्फत समाधान गर्नु सबैको दायित्व हो। अपुष्ट सूचना र अफवाहले समाजलाई थप विभाजित बनाउने भएकाले त्यसबाट टाढा रहन आवश्यक छ। शान्ति, समीमता र आपसी विश्वास कायम राख्दै दोषीमाथि निष्पक्ष कार्यवाही हुनु नै दीर्घकालीन समाधानको आधार हो। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंजमा हिजो भएको झडपपछि जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय समिति सहमति भएको छ। आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घटनालाई थप जटिल बन्न नदिन सबै पक्षले सहमति अपनाउने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी राजनैतिक दल, जनप्रतिनिधि, सामाजिक तथा धार्मिक अगुवाहरूले अफवाहमा नलाग्न, सामाजिक सद्भाव जोगाउने र सुरक्षा निकायलाई सहयोग गर्ने सबैलाई आग्रह गरेको छन्। सीआईएनसँग कुरा गर्दै सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,
2: सर्वदलीय सर्वपक्षीय एउटा संवाद, शान्ति संवाद जस्तो भयो। यसमा चाहिँ अरू धेरै कुरामा सहमति हुने कुरो भएन। अब त्यो घटनाक्रमको समीक्षा गरियो, यो विषयमा उठान भएका घटनाक्रमहरू, शान्ति सुरक्षामा देखेका चुनौतीहरू, त्यस सम्बन्धमा छलफल भयो र यो घटनालाई चाहिँ सामान्यतर्फ उन्मुख गराउनको लागि शान्ति सुरक्षाको अवस्था चाहिँ मजबुत बनाएर सामाजिक शान्ति, सद्भाव, धार्मिक सहिष्णुता बनाइराख्नुको लागि जो व्यक्तिको, जो जो निकाय पदाधिकारीको, जो जो चाहिँ सामाजिक व्यक्तित्वको, नेतृत्वको जे जो भूमिका हुन्छ आफ्नो स्थानबाट त्यो भूमिका निर्वाह गर्ने र यसलाई सुनसरी जिल्लालाई, सुनसरी जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई सामान्यतर्फ तुरन्त चाहिँ बाली गर्ने, सामान्य अवस्था बनाइराख्ने, जनाउने भनिकन चाहिँ अब केही सहमति भएको छ। अहिलेसम्म घाइतेहरू 9 घाइतेहरूको उपचार परिरहेको कुरा छ।
5: गैराती बुलबम यात्राका क्रममा डीजे बजाउने विषयमा भएको विवाद हिंसात्मक बनेपछि सशस्त्र प्रहरीको गोली लागेर देवानगंज 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा 13 सुरक्षाकर्मी र 9 सर्वसाधारण घाइते भएका छन्। घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 समिति गठन भइसकेको छ। समितिले 1 साताभित्रमा प्रतिवेदन बुझाउनेछ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यस्तै राष्ट्रिय मानव अधिकार आयोगले झडप र त्यसपछिको प्रहरीको गोली चल्दा 1 को मृत्यु भएको घटना बारे अनुसन्धान शुरू गरेको छ। साथै सबै पक्षलाई सभ्यता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले आज एक विज्ञप्ति निकालेर कोशी प्रदेश कार्यालय विराटनगरको टोलीले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ। यसैबीच सुनसरीमा भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ। उहाँको स्थानमा संखुवा सभाका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरिएको छ। यस्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको छ। उहाँको स्थानमा डीआईजी शेखर खनाललाई खटाइने भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवा सरूआ गरिएको छ भने विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। त्यसै गरी सशस्त्र प्रहरी बलको कप्तानगंज स्थित युनिटका डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको स्थानमा डीएसपी मदन नाथलाई खटाइएको छ। गृह मन्त्रालयले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन यी प्रशासनिक तथा सुरक्षा अधिकारीहरूको जिम्मेवारी परिवर्तन गरेको जनाइएको छ। निर्माण शुरू भएको करिब 80 महिनापछि नागडुंगा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आइएको छ। आजदेखि सुरुङ मार्ग 24 घण्टा खुला रहने नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते काठमाण्डुको चन्द्रागिरी नगरपालिका 2 टुटी पाखामा सुरुङ मार्गको शिलान्यास गरेपछि निर्माण कार्य शुरू भएको थियो। सुरुङ मार्ग 42 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोविड 19 लगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आज नागडुंगा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटनपछि संचारकर्मीसँग बोल्दै मन्त्री सुनिल नम्सालले अब यात्रा गर्दा सजिलो हुने बताउनुभयो।
6: घुमेर जाँदा फेरि बढी खर्च हुन्छ, टनेलमा जाँदा फेरि लङ टर्म अहिले हाम्रो भायबिलिटी टेस्ट भन्ने हुन्छ। भायबिलिटी भनेको यदि 5 किलोमिटरको सड़कलाई 1 किलोमिटरको टनेलले रिप्लेस गर्न सक्छ भने र त्यो बाटोमा इनफ ट्राफिक छ भने त्यो केसमा चाहिँ हामीले टनेल बनाउन सकिन्छ। अर्को भनेको पहिरोको जोखिमहरू भएको एकदमै हार्ड ग्राउन्ड हुन्छ नि, त्यस्तो केसमा चाहिँ हामीले जुनसुकै केसमा भयो नि हामीले टनेल राख्ने व्यवस्था दुईटा केसमा हुन्छ।
5: आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिएको छ। त्यसपछि अन्य सवारी साधनलाई पनि चरणबद्ध रूपमा सञ्चालनको अनुमति दिइनेछ। सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री वितरण तत्काल रोक्न सबै व्यवसायी आयातकर्ता र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै भौतिक पसलसँगै डिजिटल माध्यमबाट पनि प्रतिबन्धित वस्तुको कारोबार भइरहेको गुनासो आएको जनाएको छ। यस्तो गतिविधि कानून विपरीत भएकाले तत्काल रोक्न निर्देशन दिएको विभागका सूचना अधिकारी अनिल किरातीले सीआईएनसँग बताउनुभयो।
4: सोकडा हामी बजारमा देख्छौँ सोकडा, त्यस्तै गरेर हामी यहाँ फिलामेन्ट बत्ती देख्छौँ, त्यस्तै गरेर यो विभिन्न केमिकलहरू छन्, केमिकल अनि यो ड्रिङ्क्सहरू, ड्रिङ्क्स भन्दा इनर्जी ड्रिङ्क, ती जस्ता वस्तुहरू चाहिँ नेपालमा ल्याउन नपाइने भनेर त्यो सूचनामा छ। सोही सूचनालाई आधार मानेर अहिले बजारमा त्यस्तो देखिँदाखेरि गुनासो आइदियो भने हामीले त्यो रोक्न पहिल्यै सूचना भइसकेको छ। त्यसलाई अहिले नबेच्नु होला र बेचिएमा त्यस्तो बिक्री वितरण गरिएको भेटिएमा हामी चाहिँ कानून बमोजिम चाहिँ दण्ड सजाय गर्छौँ भन्ने हिसाबले यो सूचना जारी निकासी पैसाडी नियन्त्रण ऐन 2013 बमोजिम चाहिँ त्यहाँ जरिवाना निश्चित अब त्यो कुन कस्तो किसिमको वस्तुहरू आधारमा चाहिँ जरिवाना पनि तोकिएको छ, कोही सजाय पनि तोकिएको छ, दुवै भन्ने पनि तोकिएको छ।
5: वैदेशिक रोजगारीमा जाने नेपाली मध्ये दक्ष कामदारको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार अन्तिम श्रम स्वीकृति लिएका 4,06,404 जना नयाँ श्रमिक मध्ये 1,28,520 जना दक्ष अर्थात 31.6% श्रमिक रहेका छन्। तथ्याङ्कले नेपाली श्रमिक अब परम्परागत अदक्ष श्रममा मात्र सीमित नरही सिपका आधारमा रोजगारी खोज्न थालेको संकेत गरेको छ। गरी जापान, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, पोर्चुगल, माल्टा, टर्की र पोल्याण्ड जस्ता देशमा उत्पादन, निर्माण, होटेल तथा आतिथ्य, कृषि, स्वास्थ्य सेवा र औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको माग बढ़िरहेको छ। तर दक्ष जनशक्ति बाहिरिँदा नेपाललाई भने घाटा भइरहेको पौरखी नेपालका संस्थापक मन्जु गुरूङले सीआईएनसँग बताउनुभयो।
7: श्रमिकले चाहिँ उसले पाउँछ र उसका जोखिमहरू पनि तुलनात्मक रूपमा अदक्ष कामदारको भन्दा कम हुन्छ। यो चाहिँ एउटा सबल पक्ष अथवा यसको सकारात्मक पक्ष त्यो रहेको छ भने अब राज्यले के गुमायो त भन्दाखेरि राज्यले एउटा दक्ष जनशक्ति गुमायो जसले गर्दाखेरि चाहिँ नेपालमा नै अब दक्ष जनशक्तिको अभाव भइरहेको वर्तमान परिप्रेक्ष्यमा चाहिँ त्यो राज्यको लागि चाहिँ एउटा के भन्छ त्यो नकारात्मक पक्ष हो। तर यति भन्दा भन्दै पनि एउटा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा दक्ष भएर जाँदाखेरि उसको उसले पाउनुपर्ने तलब सेवा सुविधामा चाहिँ वृद्धि हुन्छ जसले गर्दा उसले पठाउने डिप्रेसन पनि नेपालमा अहिलेको जुन अवस्था छ त्योभन्दा तुलनात्मक रूपमा डिप्रेसन भोल्युम पनि बढेर आउँछ।
5: नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आयात र आपूर्ति नियमित भइरहेकोले आवश्यकता भन्दा बढ़ी मौजात सिलिण्डर नराख्न उपभोक्तासँग आग्रह गरेको छ। संघका अनुसार भारतबाट दैनिक करिब 100 बुलेट ग्यास नेपाल भित्रिएको छ। पहिले जति परिणाममा ग्यास आपूर्ति हुन्थ्यो सोही मात्रामा अहिले पनि आपूर्ति भइरहेको भन्दै आत्तिनु पर्ने अवस्था नरहेको संघका अध्यक्ष दिवान चन्दले बताउनुभयो। आवश्यकता भन्दा बढ़ी ग्यास मौजात नराखे अहिलेको समस्या सहजै समाधान हुने ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
3: पसलमा एकदमै गाह्रो छ, अब कहिले 80 आउँछ कहिले 160 ग्यास आउँछ। अब उपभोक्ताहरू बिहानैदेखिको चाहिँ आएर पढाइरहेका हुन्छन्, सबैले नाम लेखेरै अब पालोमै दिने गरे हुन्छ। अब पालोमै दिने गरेर भन्दा पनि तपाईँको चाहिँ अब कोही सुत्केरी हुन्छ, कसैकोमा पूजा हुन्छ, होइन अब वर्तमान नहोला, काहीँनेरि तपाईँको बिरामी हुन्छन्, कोही बुढाबुढी हुन्छ, कोही एउटै सिन्डर भएको विद्यार्थीहरू बढी हुन्छन्, उनीहरूलाई दुईवटा सिन्डर बना भन्न हामीले मिल्दा पनि मिल्दैन। अब एउटा सिन्डर भएको मान्छेलाई झन् अप्ठ्यारो अवस्था परिराखेको छ। अब यो स्टोर गरेर राखेकोले चाहिँ नपाउनेले पाउँछन् भनेर अब त्यसमा चाहिँ उहाँहरूले स्टोर गरेर नराख्नु भन्न खोज्नु भयो होला, तर भरि ग्यास राख्दाखेरि अब लामो समयसम्म हुँदा त अलिकति खतरा पनि हुन्छ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका पाँचवटै खेलमा पराजित भएको छ। आज भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रृंखलासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। त्यस्तै बंगलादेशका अनुभवी अलराउण्डर सकिब अल हसन नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्समा अनुबन्धित हुनुभएको छ। पोखरा एभेन्जर्सको आज सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्दै 39 वर्षीय सकिबलाई टोलीमा भित्राइएको घोषणा गरेको हो। विश्व क्रिकेटका उत्कृष्ट अलराउण्डर मध्ये एक मानिने सकिबले विश्वभरका 30 भन्दा बढ़ी फ्रेन्चाइज प्रतियोगितामा खेलिसकेका छन्।
8: स्वकीय सचिव पुनर्स्थापनाको विषय विवादमा आवश्यक सुविधा कि अनावश्यक भार
9: दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्छ।
8: कानूनी आधार भए पनि सामाजिक उत्तरदायित्व र आर्थिक पाटो हेर्नुपर्ने संविधानविदको तर्क। कुराकानीसँगै बालबालिकाको पोषणमा प्रदेशगत अन्तर, मधेस चिन्तामा गण्डकीमा केही आशा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
13: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि को नेपाल मा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. धान रोपाईको मुख्य सिजनमा किसानलाई मल उपलब्ध गराउने उद्देश्यले डीएपी मलको दोस्रो चरणको मल वीरगंज नाकाबाट नेपाल भित्रिएको छ. कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार 2500 मेट्रिक टन डीएपी मल बोकेको दोस्रो रेलवे ऱ्याक सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको हो. यसअघि 1250 मेट्रिक टन डीएपी मल वीरगंज पुगेको थियो. कम्पनीका वीरगंज प्रादेशिक कार्यालय प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन यूरिया मल पनि आगामी दुईदेखि तीन दिनभित्र नेपालगंज नाकाबाट भित्रिनेछ. समयमै मल प्रदेशगत गोदाममा पुर्याएर किसानलाई वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ. संघीय सांसदलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाओ आदेश जारी गरेको छ. मन्त्री परिषदको असार 30 गतेको बैठकले सांसदलाई निजी स्वकीय सचिव राख्ने सुविधा दिने निर्णय गरेको थियो. उक्त निर्णय साउन 4 गते नेपाल राजपत्रमा प्रकाशित भएपछि अधिवक्ता प्रेमराज सिल्लोवालले त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो. रिटमाथि आज सुनवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित सम्बन्धित निकायका नाममा कारण देखाओ आदेश जारी गरेको हो. सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न तथा अन्तरिम आदेशको मागबारे हुने छलफलमा उपस्थित हुन पनि निर्देशन दिएको छ. यसअघि सांसदले स्वकीय सचिव राख्ने व्यवस्था रहे पनि जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारदेखि यो व्यवस्था हटाइएको हो. अहिले फेरि यस व्यवस्थालाई बिउताउने प्रयास भइरहँदा विरोध पनि भइरहेको छ. कानूनका विज्ञले चाहिँ के भन्छन्? हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं.
9: सरकारले स्वकीय भनेको सुविधा हो. अब सरकारले दिन सक्दछ र दिएको सुविधा फिर्ता पनि लिन सक्दछ. अब पैसा यदि चाहिँ सरकारी स्रोतबाट पब्लिकको पैसा खर्च गर्ने हो भने त्यो कानून अनुसार अथोराइज चाहिँ हुनु पर्दछ. त त्यो अथोराइजेसनको इस्यु चाहिँ हुन्छ. यदि सरकारले गर्छ भने त्यसको चाहिँ एउटा कानूनी भ्यालिडिटी चाहिँ चाहियो. तर गर्न सक्दैन भन्ने होइन, खालि इस्यु के हो भने कि जब चाहिँ खर्च गर्नुपर्ने स्रोतहरूको अभाव छ र हामीसँग विकास कार्यमा नै स्रोतहरू पुगिरहेको छैन भने अब त्यो सुविधा सांसदहरूलाई दिने कि नदिने भन्ने. तर सांसदहरूका लागि त्यस्तो सहयोगहरूको आवश्यकता हुन्छ. अब कम्पिटिङ क्लेम्सहरूको आधारमा कहिले दिने, कति दिने, दिने वा नदिने त्यो त सरकारले निर्णय गर्ने उसको चाहिँ अधिकारको कुरा भयो. दिनै हुँदैन भन्ने भन्दा पनि त्यो उचित हो कि होइन भन्ने प्रश्न आउन सक्दछ. त्यसका बारेमा सरकारले जवाफ दिने हो.
15: फेरि यतातिर फेरि संसदमा नै नभएको व्यवस्थालाई फेरि दलहरूले ल्याउन थाले भन्ने खालको एउटा आलोचना जस्तो पनि भएको छ.
9: मैले हेर्दा के देख्छु भने कि स्वकीय राख्नु हुँदैन भन्ने पनि होइन, त्यसका लागि नेपाल सरकारले खर्च गर्नु हुँदैन भन्ने पनि होइन. किनभने स्वकीयको व्यवस्थाले सांसदहरूलाई व्यावसायिक बन्नलाई चाहिँ एउटा आधार प्रदान गर्दछ. उनीहरूलाई पनि सहयोग गर्ने मान्छे चाहिन्छ. जनताका चाहिँ काम गर्दाखेरि त्यो एउटा फेसिलिटेटर त उनीहरूले पनि अपेक्षा गर्दछन्. तर यहाँ चाहिँ कुरा के हो भने कि स्वकीय राख्दाखेरि त्यो व्यापक रूपमा त्यो पदको दुरुपयोग गरिएको छ. मान्छेले परिवारका मान्छेलाई, श्रीमतीलाई, केटाकेटी घर परिवारका छोराछोरी, आफ्ना आफन्तलाई रोजगार दिने र कसै गरी पनि त्यो पैसा चाहिँ आफ्ना लागि प्रयोग गर्ने चाहिँ अपेक्षाहरू धेरै बढेर गएको देखियो, दुरुपयोग गरेको देखियो. होइन भने तपाईँको यो के हो भने सांसदको कार्यालय भनेको पनि त पब्लिक अफिस नै हो, निजी होला, निजी भए पनि उनीहरूले गर्ने काम त निजी होइन, त्यो त पब्लिककै काम हो। भनेपछि सरकारले त्यति सुविधा दिँदै नबित्ने भन्ने होइन, तर सरकारले दिन सक्छ कि सक्दैन त्यो दिनु चाहिँ जरुरी छ, या त्यो पैसाको प्रयोग अन्य क्षेत्रमा गर्नुपर्छ भन्ने कुरो औचित्यका आधारमा त्यो सरकारले निर्णय गर्ने कुरा भयो। तर अब कानून अनुसार चाहिँ कुनै पनि खर्च गर्दाखेरि त्यो चाहिँ अब संसदीय प्रक्रियाहरू छन्, त्यसको बारेमा वैध स्रोत त हुनुपर्दछ, त्यो बजेटमा परेको कुरो हुनु पर्यो, त्यसका लागि चाहिँ कानूनी आधार हुनु पर्यो, तर त्यो निर्माण गर्न सक्दैन भन्नु त अतिशयोक्ति हो।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मधेसमा बालबालिकाको कुपोषण गम्भीर, गण्डकीमा सुधारको संकेत।
16: गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ, पोषणको मात्रै होइन अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
1: पोषण सुधारका लागि अब समाधानको बाटो के, विज्ञसँगको विशेष संवाद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
18: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
17: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
18: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
19: क्लासिक टेकको वाईफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत गएको वैशाख 15 गतेदेखि 30 गतेसम्म सञ्चालन गरेको पोषण अवस्था जाँचमा मधेस प्रदेशका बालबालिकाको पोषणको अवस्था सबैभन्दा खराब देखिएको छ भने गण्डकीको अवस्था तुलनात्मक रूपमा सुधारिएको छ। सरकारको सर्वेक्षणको नतिजा र पोषण सुधारका लागि आगामी योजनाका बारेमा साथी लीलप्रकाश चन्दले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापासँग कुराकानी गर्नु भएको छ।
16: नतिजा आइसकेपछि राष्ट्रिय योजना आयोगको सहसचिव सहितको एउटा सानो टिममा पनि हामीले छलफल गर्यौं, हामीले प्रस्तुतिकरण गर्यौं, जुन डाटाको हामीले स्थानीय तह, नगरपालिका, जिल्लाको सम्पूर्ण डाटा हामीले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू, सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ, यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर बहुआयामिक विषय भएको उनले अब कसरी कार्ययोजना बनाएर कसरी जाने, आगामी दिनमा हामी कसरी जान सक्छौं भनेर यो स्थानीय जुन अहिले नाम फेरिएको जुन स्थानीय विकास मन्त्रालय अन्तर्गत हामीले स्थानीय विकास मन्त्रालयलाई टप 10 स्थानीय तह र टप 10 जिल्लाहरू सहितको त्यो नाम सहितको हामीले परिपत्र पनि गर्यौं र
20: स्वास्थ्य मन्त्रालयको
16: तर्फबाट हामी परिपत्र गर्यौं।
20: यहाँहरूले त्यसमा 3 कार्यक्रम चलाउनु भन्नुभएको छ, एउटा बहुक्षेत्रीय पोषण योजनाको बजेट प्रयोग गरी कुपोषित बालबालिकाको उपचार तथा व्यवस्थापन गर्न, अर्को स्थानीय बजेटबाट पोषण सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन भन्नुभएको छ भने सामाजिक व्यवहार परिवर्तन कार्यक्रम र अरू परिचालनको सन्दर्भमा पनि काम गर्नु भन्नुभएको छ। भनेपछि यो त्यही छलफलको निष्कर्षको आधारमा चाहिँ
16: छलफलको निष्कर्षको आधारमा तत्कालको रूपमा हामी गरौँ भनेर एउटा यो विषय भयो। त्यस्तै यो सँगसँगै अरू अर्को हामीले जस्तो लुम्बिनी र मधेस प्रदेश जुन योसँग जुन जोडिएका छन् उहाँहरूमा चाहिँ अहिले पनि एचकेआई नेपालले कुपोषण लागेका ती जुन हाम्रो जुन अहिले आएका बालबालिकाहरूको जुन मध्यम कुपोषण माम भन्छौ, त्यो माम भएका बालबालिकालाई अहिले पनि सुपर सिरियल प्लस सम्पूर्ण बालबालिकाले पाइरहनु भएको छ। तराईका 3 जिल्ला, मधेसका 3 जिल्ला र लुम्बिनी प्रदेशका जिल्लाहरूमा। त्यसै गरी अहिले हामीले अर्को एउटा तत्कालको लागि गर्न सक्ने जुन हाम्रो 10% भन्दा 15% भन्दा माथि कुपोषण देखिनु भनेको चाहिँ अलि एउटा अलार्मिङ सिचुएसन हो भनेर पनि जुन विश्व स्वास्थ्य संगठनको जुन ऊ अनुसारले डिफिनेसन अनुसार छ भने चाहिँ हामीले अहिले के गरेका छौँ भने डब्ल्युएफपीसँग विश्व खाद्य कार्यक्रमसँग हाम्रो छलफलहरू भइसकेका छ र उहाँले करिब 12,000-15,000 यो मध्यम कुपोषण भएका बाल बालिकाहरूका लागि तयारी खानाहरू चाहिँ अब तराईका 3-4 जिल्ला र कोशीका 3-4 जिल्लामा जहाँ चाहिँ 10% माथि र 15% र 10% उसमा जुन आएको छ त्यसमा चाहिँ हामी 2 महिनासम्म त्यो उपलब्ध गराउने भनेर यो अन्तिम चरणमा पुगिसकेका छ। सायद अब हामी छिटोभन्दा छिटो त्यो चाहिँ एउटा कार्ययोजना बनाएर कसरी दिने के दिने भन्ने हामी गर्दैछौँ, त्यसमा पनि काम हुँदैछ। कडा शीघ्र कुपोषण जुन साम भएका बाल बालिका 17,000 थिए, यी सम्पूर्ण 17,000 बाल बालिका अहिले सबै उपचारमा छन्। उहाँहरूले आरयुटीएफ रेडी टु युज थेरापिटिकल फूड पाइरहनु भएको छ र हामीले त्यसका मोनिटरिङको लागि पनि जुन अहिले हजुरले यहाँ अहिले भर्खरै पढेर सुनाउनु भयो त्यसमा पनि हामीले यो बाहेक स्थानीय तह बाहेक पनि जति पनि छन् पोषण क्षेत्रमा काम गर्ने जुन साझेदारी संघ संस्थाहरूसँग पनि हामीले तत्काल बसेर त्यो राष्ट्रिय योजना आयोग बस्नुभन्दा अझै अगाडि तत्काल बसेर हामी छलफल गर्यौं।
20: सर्वेक्षणको नतिजामा गण्डकी प्रदेशमा शून्य नै भयो होइन,
16: यो
20: समस्या नभएर कि
16: खास समस्या कम छ। एनडीएचएसमा मिक्स सर्वेमा पनि पोषणको जुन प्रिभेलेन्स छ 5% भन्दा जुन 10% भन्दा कम, त्यसैले यो गण्डकी प्रदेश र अरू जुन हाम्रा अरू प्रदेशहरूमा अलिकति कम नै छ। पोषणको मात्रै होइन, अरू पनि स्वास्थ्यका सूचकहरू गण्डकी प्रदेशमा चाहिँ अलिकति कम चाहिँ कम छ।
20: सुधारिएको
16: अवस्था छ, अन्यत्र अरू प्रदेशको तुलनामा सुधारिएको अवस्था छ। लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश र कोशी प्रदेशका पनि केही जिल्लाहरूमा चाहिँ अरू सूचक पनि भनौँ न स्वास्थ्यका अरू सूचक सहित पोषणका सूचकहरू अलिक खस्कँदो अवस्थामा चाहिँ देखिएका छन्।
20: गण्डकीको अभ्यासलाई हामीले अरू प्रदेश अथवा अरू पालिकाहरूमा लगाउनको लागि यो गर्न सकियो भने गण्डकीकोबाट हामीले केही सिक्न सक्छौँ अथवा त्यो अभ्यासलाई अर्को ठाउँमा लगाउन सक्छौँ भन्ने केही यहाँहरूको अनुभव छ कि छैन?
16: प्रदेश स्तरीय पोषणको जुन समीक्षाहरू हुन्छ, स्थानीय स्तरमा जुन समीक्षाहरू हुन्छ, हामी समीक्षामा पनि यो सक्सेस स्टोरी भनेर अरू प्रदेशले गरेका राम्रा राम्रा कामहरूलाई हामीले एकुमुलेट गरेर सबैलाई बोलाएर जुन हामी गर्छौँ रिभ्यू मिटिङहरू हरेक वर्षमा, त्यो रिभ्यू मिटिङमा चाहिँ हामीले साटासाट गर्ने, त्यो रिभ्यू मिटिङमा प्रदेशका राम्रा सक्सेस स्टोरीहरू पनि एकअर्का बीच सेयर गर्ने र स्थानीय तहहरूलेमा समेतका केही स्याम्पलिङ गरेर पनि हामीले विभिन्न स्थानीय तहमा थोरै स्थानीय तहलाई पनि बोलाएर कमी कमजोरीहरू के छ, के सुधार गर्न सकिन्छ र अब कसरी गर्ने भनेर गएको वर्ष पहिला पनि अलिअलि गर्थ्यौं, अलि धेरै होलिस्टिक एप्रोचमा चाहिँ गएका वर्षहरूबाट पनि हामीले त्यो पनि अभ्यास चाहिँ गरिरहेका छौँ र अब पनि आगामी दिनमा पनि त्यो अभ्यास गर्ने हाम्रो कार्ययोजनामा परिसकेको छ।
20: अघि तपाईँले भन्नुभयो कि अलि कडा खालको गम्भीर प्रकारको कुपोषण भएका बालबालिकाहरूको उपचार प्रक्रियाको लागि देशभरमा विभिन्न 24 स्थानमा लगेर उपचार भइ पनि राखेका छ र गराउन सकिन्छ भन्नुभयो, त्यो 24 ठाउँमा पुग्नुपर्ने बालबालिकाको अवस्था कस्तो मापदण्ड पूरा भयो भने उनीहरू त्यहाँ गएर उपचार गर्न पाउने हो?
16: बालबालिकाको कुपोषणको पहिचान समुदाय स्तरबाटै हाम्रो सुरु हुन्छ र त्यो पहिचान भएका त्यसपछि समुदाय स्तरमा जुन स्वास्थ्य संस्था र हस्पिटलहरूमा त्यसलाई चाहिँ बहिरङ्ग उपचार केन्द्र भन्छौ, जहाँ कि बालबालिकाहरूको उचाइ र तौल लिएर जो वर्गीकरण गरिन्छ, माम हो अथवा साम हो, मध्यम कुपोषण शीघ्र कुपोषण के हो, त्यो मध्यम र शीघ्र कुपोषणको पहिचान भइसकेपछि हामी शीघ्र कुपोषणको लागि चाहिँ स्वास्थ्य संस्था मार्फतै तुरन्त हामी एक हप्ताको लागि अथवा त्यहाँ विभिन्न भोक जाँच गर्ने भन्ने हाम्रो प्रोटोकल अनुसार त्यहाँ चाहिँ बालबालिकालाई त्यो टेस्ट गराएर त्यो तयारी खाना टेस्ट गराएर उसले मन पराउँछ पराउँदैन एक हप्ताको दिएर गाउँमै त्यही स्थानीय तहमै दिन्छौँ र पुनः बोलाउँछौँ र उसले खाएको यकिन गरेर र फेरि आएपछि उचाइ र जुन तौल कति चाहिँ यो वृद्धि हुनुपर्ने हो जुन त्यो अनुसारले हामी हेर्छौँ भने जुन बिरामी भएको जुन मेडिकल जटिलता पनि भएका बालबालिका समुदायमा आएको अवस्थामा चाहिँ उनीहरूलाई पोषण पुरस्कार सबै प्रदेशमा छ, सबै प्रदेशमा 2-3 कति ठाउँमा 4 पनि छ
20: पोषण पुनर्स्थापना
16: केन्द्र र त्यो भएको ठाउँमा चाहिँ हामी विभिन्न चाहिँ यातायात खर्च अथवा अरू सहयोग सहित त्यहाँ हामी पुर्याउँछौँ र त्यहाँ गएपछि फेरि त्यहाँ भर्ना जसरी हस्पिटलमा भर्ना हुन्छन् 8 लिएर 12-13-14 बेडसम्मका उयोहरू छन् र त्यो उपचार केन्द्रमा चाहिँ आमा स्वयंलाई पनि त्यहाँ राखेर आमा र बालबालिका दुवैलाई त्यहाँ राखेर निशुल्क रूपमा बालबालिकालाई कति कति पनि पैसा पर्दैन र आमाले पनि निशुल्क रूपमा खाना बस्ने निशुल्क रूपमा छ र आमालाई पनि हामी त्यहाँ खानपानको बारेमा त्यहाँ त्यो पोषण प्रस्तावना केन्द्रका नर्सिङ स्टाफहरूले र इभन किचन स्टाफहरूले समेत सिकाउँछौ र घर गइसकेपछि पनि त्यो अभ्यास होस् भनेर।
0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
21: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
2: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गाला में हाथ राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861168251।
3: ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
3: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
3: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोलाखहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक

0: MG Shriya, kasam, timro yo naya haircut ra color ta ekdamai fire cha ta. Kun international brand ko saran pugera ayau?
1: Thank you Riya, international hoina baba, yo ta hamrai Waling ko Manju Beauty Salon ko kamal ho ni.
0: Seriously? Waling ma isto wow looks dine salon cha? Ma ta chhakka pare.
1: Cha ni, Waling Arts Jungle Restaurant bhayekai bhavan ko pahilo tala ma, tyaha ko botox ra nanoplasty treatment ta jhannai amazing cha. Mero kapal ta pahila kasto damage thiyo अहिले त ग्लास नेल जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफ कोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडीज र जेन्स दुबैको लागि सलून सम्बन्धी प्रोफेशनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेंट देख्ने छौ तिमीले
1: लेडीज तथा जेन्सका सलून सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मूथिंग हेयर कलर हेयर रिपेयरिंग ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागि हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खादा खादा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुत्रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ सेन्जा फोन 063-440-594
5: आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
6: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
6: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पेजको आडेमा सम्पर्क नम्बर 063-441-6696
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त
7: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ त्यही गइहाले भइहाल्छ नि

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरीमा उत्पन्न तनाव बीच सीडीओ सहित सुरक्षा प्रमुखमा हेरफेर, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान।
1: घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ त्यसमा अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
0: के एमाले र नेकपा बीचको तीन बुधे सहमति वाम मोर्चाको प्रस्थान बिन्दु हो?
2: अहिले नै हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
0: नेकपाका नेता वर्षमान पुन र अन्तर्राष्ट्रिय प्रसंगमा भारतमा सरकारले पछिल्लो सहमति उल्लंघन गरेको सीजेपीको आरोप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: भारतको युवा नेतृत्वको आन्दोलनले सरकारद्वारा प्रदर्शनकारीहरूमाथि कुनै प्रहरी कार्यवाही नगर्ने सहमतिको पूर्ण रूपमा उल्लंघन भएको जनाएको छ। विरोध प्रदर्शनले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको थियो। उनीहरूले बिहार, पश्चिम बंगाल र अस्साम जस्ता राज्यहरूमा पक्राउ परेका सयौं विद्यार्थीहरूलाई अझै रिहा नगरिएको र सयौं अन्यलाई निरन्तर दुःख दिइएको जनाएका हुन्। विश्व मामिला संवाददाता अनवर्सन इथिराजन भन्छन्, आन्दोलनले पक्राउ परेकाहरूलाई तत्काल रिहा नगरेमा वा उनीहरूमाथिका मुद्दाहरू फिर्ता नलिएमा त्यसलाई विश्वास तोडेको र सहमतिको उल्लंघन भएको मानिने चेतावनी दिएको छ। बीबीसीका अनवर्सन इथिराजनको भनाई। अनलाइन कक्रोच जनता पार्टी सीजेपीले परीक्षा प्रश्न पत्र बाहिरिएको तथा अन्य अनियमितता विरूद्ध देशभर प्रदर्शनहरू आयोजना गरेको थियो। फ्रान्सका अग्नि नियन्त्रकहरूले दक्षिण पश्चिमी शहर बोर्डोतर्फ फैलिरहेको अहिलेसम्म कहिले नफैलिएको स्तरको डडेलो अझै नियन्त्रणमा आउन नसकेको बताएका छन्। जिरोन्ड क्षेत्रमा फैलिएको यो विशाल डडेलो फ्रान्सभरि फैलिरहेका अन्य डडेलोहरूमध्ये एक हो। हालसम्म करिब 2,50,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारी आपतकालीन बैठकपछि फ्रान्सका आन्तरिक मामिला मन्त्री लरन नुनियाकले जिरोनको अवस्था अझै प्रतिकूल रहेको बताएका छन्। मंगलबारदेखि फ्रान्समा अर्को उष्ण लहर आउने पूर्वानुमान गरिएको छ, जससँगै तापक्रम तीव्र रूपमा बढ़ने ठानिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले आगलागीबाट प्रभावित पूर्वी कास्टेलियोन क्षेत्रमा भ्रमण गरेका छन्, जहाँ अधिकारीहरूले अवस्था अझ बिग्रिन सक्ने आशंका व्यक्त गरेका छन्। नयाँ उष्ण लहर शुरू हुन लागेकाले डडेलोसँगको लड़ाईमा कठिन घण्टाहरू अझै बाँकी रहेको उनले बताएका छन्। सान्चेथले सबैलाई अत्यधिक सावधान रहन आग्रह गरेका छन्। हालसम्म उक्त क्षेत्रबाट 16,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डडेलोका कारण करिब 800 वर्ग किलोमिटर क्षेत्र प्रभावित भएको जनाएको छ। विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जानी इन्फन्टिनोले हालै सम्पन्न विश्वकपसँग सम्बन्धित विभिन्न विषयमा भएको आलोचनापछि आफ्नो व्यवहार र नेतृत्वको बचाउ गरेका छन्। 15 पृष्ठ लामो सामाजिक सञ्जाल पोस्टमा उनले आलोचकहरूले लाखौं समर्थकहरूले अनुभव गरेको खुशी, उत्साह र एकताको भावनालाई व्यवस्था गरेको बताएका छन्। उनको नेतृत्व शैली तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको निकट सम्बन्धमाथि व्यापक रूपमा प्रश्न उठाइएको छ। अन्य आलोचनाका विषयहरूमा अमेरिकी यात्रा प्रतिबन्धका कारण भोग्नु परेका कठिनाईहरू, टिकटको मूल्य तथा अर्जेन्टिनाप्रति रेफ्रीहरूले नरम व्यवहार गरेको भन्ने आरोपहरू पनि रहेका छन्। र इथियोपियाको उत्तरमा रहेको टिग्रे क्षेत्रका अधिकारीहरूले संघीय सरकारसँग तनाव बढ़दै गएका बेला 40 करोड़ डलर भन्दा बढ़ीको बजेट स्वीकृत गरेका छन्। टिग्रेका नेताहरूले अदिस अबाबाले शान्ति सम्झौता उल्लंघन गरेर रकम कटौती गरेको आरोप लगाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा गए राति दुई समुदाय बीच भएको तनावपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूलाई काठमाण्डु बोलाएको छ। प्रजीय वासुदेव घिमिरेको स्थानमा संघ सभाका प्रजीय ईश्वरी प्रसाद अर्याललाई खटाइएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताएकी छन्। उनका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। अर्कोतर्फ घटनास्थलको अनुगमन गरेको राष्ट्रिय मानव अधिकार आयोगले छानबिन शुरू गरिएको जनाएको छ आयोगका सहायक प्रवक्ता श्याम बाबु काफले।
1: त्यो घटनाको जानकारी पाउन साथ राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलमा गएको थियो र त्यहाँ गएर त्यस्तो अनुगमन गर्ने काम भएको छ। सुरक्षा कर्मीहरू सुरक्षा सिडिओसँग भेटेर कुरा भएको छ र त्यसलाई चाहिँ घटनाको सामान्य अनुगमनको आधारमा के देखिन्छ भने त्यसको अनुसन्धान गर्नुपर्ने देखिएको हुनाले अनुसन्धानको काम चाहिँ अघि बढाउँछ।
0: प्रारम्भिक रूपमा यहाँहरूले के पाउनु हो?
1: फाइन्डिङ होइन प्रारम्भिक रूपमा, तर के देखिन्छ भने त्यहाँ घटना चाहिँ जुन घटना भएको छ त्यो एउटा चाहिँ समुदायको बीचमा त्यो समुदायको बीचमा हुनु नपर्ने अवस्थाहरू भएको छ र त्यो सामाजिक सद्भाव चाहिँ कायम गर्नलाई हामी सबैको चाहिँ एकदम जोड भाव सबैले लाग्नुपर्छ अनुमान गरेर लिइरहेका छौँ।
0: सुनसरीको घटनामा सोमबारका निम्ति बोलबम यात्राको तयारी गरिरहेको एउटा पक्षले अर्को समुदायको टोल नजिकै बिजुलीका पोलमा झण्डा हाल्ने र चर्को आवाजमा डीजे बजाएपछि तनाव शुरू भएको बताइएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा आइतबार राति 2 समूह बीच भएको झडपमा कम्तीमा 1 जनाको ज्यान गएको छ भने 9 जना सर्वसाधारण, नेपाल प्रहरीका 10 र सशस्त्र प्रहरीका 5 गरी 24 जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ। घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान 7 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। घटनापछि विभिन्न क्षेत्रले शान्ति एवं सामाजिक सद्भाव कायम राख्न अपील गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले संयमित रहन, अपुष्ट सूचना अथवा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्। तराई मधेसका विभिन्न स्थानमा यस्ता घटनाहरू बारम्बार देखिने थालेपछि कतिपय विश्लेषकहरूले त्यसको जरा पहिल्याएर समाधान खोजिनुपर्ने धारणा राख्दै आएका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेशहरूमा सहकार्य र संयुक्त सरकार बनाउन भएको सहमतिलाई ती दलका नेताले अहिलेका निम्ति प्रदेशमै सीमित सम्झौता भनेका छन्। कतिपयले त्यसलाई वामपन्थी मोर्चाबन्दी वा एकताको तयारी भनिरहेका बेला दुई दलका नेताहरूले अहिले प्रदेशलाई स्थिरता दिन मात्र सहकार्य भएको बताएका छन्। यसै सन्दर्भमा साथी संजय ढकालले तीन बुधे सहमतिको तात्पर्य के हो भनेर नेकपाका नेता वसमान पुनलाई सोधेका छन्।
2: अब यस बीचमा प्रदेश सरकारहरूमा आएको खतपत, अलिअलि अस्थिरता र सत्तारूढ दुईटा पार्टीहरू बीचमा भएको असमझदारीलाई हल गर्ने प्रयास स्वरूप यो आएको हो। हामी त अहिले राष्ट्रिय रूपमा अलिकति संकटै राजनीतिक संक्रमणै रहेको बेला अहिले पक्ष विपक्ष भन्दा पनि तीन दलले अलिकति सरकार बनाएर राम्रो गरौं भनेका थियौं। कंग्रेस साथीले मान्नु भएन, नमाने भएपछि अब त्यो डेड लगलाई फुकाएको हो। खासमा
4: तपाईँको पार्टीको अध्यक्षज्यूले सत्ताको खेलमा अब लाग्नुहुन्न, थचारिन्छौ भन्दै हुनुहुन्थ्यो, फेरि अचानक तीन बुधे सहमति गर्नुभयो।
2: हो, हामी सत्ताको खेलमै थिएनौ। 2 वर्षदेखि प्रमुख प्रतिपक्षीय रूपमा सबै प्रदेशमा थियौं र अहिले पनि हामी बजेट बनाउँदा पनि उहाँहरूको बीचमा धेरै समस्या आयो। हामीले त्यसमा खासै चलखेल या चाहिँ हस्तक्षेप गरेनौ, तर अन्तिममा आएर चाहिँ कति ठाउँमा समर्थन नै फिर्ता लिएको अवस्था र सूर्यपछिमा त बजेट पनि शून्यमा गएको, बजेट होलिदिएको अवस्था रहेको हुनाले यसलाई हल त गर्नु पर्यो कि त मध्यावधि चुनावमा जानु पर्यो प्रदेशको। त्यसो गर्दा फेरि चुनाव त आइ नै सक्यो प्रदेशको। यस्तो बेला हामीले जसरी संकट आयो प्रदेशमा त्यसलाई हल गरेको मात्रै हो। खासमा चाहिँ हामी त्यति धेरै चासो यो 2 वर्षबीचमा लिएका पनि थिएनौ। त्यो त आम व्यवहारले नै देखाएको छ, जनताले देखेको छ नि त।
4: चासो नलिँदा नलिँदै पनि खेल त खेलिहाल्नु भयो।
2: होइन, खेल खेलेकै होइन। यस पटक पनि तपाईँ दुईजना मिल्नुहोस्, दुईटा पार्टी मिल्नुहोस्, नभए तिनवटा मिलौं, हामी सपोर्ट गरौं, तपाईँहरूलाई मिलाउने कोसिस गर्छौं भनेका थियौं। त्यो सम्भव नभएपछि कंग्रेसका साथीहरूले हामी त अब एमालेसँग बस्दैनौं भनेपछि मध्यावधिमा जाउँ त भन्दा राम्रो हुँदैन। अहिले संघीयतामाथि प्रश्न उठिरहेको बेला जनतामाथि प्रश्नमाथि प्रश्न हुन्छ भनेर हामीले एक खालको तत्कालको समाधान दिएको हो।
4: 5 वटा प्रदेशको चाहिँ त्यहाँ नाम उल्लेख छ, गण्डकी र मधेसमा चाहिँ अहिले के अरे नेकपा र एमालेको त्यहाँ सहकार्य भइहाल्ने भनिएको छैन, के हो त्यसको कारण चाहिँ?
2: होइन, मधेस र गण्डकीमा हामी दुईटाले तत्काल पहल गरेर बहुमत बन्ने देखिएन, अरू पक्षहरूसँग छलफल गर्नुपर्ने हुन्छ। यो 5 वटा जो सहमति गरी यसमा मोटामोटी हामी दुईटा मिलिसकेपछि एकाध पार्टी जम्मा गर्दा अथवा त्यसको समर्थन लिँदा पुग्ने भएको हुनाले हामीले यो गरेको हो। मधेसमा कंग्रेसको छ, कंग्रेसले चाहिँ यदि सहमतिमा तीन पार्टीको सहमतिमा आउनु खोज्यो भने अलिकति ठाउँ राखेको पनि हो।
4: अनि यो सहमति चाहिँ जुन दुई पार्टीले गर्नु भएको छ यो चाहिँ वामपन्थी एकताको एउटा प्रस्थान बिन्दु हो भनेर पनि कतिपयले अर्थाइरहेका छन्। त्यो त्यहाँसम्म पुग्नकै लागि गरिएको हो यो?
2: अब अर्थ्याउनेहरूलाई किन अर्थ्याउनु हो भन्नु त मिलेन। राजनीतिमा घटनाक्रमहरूलाई आफ्नो ढंगले विश्लेषण गर्न त पाइयो, तर अहिले खासमा प्रदेशमा भएको सरकारको संकटलाई हल गर्नकै लागि गरेका हौ। अब सहकार्य गर्दै जाँदा त्यतातिर गयो भने नराम्रो के नै भएर राजनीतिक दलहरू विचार मिल्नेहरू निकट भयो भने, र अहिले नै चाहिँ फेरि हामी अगाडिसम्मको सहकार्यको लागि भन्दा पनि तत्कालको सहकार्य हो।
4: अब अन्त्यमा जस्तो आगामी वर्ष स्थानीय चुनाव पनि हुँदैछन्, प्रदेशका चुनावको पनि हुने मिति आगामी वर्ष आउँदैछ, त्यो चुनावको लागि पनि तपाईँहरूले यो अहिले चाहिँ गठबन्धन वामपन्थीको बनाइराखेर त्यो बेलाको लागि ठिक्क पार्न खोज्नु भएको
2: होइन? होइन, यस बीचमा त दुई वर्षदेखि त कंग्रेस र एमालेकै सरकार थियो सबै प्रदेशहरूमा। त्यसो भन्नुको अर्थ कंग्रेस र एमाले स्थानीय चुनावको लागि या प्रदेश चुनावको लागि मिलेको भन्ने त कसैले अर्थ लगाएन नि। त्यसो वामपन्थीहरू मिल्दा चाहिँ शंका गर्ने अर्थ लगाउने, अरू मिल्दा चाहिँ त्यो स्वाभाविक भन्न त त्यो राजनैतिक रूपले पनि त कुरागरी देखिन्छ एकातिर, अर्कोतिर मिलिहालेछ भने पनि कि आकाश खस्छ? त्यो वामपन्थीहरू मिले, सैद्धान्तिकहरू निकट भएकाहरू मिल्यो भने आकाशै त खस्दैन नि त, यसलाई अन्यथा पनि लिनु हुँदैन। तर अहिले चाहिँ हामीले जे हो त्यही भनेका छौँ, अहिले प्रदेश सरकारहरू बनाएको हो।
4: आउने चुनावमा तपाईँहरूको अब एकता नभए पनि मोर्चाबन्दी त पक्कै हुन्छ होला वामपन्थीहरूको?
2: होइन, अहिले हतार हुन्छ त्यो भन्नलाई, किनभने समय छ, स्थानीय चुनावको नजिक आउँदै जाँदा हामी यस अगाडि एक्लै चुनाव लडेको सबै दलहरू त्यसो पनि हुन सक्छ। होइन, हामी अलि विचार मिल्नेहरू सँगै मिलेर जाउँ भन्न पनि अन्यथा हुँदैन, तर अहिले नै यो कुरा बताउन विश्लेषण गर्न हतार हुन्छ।
0: नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन साथी सञ्जय ढकालसँग कुरा गर्दै हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। एउटा विषय संक्षेपमा, सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा अपलोड गर्न आजबाट शुरू गरिएको जनाएको छ। त्यसअनुसार फैसला वा अन्तिम आदेश बाहेकका इजलासबाट हुने आदेशहरू सोही दिन अदालतको विद्युतीय प्रणालीमा अपलोड गरिनेछ। यसबाट मुद्दाका पक्ष, कानून व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्ने र न्यायिक प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अदालतको विश्वास छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, शिक्षा प्रणालीमा भएको भ्रष्टाचार सम्बन्धी विवाद अन्त्य गर्न भएको सहमतिको उल्लंघन गर्दै भारत सरकारले आफ्ना समर्थकहरूलाई अझै पनि रिहा नगरेको र उनीहरूलाई निरन्तर दुःख दिइरहेको युवा नेतृत्वको आन्दोलनले आरोप लगाएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन बाध्य पारेको विरोध प्रदर्शन सकिएपछि कक्रोच जनता पार्टी सीजेपीले आज आफ्नो पहिलो पत्रकार सम्मेलन गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: पत्रकार सम्मेलनका क्रममा कक्रोच जनता पार्टी सीजेपीले विरोध प्रदर्शन समाप्त भएपछि विद्यार्थीहरूलाई प्रहरीले निशाना बनाएको दावी गरेको हो। सीजेपीका प्रवक्ता सौरभ दास र अन्य सदस्यहरूले वकिल तथा राज्यसभा सांसद कपिल सिब्बलसँग मिलेर पत्रकार सम्मेलन गरे। सीजेपीले केन्द्र सरकारले प्रदर्शनकारीहरू विरूद्ध प्रहरी कार्यवाही नगर्ने सहमति उल्लंघन गरिरहेको आरोप लगाएको छ। कपिल सिब्बलले सीजेपीले एउटा ढाँचा बनाउने र देशको कुन भागमा कुन प्रदर्शनकारी विरूद्ध कार्यवाही गरिएको छ भनेर पत्ता लगाउने बताएका छन्। उनले कानूनी सहायताका लागि आफ्नै खल्तीबाट 1 करोड़ रूपियाँ दिने र सीजेपीलाई बाहिरबाट सहयोग गर्ने बताएका छन्। गत शनिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र अन्य मागहरू पूरा भएपछि सीजेपीले जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको हो। सीजेपीका नेताहरूले केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता गरेका थिए। उक्त वार्तामा सीजेपीका अन्य मागहरू जस्तै आत्महत्या गरेका नीट परीक्षार्थीहरूको परिवारलाई क्षतिपूर्ति र प्रदर्शनकारीहरू विरूद्ध मुद्दा दर्ता नगर्नेमा सहमति भएको थियो। सीजेपीले विरोध प्रदर्शनपछि कुनै पनि प्रहरी कार्यवाही नगर्ने सहमति भएको पनि जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी
5: यस समयको साथमा जेतुन सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आधी खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
7: नमस्ते, म हो तपाईहरुका आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगर जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: Hoy no yo te salte y es que pato flotar me da algo rey yo a ti cuáles no sé ya.
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9:00 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल साउन 12 गते मंगलबार असार शुक्ल चतुर्दशी 28 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सुनसरीमा कर्फ्यू, एकको मृत्यु, 21 घाइते। म्यारी प्रहरीको पोशाकमा अनियमितता भएको भन्दै छानबिन शुरू। राजसभामा मनोनयनका लागि बारेन पक्षले अझै दिएन नाम। मुलुक अब सुरू मार्गमा प्रवेश। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको घरमै संग्रहालय शीर्षकको शुभ समाचार।
0: धनकुटा नगरपालिका 6 स्थित सिरान बजारका मनोज नारायण श्रेष्ठले दुर्लभ वस्तु, दस्तावेज र स्मृति ग्रन्थ लगायतका ऐतिहासिक वस्तु संकलन गर्दै आफ्नै घरमा संग्रहालय बनाउनु भएको छ। शहीद भीम नारायण श्रेष्ठका जेठा छोरा मनोज नारायण श्रेष्ठले स्थापना गरेको संग्रहालयमा धनकुटाको सामाजिक, सांस्कृतिक, राजनीतिक र ऐतिहासिक यात्राको जीवित अभिलेखका रूपमा रूपान्तरित गर्नुभएको हो। संग्रहालय पुग्ने जो कोहीले पुराना पुस्ताको जीवनशैली, प्रविधि, आन्दोलन र समाजको विकासक्रमलाई अझ नजिकबाट बुझ्न सक्छन्। संग्रहालयमा राणा शासनकालमा हिलेबाट धनकुटा सदरमुकामसम्म खानेपानी ल्याउन प्रयोग गरिएका माटाका पाइपदेखि चन्द्र शमशेरकालीन इँटासम्म रहेका छन्। त्यहाँ 2007 सालमा नेपाली कंग्रेसले राणा विरूद्ध सञ्चालन गरेको सशस्त्र आन्दोलनका समयमा श्रेष्ठका हजुरबुबाले तत्कालीन राजनीतिक कमिश्नर गिरिजा प्रसाद कोइरालालाई उपलब्ध गराएको बन्दुकको भरपाई समेत संग्रह गरिएको छ। यो संग्रहालय विद्यार्थी, अनुसन्धानकर्ता र इतिहासका शोधार्थीका लागि अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको स्थानीय राजेश्वर श्रेष्ठले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। द्विपक्षीय युवा समूह बीचको विवादले उग्र रूप लिँदा सुनसरीको देवान कन्समा आइतबार राति प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएपछि सोमबार बिहानैदेखि स्थिति तनावग्रस्त बन्यो। स्थानीय प्रशासनले स्थिति नियन्त्रण बाहिर जान नदिन बिहान 7 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिए पनि त्यसको उल्लंघन गर्दै प्रदर्शनकारीले देवानगंज संगेत सुनसरीका इनरहुवा, लौकही, भोकराहा, नरसिंह लगायत स्थानमा प्रदर्शन गरे। प्रहरीको गोली लागेर देवानगंजका उपालिका 4 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। सो घटनामा कम्तीमा 21 घाइते भएकोमा 2 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुनसरी 2 सांसद लाल विक्रम थापाले प्रहरीले युवालाई ताकी ताकी गोली हानेका कारण ठूलो क्षति भएको र त्यसले गर्दा प्रदर्शनकारी धेरै उत्तेजित भएको बताएका छन्। गोली नहानी स्थिति नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै ताकी ताकी हान्नु चाहिँ गलत भयो उनले भनेका छन्। आइतबार रातिको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेर प्रदर्शन गर्दा उनीहरूले सर्वसाधारणको घर, पसल र प्रहरी बीड तोड़फोड़ गरे। यसरी उत्तेजित हुन थालेसँगै सोमबार अपरान्हदेखि ठूलो संख्यामा सेना परिचालन गरिएको छ। अहिले सेनाले देवानगंज क्षेत्रमा घरबाट कसैले पनि बाहिर ननिस्कन आह्वान गरेको छ। प्रदर्शनकारीले कप्तानगंज चोकमा बिहानैदेखि टायर बालेर नाराबाजी गरे। प्रदर्शनकारीले सोमबार बिहान एउटा फार्मेसी, एउटा मोटरसाइकल मरमत गर्ने ग्यारेज र 3 किराना पसलमा तोड़फोड़ गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि बाध्य भएर अन्तिम समयमा सेना परिचालन गरिएको सुनसरीका

0: एसपीके सपथेवीले बताएका छन्। प्रदर्शनको क्रममा देवानगंज चारका 20 वर्षीय मोहन मेहतामाथि धारिलो हतियार प्रहार भएको छ। बजारबाट घर फर्कने क्रममा एउटा समरी उनलाई नियन्त्रणमा लिएर टाउकोमा धारिलो हतियार प्रहार गरेको जनाइएको छ। आक्रमणबाट घाइते उनलाई विराटनगरको न्यूरो अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ। प्रदर्शनकारीले देवानगंजका उपालिका अगाडि एक सर्वसाधारणको घरमा आगजनी समेत गरिदिएका छन्। देवानगंजमा भएको घटनाको विरोधमा सदरमुकाम इनरुवामा पनि दिनभर प्रदर्शन भयो। प्रदर्शनकारीले इनरुवा बजारमा रहेको प्रहरीको भेट तोड़फोड़ गरेका छन्। उता लौकहीमा बिहानैदेखि भेला भएका प्रदर्शनकारीले सड़कमा टायर बालेर विरोध प्रदर्शन गरे। बोकरा नरसिंहगा उपालिका क्षेत्रका विभिन्न स्थानमा पनि प्रदर्शन भएको थियो। अनिश्चितकालीन कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भएको जनाइएको छ भने सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी समेत खोसिएको छ। सुनसरीमा कर्फ्यू एकजनाको मृत्यु 21 जना घाइते शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। लामो प्रतीक्षापछि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको छ। शिलान्यासको झण्डै 7 वर्षपछि सोमबार काठमाडौँ धादिङ जोड्ने सुरुङ मार्गको औपचारिक उद्घाटन गरिएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायादा तोरू तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका अध्यक्ष डाक्टर तानाको उपस्थितिमा सुरुङको उद्घाटन गरियो। 60 वर्षीय कर्मचारी पूर्णबहादुर जोशीले रिबन काटेर उद्घाटन गर्नुभयो। उहाँ सुरुङ मार्ग निर्माणको शुरूआतदेखि नै कार्यरत कर्मचारी हो। कर्मचारीबाट रिबन काटिएपछि मन्त्री लम्सालले राजदूत मायादा तोरू र जाइका अध्यक्ष डाक्टर तानाका आकिहितोलाई गाड़ीमा राखेर कुदाउनु भएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समयको बचत तथा सुरक्षित र आधुनिक सड़क पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास छ। मन्त्री लम्सालले अब देश सुरुङ युगमा प्रवेश गरेको बताउनुभयो। अब देशैभर यातायात सहज बनाउन सुरुङ बन्दै जाने उहाँको भनाई छ। केही दिन सीमित गाड़ीले निशुल्क प्रयोग गर्न पाउने नागढुङ्गा सुरुङ मार्गमा पहिलो चरणमा अत्यावश्यक तथा आपतकालीन सवारी साधनलाई मात्र प्रवेश दिइने आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल, नेपाल प्रहरी लगायत सुरक्षा निकायका आपतकालीन सवारीलाई मात्र प्रवेश दिइनेछ। कसलाई कति लाग्छ शुल्क? करिब 15 दिनसम्म सुरुङ मार्ग प्रयोग गर्न कुनै पनि शुल्क लिइने छैन। त्यसपछि शुल्क लिने विषयमा छलफल हुनेछ। कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा 65 रूपियाँ र बाहिरिँदा 60 रूपियाँ शुल्क तिर्नुपर्ने तोकिएको छ। त्यस्तै मिनी बस, मिनी टिपर ट्रकको प्रवेशका लागि 115 रूपियाँ, बाहिरिँदा 80 रूपियाँ तथा बस, ट्रक, सिंगल रियर एक्सललाई प्रति सवारी साधन प्रवेश गर्दा 260 रूपियाँ र बाहिरिँदा 200 रूपियाँ शुल्क तोकिएको छ। शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गर्छौं। मन्त्री लम्साल उपशीर्षकमा यससँगै खबर छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले शिलान्यासको शिलालेख पनि पुनर्स्थापना गरिने बताउनु भएको छ। सुरुङ उद्घाटनपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले विगतलाई सम्मान गरेर आफूहरू अगाडि बढ़ने उहाँले बताउनुभयो। सुरुङ मार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको सरकारमाथि आरोप छ। हामीले विगतलाई एकदमै इज्जत गर्न सक्नुपर्छ, एकदम इज्जत गर्छौं। केही कुरा मीडियामा आएको थियो त्यस्तो होइन, उहाँले भन्नुभयो। यो टनल बनाउने बेलामा शिलालेख राखेको ठाउँमा कुनै स्ट्रक्चर आएको भएर त्यसलाई सुरक्षित सड़क विभागमा राखिएको रहेछ। पछि जेएनजी आन्दोलनमा त्यो भवनमा आगो लागेपछि हटाइएको रहेछ। मुलुक अब सुरुङ युगमा प्रवेश शीर्षकमा हिमालय टाइम्सले छापेको खबर हो यो।
0: सिद्धार्थ राजमार्गको बुटोल पाल्पा खण्डको माथिल्लो सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गलाई आगामी कार्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दावी आयोजक पक्षले गरे पनि अहिलेसम्म 70% मात्रै काम भएको छ। कार्य प्रगति हेर्दा पूर्व निर्धारित समयभित्रै आयोजना पूरा हुने र सुरुङ मार्ग सञ्चालनमा आउनेमा आशंका रहेको छ। सुरुङभित्रको सड़क निर्माण र अन्य सिभिल संरचनाको काम सकिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग आयोजना कार्यालयका प्रमुख नवराज वास्तुलाले भने 70% काम सकिएको र चीनबाट आउने उपकरण समयमै आएमा कार्तिकसम्म परीक्षण सञ्चालन गरिने बताएका छन्। अहिले सुरुङभित्र सड़कको पिच सकेर रंगरोगन चलिरहेको छ। टेक्निकल भवनको फिनिशिङ पनि भइरहेको छ। लाइनिङ अर्थात भुइँ भित्ता ढलानको काम अन्तिम चरणमा छ भने सुरुङ मार्गलाई सुरक्षित बनाउन अग्नि नियन्त्रक उपकरण, सीसीटीभी क्यामेरा, विद्युतीय बत्ती, भेन्टिलेशन जडान लगायत इलेक्ट्रोमेकानिकल काम गर्न पनि बाँकी रहेको छ। सिभिल संरचनाको काम सकिएको छ। इलेक्ट्रोमेकानिकल सम्बन्धी काम बाँकी रहेको आयोजना कार्यालयका प्रमुख वास्तवलाले बताएका छन्। वर्षाका कारण उत्तरी नाकाबाट चीनबाट आउनुपर्ने सामानमा भने ढिला भएको छ। कार्तिकमा सकिएला सेतु बाबा सुरुङ मार्ग शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: नेपाल प्रहरीको नेतृत्वमा पुगेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक कार्यक्रममा भावुक बन्दै प्रहरीको चुस्ता धान गोदामको पालेको भन्दा पनि कमसल रहेको गुनासो गरेका थिए। उनै कार्कीमाथि गत फागुनको चुनावमा म्यादी प्रहरीको पोशाक खरिदमा अनियमितता गरेको गम्भीर आरोप लागेको छ। त्यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोग र संसदको लेखा समितिले अध्ययन गरिरहेको छ। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा 1,33,980 जना निर्वाचन प्रहरी म्यादी प्रहरीका लागि सरकारले पोशाक तथा बन्दोबस्तीका सामग्री खरिद गरेको थियो। निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि 2082 अनुसार उक्त सामग्री खरिदको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो, जसमा 60 करोड़ बराबरको अनियमितता भएको आरोप छ। सरकारको म्यादीको बन्दोबस्तीका सामान खरिदका लागि 1 अर्ब निकासा गरेको थियो। सार्वजनिक लेखा समितिका सभापति भरत बहादुर खड्का भन्नुहुन्छ, म्यादी प्रहरी पोशाक खरिदमा अनियमितता सम्बन्धी उजुरीको अध्ययन भइरहेको छ। उजुरीको प्रकृति हेरेर प्राथमिकताका साथ छलफल गर्ने र बदमाशी देखिए कड़ाईका साथ निर्णय लिने तयारीमा छौं। यता अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेपाने भन्नुहुन्छ, निवेदनका सन्दर्भमा छुट्टै अनुसन्धान अधिकृतले अनुसन्धान गर्ने व्यवस्था छ। अफिस अटोमेशन सिस्टममा भएकाले एकैचोटि मुद्दा दायर भएपछि मात्रै थाहा हुन्छ। म्यादी प्रहरीको पोशाकमा अनियमितता छानबिन गर्दै अख्तियार र लेखा समिति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: महाधिवेशनको 1 महिना बितिसक्दा पनि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता पालेन्द्र शाह पक्षले मनोनयन गर्नुपर्ने नेताहरूको नाम नदिएपछि राष्ट्रपति सभापति रवि लामिछानेले केही नेतालाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनित गर्ने भएका छन्। महाधिवेशन स्तरमै सबै मनोनयन सकेर सामूहिक तस्विर खिचाउने सम्मको तयारी गरिए पनि शाह पक्षले नाम नदिएपछि त्यति बेला मनोनयन प्रक्रिया नै रोकिन पुगेको थियो। केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन लगायतका निर्णयमा पुग्न लामिछानेले बुधबारका लागि केन्द्रीय बैठक बोलाएका छन्। बैठकको तेस्रो एजेण्डामा सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धमा छलफल र निर्णय हुने उल्लेख छ। राजसभा विधानले 51 जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ। मनोनयन गरिने नामहरू सभापतिले केन्द्रीय समितिमा राखेर अनुमोदन गर्नुपर्ने व्यवस्था राजसभाको विधानमा छ। सभापति लामिछाने पक्ष र प्रधानमन्त्री शाह पक्षबीच कुरा मिल्न नसकेपछि कार्यव्यस्तताको कारण देखाउँदै केन्द्रीय समितिमा मनोनयनबाट आउने सदस्य र पदाधिकारी टुंगो लाग्न सकिरहेको छैन। महाधिवेशनपछि पनि मनोनयनलाई सकाएर मात्र एकमुष्ट सफल गराउने पहल द्विपक्षीय टुंगोमा पुग्न नसकेकै कारण सफल हुन सकेन। 7 देखि 12 असारसम्म चितवनको भरतपुरमा भएको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई केही दिन कुराएर 17 असारमा मात्र काठमाण्डुमा शपथ गराइएको थियो। राष्ट्रपा महामन्त्री विपिन आचार्यले केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य र पदाधिकारीलाई पहिलो चरणमा मनोनयन गरिने बताएका छन्। प्रधानमन्त्री शाह पक्षले केन्द्रीय समितिमा मनोनित हुने नेताहरूको नाम सोमबार साँझसम्म पनि सभापति लामिछानेलाई पठाएका छैनन्। शाह निकटका एक केन्द्रीय सदस्यले ककसलाई केन्द्रीय समिति र पदाधिकारीमा पठाउने भन्ने टुंगोमा पुग्न नसकेकाले सभापतिलाई नाम पठाउन नसकिएको बताएका छन्। यसै विषयमा छलफल गर्नका लागि सभापतिले बुधबारका लागि केन्द्रीय समिति बैठक डाकेका छन्। पार्टीका अत्यावश्यक काम अघि बढ़ाउन र पहिलो चरणमा केहीलाई मनोनित गर्नका लागि बैठक बस्ने जनाइएको छ। राष्ट्रपतिमा बालेन्द्र पक्षले अझै बुझाएन नाम, केही नेतालाई मनोनित गर्दै लामिछाने शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यता मध्याह राष्ट्रिय दैनिकले राष्ट्रपामा सांसदलाई लगाम।